0: बिदा हुन्छौ। नमस्कार। जनताका हर्ष खुशी घुम्दै आउने पर्व।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी
3: मेरो दाँत बाङ्गो आयो, दाजुले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चिकित्सा तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू:
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607634 र 0825601038।
16: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
16: सुगर रोग सम्बन्धी उपचार,
17: हर्मोन सम्बन्धी समस्याको उपचार,
16: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
17: हुनबाट पनि नाम दर्ता गर्न
2: सकिनेछ।
10: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
18: सम्पर्क विजय फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 89594410, मोबाइल नम्बर 98478893 र 98095128171।
19: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
22: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँग सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
26: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
25: उपचार हुने रोगहरू
26: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
25: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
26: महिनावारी गडबडी, सेतो पानी बग्ने, यौनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
25: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
26: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
26: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 विपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्स रे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
2: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
3: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
2: सम्बन्धित समस्या भएका दम्पतीहरूले फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
2: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
3: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचौक घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98-478-23-572।
0: अब हाम्रै घोराहाइदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
4: सामान्य किराले खाएको दाँत भर्ने,
0: मेसिनद्वारा आरसीटी गर्ने,
4: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
0: खोल लगाउने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
0: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
4: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क प्राइम डेन्टल खेल्ने घोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
5: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: श्री नेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
6: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
4: विस्तृत आँखा परीक्षण उपचार,
0: बाल दृष्टि रोग निदान उपचार,
5: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
4: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
5: कन्ट्याक्ट लेन्स सेवा,
4: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
5: कृत्रिम आँखा फिटिङ गरिन्छ,
4: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
5: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
4: डेढो आँखा उपचार,
5: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
4: डबल भिजन उपचार,
5: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
4: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
5: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
4: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
0: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
4: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
8: मध्य पश्चिम ट्याङ चेक। यति बेला बिहानको 6 बजेको छ।
28: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
29: काया खैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
30: आज 2083 साल भदौ 28 गते आइतबार, सन् 2026 सेप्टेम्बर 13 तारीख भदौ शुक्ल पक्षको द्वितीय तिथि, आज 30 दर खाने दिन।
31: काया कैरनका साथमा
28: किसान पाइप प्रोडक्ट प्राली,
31: राष्ट्रको शान किसान,
28: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
29: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
30: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोडिने।
29: 72 को भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
30: कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
29: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
30: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
9: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6068-8, 98550-6068-9, 98511-62594, 98510-5422-4।
10: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
11: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
10: ताजा पृथ्वी, ताजा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
11: आयोजक घरबझोङ गाउँपालिका, जोमसोङ मुस्ताङ।
10: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
11: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: नेपाली।
1: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
2: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा सड़क बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका तीन शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका तीनवटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुंगा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढ़े कृष्णवीर खण्ड अबको तीन दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्रयाक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्रयाक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको ट्रयाक धमाधम खोलिँदै दशैं अघि रसुवागढ़ी नाका जोड़िने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकाम सहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क दुई हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
3: 2072 साल वैशाख 12 को गोर्खा भूकम्प यता भदौ को 10 गतेसम्म भोटेकोशी बाढ़ी को असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्ति को ज्यान गएको छ। राष्ट्रीय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा 56,357 विपद का घटना भएकामा 14,825 को ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 ले कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोविड 19 महामारीमा ज्यान गुमाउनुको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ़न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाई छ। 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
2: कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधी माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच कांग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15 देखि महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगिरको 21 देखि 23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णवीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्रयाकमा पनि धमाधम काम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने, 72 भूकम्प यता, प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाँठका कुरा।
2: तपाईको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रूपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिलसेना।
4: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौं। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गवर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढ़ाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात तपाईले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला। दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजो आज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अंकमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौं पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रूपियाँ, पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेर गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अंक भयो, आज मोबाइलको स्क्रीनमा देखिने अंक भएको छ। रूप फेरियो तर आधार उइरह्यो विश्वास। गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौंला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृंखला पछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
5: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
3: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
5: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
3: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
6: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
7: सम्पर्क मोबाइल नम्बर 9822964।
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
11: उपलब्ध। शल्यक्रियाहरू,
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
11: बालबालिकाको न्यूरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
11: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
11: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: विश्व गएका थिए, 88,000 भन्दा बढी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढ़ेर 23 खर्ब 26 अर्ब रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिङपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनिया राष्ट्रपति शी, ईरानी राष्ट्रपति मसूद पेजिस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
2: अब केही खेल खबर। एसीसी प्रीमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ।
1: अब केही खबर संक्षेपमा। देशका धेरैजसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती, धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
2: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो।
1: सार्वजनिक खरीदलाई पारदर्शी प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरीद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरीद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले सञ्चालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढ़ाएको हो। अत्यावश्यक खरीद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढ़ाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
2: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड़ रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ। माइतीको आशा
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने।
1: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
2: कांग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
1: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
2: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन, आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्थी उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नबोल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
15: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
18: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
18: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
19: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार
20: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन
21: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 9478718617 9478735643
22: गजबको अफर आयो कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो त मजा
23: सञ्चालक नरेश कुमार श्रेष्ठ
24: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढ़वामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरीमा रहेको रेडियो हापुरी 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: यस वर्षको तीज पर्व आजदेखि शुरू, आज दर खाने दिन, थारू समुदायले अटवारी पर्व मनाउँदै।
0: तीन करिडोर जोड्न थारमारे चौरजहारी सड़क कालो पत्रेको काम अन्तिम चरणमा, भेरी अस्पतालमा 50 शव अट्ने आधुनिक शवगृह बनाइने।
1: र सल्यानमा जीव दुर्घटना हुँदा तीनजनाको मृत्यु।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ।

0: आज हामीसँग दाङबाट प्रकाशित हुने कुनै पनि पत्रिकाहरू प्रकाशित भएका छैनन् प्राप्त भएका छैनन्। विभिन्न अनलाइन संस्करणहरूका समाचारलाई आज प्रसारण गर्नेछौ। शुरूमा तीज पर्वको प्रसंग।
1: यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा स्वास्थ्यको पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खिर ढकनी गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा खाने गरिन्छ। धेरै चिल्लो पिरो गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सी पञ्चमी परेको छ।
0: विश्व प्राथमिक उपचार दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले प्राथमिक उपचार सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ। कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका शिक्षक नायक तथा जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो। दुर्घटना विपद तथा आकस्मिक अवस्थामा प्राथमिक उपचारको महत्व अपनाउनु पर्ने सावधानी तत्काल गर्नुपर्ने उपचारका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको प्राथमिक उपचार समिति संयोजक सुषमा भण्डारीको अध्यक्षता तथा शाखा उपसभापति हरिहर पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। कार्यक्रमको सहजीकरण युवा सर्कल संयोजक भीमलाल मरासिनीले गर्नुभएको थियो भने स्वागत शशि शर्माले गर्नुभएको थियो। कार्यक्रममा प्राथमिक उपचारका विषयमा प्रकाश डाँगी, खेमराज विश्वकर्मा र अर्जुन आचार्यले प्रशिक्षण दिनुभएको थियो। आजको हाम्रो पहुँच अनलाइनबाट यो खबर लिएका छौं।
1: पेरी अस्पताल नेपालगंजमा कम्तीमा 50 शव अट्ने क्षमताको शवगृह निर्माण तथा विस्तार गरिने भएको छ। बाढ़ी पहिरो भूकम्प लगायतका विपदका समयमा एकैपटक ठूलो संख्यामा शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शवगृहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो। हाल भेरी अस्पतालको शवगृहमा एकैपटक 6 शव मात्र राख्न सकिने अवस्था छ। विपदका समयमा शवको सुरक्षित संरक्षण पहिचान परीक्षण तथा आवश्यक कानूनी प्रक्रिया पूरा गर्न सहज हुने गरी कम्तीमा 50 शव व्यवस्थापन गर्ने क्षमताको शवगृह निर्माण तथा विस्तारको प्रक्रिया अगाडि बढ़ाइएको हो। भेरी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्नालले विपदका समयमा ठूलो संख्यामा शव व्यवस्थापन चुनौतीपूर्ण बन्ने अवस्थालाई ध्यानमा राखेर पर्याप्त क्षमताको शवगृह आवश्यक रहेको बताउनुभयो। पोटेको सीमा आएको बाढ़ीबाट प्राप्त सिकाईका आधारमा भविष्य सीमा शव व्यवस्थापनमा समस्या नआओस् भन्ने उद्देश्यले अस्पतालमा आवश्यक पूर्वाधार विकास गर्न लागेको उहाँले बताउनु भएको छ। अनलाइन संस्करणमा खबर छ।
0: पश्चिम बाल दिवसका अवसरमा गुरूकुल एकेडेमीले विद्यार्थीहरूको शारीरिक तथा सर्वाङ्गीण विकासलाई लक्षित गर्दै मिनी म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूमा खेलकुद प्रतिको रूचि, अनुशासन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा छात्र छात्रा गरी करिब 65 जनाको सहभागिता रहेको थियो। विद्यालयका प्रधान अध्यापक देवराज भण्डारीको अध्यक्षता एवं घोराई उपमहानगरपालिका वडा नम्बर 14 वडा अध्यक्ष भानसिंह बुढाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता विद्यार्थीहरूलाई विद्यालयमा आयोजित कार्यक्रममा मेडल वितरण गरिएको कार्यक्रम संयोजक भुवन आचार्यले जानकारी दिनुभएको छ। संचार डेस्कबाट खबर लिएका छौं।
1: पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। यो पर्व उनीहरूका लागि महत्वपूर्ण पर्व हो। शुक्रबार शनिबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझ रोटी पकाएर देवतालाई चढ़ाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात तरकारी पनि देवताले चढ़ाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ। व्रत बसेको पहिलो दिन

0: पनि अग्रासो नछुटै अग्नि देवताले चढ़ाइसकेपछि खाना खाने गरिन्छ। दोस्रो दिन बिहान भात तरकारी पकाई भात तरकारीको अग्रासन दिने थारू समुदायको भनाइरहेको छ।
1: यसै विषयमा कुराकानी गर्नका लागि थारू संस्कृतिका जानकार थारू कल्याण कारिणीका अध्यक्ष अशोक चौधरी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अशोकजी
2: हजुर नमस्ते।
1: नमस्ते, खबर पत्रिकामा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: आइतबारी अर्थात अटवारी पर्व आज मनाइँदैछ, यसको खास महत्व के छ, कसरी मनाइन्छ, यसका बारेमा जानकारी दिनुहोस् न।
2: यो अटवारी पर्व अब थारूहरूको एकदम ठुलो पर्व हो होइन। यो नेपालको यो पश्चिम नेपालको दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर यता कपिलवस्तु नवलप्रासी लगायतका जिल्लाहरूमा धुमधामसँग मनाइने गरिन्छ होइन।
1: हजुर,
2: यसको ऐतिहासिक विशेष महत्व छ। यसमा चाहिँ थारूहरूले खास गरी यो शनिबारको राति दर खाएर अनि आइतबार चाहिँ निहार व्रत बस्ने अनि केही नखाएर व्रत बस्ने, त्यसपछि तिन चार बजेपछि एउटा चाहिँ उसमा काठमा चाहिँ नयाँ आगो निकालेर अनि भीमको पूजा गरेर मात्रै चाहिँ रोटी दही लगायत फलफुलहरू खाने गरिन्छ भने त्यसपछि मात्रै अर्को दिन चाहिँ खानाहरू यता तरकारी खाना यताउता खान मिल्छ। यो चाहिँ खास गरेर भीमको पूजा भीमको सम्झनामा गरिने चाहिँ पर्व हो होइन। यसमा चाहिँ अब खास अर्को महत्त्व कुरा के छ भने यो अटवारीमा चाहिँ हामीले चाहिँ जुन साँझ व्रत बसिसकेपछि जुन भीमलाई पूजा गरेर जुन खाने गर्छौँ, खानाभन्दा पहिले हामीले चाहिँ आफ्नो सेलिब्रेटीको लागि पनि निकालेका हुन्छौँ
1: होइन।
2: त्यसलाई चाहिँ हामी अग्रासन भन्छौँ। यो अग्रासन चाहिँ छोरी चेलीबेटीलाई पनि दिने भावनाले यसको विशेष महत्त्व छ। आज चाहिँ छोरी चेलीबेटीको लागि निकाल्ने र राख्ने, त्यसपछि मात्रै खाने र अर्को बिहान चाहिँ दिन जाने चलन छ। त्यस कारणले गर्दाखेरि सम्पूर्ण थारू समुदाय यो पर्वलाई एकदम महत्त्वका साथ धुमधाम मनाउने गर्दछ। आज त्यही अनुसार बर्गत चाहिँ हाम्रो चलिरहेको छ।
1: अब यो पाँच पाण्डव मध्येका भीमको पूजा गर्नुहुन्छ होइन, यसमा खासले शक्तिको प्रतीक हो कि के हो यो आइतबारी पर्व अर्थात् अटुवारी चाहिँ, त्यसको धार्मिक मान्यता चाहिँ केसँग जोडिएको छ?
2: यो विभिन्न किंवदन्तीहरू छ होइन। अब धेरै चाहिँ अब धेरै इतिहासकारहरू धेरै चाहिँ संस्कृतविदहरूले आफ्नो तरिकाले पनि व्याख्या गरेका छन्। खास गरी यो चाहिँ डङ्गीशरण राजा चाहिँलाई अप्ठ्यारो परेकोलाई युद्धको बेलामा डङ्गीशरण राजालाई सहयोग गर्न भीम चाहिँ रोटी पकाउँदा पकाउँदै निस्केको र विजय प्राप्त गरिसकेर आउँदाखेरि त्यो रोटी पाकिसकेको भावनाले होइन, अब भीम जत्तिकै अब त्यो रोटी त्यसपछि त्यही भएर त्यो भीमकै सम्झनामा त्यो सुरुको रोटी हामीले रोटी पकाउने बेलामा सुरुको रोटी एकातिर मात्रै पकाउँछौँ कि होइन।
1: थारूहरूका राजालाई चाहिँ सहयोग गरेको भएर भीमको पूजा गरियो, बलियो युद्धमा चाहिँ साथ दिएको भएर रोटी पकाउँदा पकाउँदै गएको भावनाले पनि चाहिँ त्यो रोटी चाहिँ अटवारी पर्वको विशेष पर्व।
2: त्यो रोटी पकाउँदा पकाउँदै युद्धमा गएको हुनाले होइन, र त्यो रोटी एकातिर मात्रै हालेर गएको अनि फर्किँदा त्यो युद्ध जुतेर फर्किँदाखेरि त्यो पाकिसकेको होइन भावनाले, अब त्यसै अनुसार अब त्यो चाहिँ एकतर्फी मात्रै रोटी पकाएर पुज्नको लागि भीमलाई पुज्नको लागि एकातिर एकतर्फ मात्रै पकाएर राखिने गरिन्छ होइन। अब त्यो चाहिँ त्यसरी भीमलाई पूजा गर्दाखेरि भीम जत्तिकै चाहिँ बलियो भइन्छ भन्ने एउटा जनविश्वास छ होइन, र चाहिँ अब बलियो मात्रै होइन हरेक हिसाबले होइन अब शक्ति आर्जन हुन्छ भन्ने खालको चाहिँ विश्वास हो।
1: अब थारू समुदाय यसै पनि खानपिनमा अगाडि नै रहेको छ, अटवारीको माप चाहिँ परिकारको कुरा गर्दाखेरि के पाक्छ, के हुन्छ?
2: अब यो जुन आइतबार चाहिँ व्रत बसेको दिन त हामी फलफुल र रोटी मात्रै खान्छौँ, नुन खाँदैनौँ होइन, नुन खुर्सानीहरू खाँदैनौँ, बेसार खाँदैन, फलफुल र टोरीमा पकाएको तेलमा पकाएको रोटी मात्रै खाने गर्छौँ, दहीहरू दुधहरू। अर्को बिहान चाहिँ हामीले चाहिँ प्रहार पुज्ने भन्छौँ, भोलि बिहान चाहिँ हाम्रो कम्तीमा पनि पाँचवटा तरकारी अनिवार्य हुनुपर्छ, पाँचवटादेखि सातवटा होइन, त्यसमा चाहिँ पाउँ भयो होइन, अनि त्यसपछि यो के भन्छन् खास गरी भिन्डी पाउँ गब्दा होइन त्यो पाप्रो भन्छ नि त्यो अनिवार्य हुनुपर्छ होइन, त्यसपछि अरू चाहिँ जे सुकै भए पनि हुन्छ, अब माछा पनि सुकाएको माछाहरू होइन, मासु चाहिँ चल्दैन, माछा चाहिँ बिहान चाहिँ हुन्छ, अनि लगाएर विभिन्न खालको परिकारहरू चाहिँ भातसँग चाहिँ खाने हुन्छ, र त्यो पनि भात पनि भात खानुभन्दा पहिले त्यो पनि छोरी चेलीबेटीलाई पहिला चाहिँ काटेर होइन अलग गराएर पहिला उनलाई दिने, त्यसरी मात्रै खाने चलन छ।
1: भनेपछि यो छोरी चेलीहरूलाई अरू समुदायले जसरी तिज मनाइराखेका छन् र तिजकै आसपासमा थारू समुदायले पनि चेलीबेटीहरूलाई चाहिँ सम्झिनी पर्वका रूपमा पनि यसलाई लिन सक्छ।
2: यो चाहिँ छोरी चेलीबेटीलाई सम्झिने र दाजु र बहिनीहरूको सम्बन्ध होइन आफ्नो चाहिँ त्यो इष्टमित्र बीचको सम्बन्धलाई समुदर बनाउने होइन घनिष्ठ बनाउने नजिक बनाउने नजिकबाट बुझ्ने सुख दुःखको कुरा गर्ने पर्वका रूपमा पनि लिन सकिन्छ यसलाई।
1: हस् महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो अशोक चौधरी, थारू समुदायले अटुवारी आइतबारी अर्थात अटुवारी पर्व मनाउँदैछन्, त्यसका बारेमा हामीलाई जानकारी दिँदै थारू समुदायले जन्माष्टमी पछाडि अटुवारी पर्वलाई चाहिँ ठूलो चाडका रूपमा लिने गर्दछन् र दाङ सहित पश्चिम नेपालका थारू बस्तीहरूमा यति बेला थारू समुदाय अटुवारी पर्व मनाउँदैछ, त्यसका बारेमा कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेको लागि छोटो विश्राम।
3: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
4: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
3: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
5: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
3: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
5: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
3: र मुखको स्वास्थ्यको सुधार।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082568218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
11: इन्डोस्कोपी सेवा,
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082560509 र मोबाइल 98453065।
0: अब अन्य खबर प्रसंग, सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकामा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु तीनजनाको मृत्यु भएको छ, अन्य तीनजना घाइते भएका छन्। शनिबार बिहान सिन्कबाट लोहाम हुँदै दाङतर्फ आउँदै गरेको लोप र 02-001-0005 नम्बरको बोलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटना त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले बताएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले बताएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिम्काका 24 वर्षीय भोपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ। उहाँको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले बताएको छ। अन्य घाइतेहरूमा त्रिवेणी 5 का 29 वर्षीय पारस बोहरा, त्रिवेणी 6 का करिब 42 वर्षीय लालमती बुढाथोकी रहनु भएको छ। उहाँहरूको अहिले घोरा स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
1: त्यस्तै सल्यानमा मोटरसाइकलको पछाडिको चक्कामा दुपट्टा बेरिएर लतारिँदा दाङकी 1 महिलाको मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका 1 पेदीखोलाबाट तीज मनाउन माइती घर जान लागेकी 35 वर्षीय जिता केसीको सल्यानको त्रिवेणी गाउँपालिका 3 मा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो। सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार R4-243 नम्बरको मोटरसाइकलको पछाडि सवार केसीले लगाएको दुपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएर दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो। अनलाइन संस्करणबाट यो खबर लिएका छौं।
0: सड़कको ट्र्याक खुलेको झण्डै 20 वर्षपछि सल्यानको थारमारेदेखि रूकुम पश्चिमको चौरजहारी जोड्ने सड़क कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ। 45.5 किलोमिटर सड़क लामो सड़क खण्ड मध्ये हालसम्म 26 किलोमिटर भन्दा बढ़ी कालोपत्रे भइसकेको छ। सड़क निर्माणको लागि गति बढ़ेसँगै थारमारे बड़ागाउँ रागेचौर चौरजहारी सड़क 3 ठूला आर्थिक तथा पर्यटकीय सड़क मार्गसँग जोड़िन थालेको छ। विगतमा जाजरकोट रूकुम पश्चिम डोल्पा र सल्यानका स्थानीय हाट बजार आवाजावत गर्ने प्रमुख बाटोका रूपमा प्रयोग हुँदै आएको यो सड़क अहिले क्षेत्रीय सड़क सञ्जालको महत्वपूर्ण कड़ी बन्न थालेको छ। 2062-63 ट्र्याक खुलेर सञ्चालनमा आएको सड़कमा हिउँदमा धूलो र बर्खायाममा हिलोका कारण यात्रुले लामो समयदेखि शास्ति भोग्दै आएका थिए। सड़क कालोपत्रको काम अघि बढ़ेसँगै आवागमनमा भने क्रमशः सहजता आएको 45.5 किलोमिटर मध्ये कर्णाली प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय सल्यान मार्फत 32 किलोमिटर सड़कमा काम गरिरहेको छ। बाँकी 13.5 किलोमिटर सड़क खण्डको निर्माण संघीय अन्तर्गत सड़क डिभिजन कार्यालय मार्फत भइरहेको छ।
1: आज भोलि रसुवा जिल्लाको आमा छोदिङमो गाउँपालिकाको आकाशमा बेला बेला ड्रोन उड़िरहन्छ। राहत तथा अन्य आवश्यक सामग्री बोकेर उडेको ड्रोन हेर्दा मानिसहरू छक्क पर्छन्। पहिला मान्छे र घोडा तथा खच्चरले बोक्ने सामग्री आजभोलि ड्रोनले आकाशमा ओसार्दा स्थानीयको नजर त्यतै टक्क अडिन्छ। भदौ 10 गते रसुवा भोटेकोशी बाढ़ीले भत्काएको सड़क र पुल अनि संरचनाहरूको भग्न आवशेष जमीनमा र त्यही जमीनमाथि राहत बोकेर उक्त स्थानमा ड्रोन उड़िरहेको देखिन्छ। बाढ़ीले जमीनको बाटो बन्द गरिदिएपछि आकाशमा अहिले दुर्गम बस्तीका लागि राहतको बाटो ड्रोन बनेको छ। भोटेकोशीको भेलले गाउँपालिकालाई बाहिरी दुनियाँबाट अलग अलग पारेपछि खाद्यान्न औषधि ग्यासको अभाव बढ्दै गयो। भोकसँग जुडिरहेका परिवारका लागि ड्रोनले ओसारेको राहत प्रभावित क्षेत्रका लागि ठूलो सहारा बनेको छ। राहत बन्दै ड्रोन आजको उज्यालो अनलाइनबाट यो खबर लिएका छौं।
0: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार पाठ्यक्रमलाई समय सापेक्ष व्यवहारिक जीवन उपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको हो। साथै प्रदेशका 28 जिल्लाबाट फिल्ड स्तरमा सरकारवालाको सुझाव तथा पृष्ठपोषण संकलन गर्ने कार्यक्रम अन्तर्गत कार्यदलले अहिले विभिन्न जिल्लामा सरकारवालासँग अन्तर्क्रिया गरिरहेको छ। कार्यदलले सातवटा टोली बनाएर काम गरिरहेको छ। गत बुधबारदेखि शुरू भएको अन्तर्क्रिया भदौ 30 गतेसम्म चल्ने बताइएको छ, जस अन्तर्गत विभिन्न जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीति निर्माता, स्थानीय तह तथा अन्य सरकारवालासँग प्रत्यक्ष अन्तर्क्रिया तालिका तय गरेको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र प्राजुलीका अनुसार पहिलो चरणमा 28 जिल्लाबाट सुझाव संकलन गरिनेछ। त्यसपछि 77 वटै शिक्षा विकास तथा समन्वय इकाईबाट सुझाव लिइनेछ भने केन्द्रको वेबसाइट मार्फत समेत सुझाव प्राप्त गरिनेछ। अनलाइन संस्करणमा खबर छ।
1: नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ, साथै इतिहास दोहोर्याउँदै एक दिवसीय एसिया कप पुग्न सफल भएको छ। एसीसी प्रिमियर कप क्रिकेटको हिजो भएको फाइनल खेलमा यूएईलाई 44 रनले हराउँदै नेपाल उपाधि सहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो। यसअघि पहिलो पटक सन् 2023 को फाइनलमा पनि नेपालले यूएईलाई नै हराएर एसिया कप खेलेको थियो। नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यूएई 49 ओभर एक बलमा सबै विकेट गुमाउँदै 269 रनमा समेटियो। यूएईका लागि राहुल चोपडाले अभिजित 100 रन बनाए, त्यस्तै साहेब खानले 52, नतिस तनिस सुरीले 42, कप्तान हरिप्रसाद सिंह भाटियाले 33, खैजू तानवीरले 15 रन बनाए। यूएईको छैठौं विकेटका लागि राहुल चोपड़ा र साहेब खान बीच 87 रनको महत्वपूर्ण साझेदारी भएको थियो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 314 रन बनाएको थियो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे, उनी 106 बलमा 102 रन बनाएर आउट भएका थिए। उज्यालो अनलाइनबाट खबर लिएका छौं। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825635775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: नमुना संकलन। नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकारी आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,38,44,00,000 रूपियाँ बराबरको राजस्व संकलन। चिलीको वृद्धाश्रममा आगलागी हुँदा 16 जनाको मृत्यु। र यूएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट।
8: सूर्यको विकिरण बढ्दैछ, आँख कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.aspatiik.com।
7: पहिचानका लागि 3,132 डीएनए नमूना संकलन गरिएको छ। संकलित नमूनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा र खुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डीएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिंगापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। रसुवाको भोटेकोशी नदीमा यही भदौ 10 गते गएको विनाशकारी बाढ़ीमा परि हालसम्म 1,387 जनाको शव फेला परेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,846 गरी कुल 3,132 डीएनए नमूना संकलन गरिएको छ। यसै गरी पहिचान हुन नसकेका 1,339 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्ले बताउनुभयो। प्रहरी प्रधान कार्यालयका अनुसार बाढ़ीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल 2,712 जनालाई राखिएको प्रहरीले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 शैयाको अस्थायी फील्ड अस्पताल संचालनमा ल्याएको छ। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा संचालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित बहिरंग ओपीडी वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढ़ाउनुपर्ने बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित नेपाल चीन सम्बन्ध विषयक कार्यक्रममा उहाँले भोटेकोशीको हालैको बाढ़ीले नेपाल चीन बीचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड़ने क्षेत्र भएको स्पष्ट पारेको बताउनु मन्त्री खनालले हिमताल विस्फोट अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सैटेलाइट तथ्यांक आदान प्रदान संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले चीन र नेपालले हिमालयको पारिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनु पर्नेमा जोड़ दिनुभयो। राजदूत चाङले विपदमा चीन सरकारका तर्फबाट नेपाललाई ड्रोन बेली ब्रिज डीएनए परीक्षण उपकरण र उद्धार डुंगा लगायत 5 खेप राहत सामग्री उपलब्ध गराएको तथा सुरुङ भित्रको उद्धार डीएनए पहिचान र फोरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका 24 विज्ञ पठाएको जानकारी दिनुभयो। यही भदौ 10 गते रसुवाको भोटेकोशीमा गएको बाढ़ीका कारण प्रभावित भएका नागरिकको खोज उद्धार राहत तथा पुनर्स्थापनाका लागि सहयोग रकम संकलन भइरहेको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय संघ संस्था जनप्रतिनिधि कर्मचारी व्यवसायी स्थानीय लगायतले रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रम जारी छ। भोटेकोशी बाढ़ी प्रभावितको निम्ति पर्सा जिल्लाका जीएनजीहरूले 15 लाख रूपियाँ बराबरको राहत सामग्री संकलन गरेका छन्। उनीहरूले बाढ़ी प्रभावितका निम्ति खाद्यान्न लत्ता कपड़ा खाना पकाउने भाँडा ओढ़ने बिछ्याउने लगायत सामग्री जुटाएका हुन्। यस्तै वीरगंज स्थित शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि प्रधानमन्त्री राहत कोषमा 2,51,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। यस्तै समाजसेवी निरज सर्राफले 2,51,000 रूपियाँ सहयोग गर्नुभएको छ। नेपाल पुलिस स्कूल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको 95,783 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्। भोटेकोशी बाढ़ी पीड़ितको राहत तथा उद्धारका लागि रूकुम पश्चिमका निजी तथा संस्थागत विद्यालयहरूले 8,72,000 रूपियाँ सहयोग गरेका छन्। रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवार तथा समुदायको सहयोगको लागि होस्टल व्यवसायी संघ नेपालले 2,70,000 रूपियाँ सहयोग गरेको छ। यस्तै म्याग्दीको बेनी नगरपालिकाले पनि बाढ़ीबाट प्रभावितका लागि करिब 40,00,000 रूपियाँ सहयोग गरेको छ। रसुवामा बाढ़ी आएको 18 दिन बितिसक्दा सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन पीड़ादायी बन्दै गएको छ। बाढ़ीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था पनि अहिलेसम्म थाहा हुन सकेको छैन। आशा र चिन्ताबीच दिन बिताइरहेका परिवारलाई आफ्ना मान्छे कहाँ छन् भन्ने एउटै प्रश्नले सताइरहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
5: नेपालगंज उपमहानगरपालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाईमा हुनुहुन्छ। ठूलो छोरालाई भेट्न र गोसाईकुण्ड घुम्न काठमाडौँ हुँदै रस्सा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
9: दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उहीँ काम गर्नुहुन्थ्यो, अनि त्यही ठूलो बुवा ठूलो मामलाई भेट्न जान्छु भनेर सुरु गएको हो। त्यहाँपछि माथि गोसाईकुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो, त्यहाँपछि फर्केर 2 दिन बुवा मामसँग बस्यो, त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
5: रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढीपछि सम्पर्क विहीन हुनु भएको छ। बाढीपछि कुनै खबर नआएको परिवार बताउँछन्।
10: बहिनी जयको घर घरमा बसेका छौँ, त्यो तर काममा गएका हुन्, अब 3 छोरा छोरी छन्, त्यही पर गएछन्, त्यहाँ त हामी
5: कोहलपुर नगरपालिका वडा नम्बर 11 अमर सिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घण्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
11: मेरो बाबाको नाम अमर सिंह चौधरी हो, मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ।
5: कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढीपछि सम्पर्क टुटेको छ। कोहलपुरकै पतासी चौधरीको पीड़ा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढीपछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ। बाँकीबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ। बाढी आएको 2 साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
7: सल्यानमा 2 छुट्टाछुट्टै सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 5, सिम्खमा बोलेरो दुर्घटनामा परि 3 र सोही गाउँपालिका 3, टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि 1 जनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका 5 सिम्खबाट दाङको तुलसीपुर आउँदै गरेको बोलेरो सिम्खमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रमेश बुढाथोकी, वडा नम्बर 5 सल्लेखी 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका 3 टाटकेमा मोटरसाइकलको पछाडि सवार दाङ शान्तिनगर गाउँपालिका 1 पेदी खोलाकी अन्दाजी 35 वर्षीय जिता केसीको मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा मृत्यु भएको छ। भोटेकोसी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टार सड़कमा हिजोदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ। सड़क साँघुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। तोकिएको समय अनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङबेसीबाट सुनौला बजार फोस्ट्रेटार र केउरिनी हुँदै गल्छीतर्फ आवत जावत गर्न सकिनेछ। यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकाका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लोमानथाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लोमानथाङका 80% घर चर्किएका छन्। लोमानथाङको दिव्य दीप स्कूल को विद्यार्थी छात्रावास को भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो। लोमानथाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य चार ओडामा स्थानीयका अधिकांश घर बस्नै नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङले भदौ 23 गते रातिको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुंगा र माटोले निर्मित 80% घरमा क्षति पुगेको बताउनुभयो। अध्यक्ष गुरूङले भूकम्पपछि पनि पटक पटक पराकम्पनको असर परिरहेको जानकारी दिनुभयो। कोशी राजमार्गपछि धनकुटामा निर्माण शुरू भएको 6 नम्बर बुधबारे लेटाङ सड़क 2038 सालदेखि निर्माणाधीन भए पनि अझै सम्पन्न हुन सकेको छैन। निर्माणको 45 वर्ष बितिसक्दा पनि धनकुटाका दक्षिण पूर्वी तथा पाँचथर इलाम र मोरङका उत्तरी क्षेत्रका बासिन्दाले सुरक्षित र सहज सड़कको सुविधा पाउन सकेका छैनन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
12: सुरुमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत स्थानीयले सड़क निर्माण थालेको भए पनि सरकार परिवर्तनसँगै काम रोकिएको थियो। बहुदलपछि 2050 सालमा जनसहभागिता जुटाएर पैदल हिँड्न मिल्ने ट्र्याक बनेको थियो। थप निर्माणपछि 2064 सालदेखि सवारी साधन सञ्चालन हुन थाले पनि सड़कको अवस्था अझै कमजोर रहेको छ। कालो पत्रेका लागि ठेक्का लागेको 3 वर्षको समय सीमा सकिँदा समेत काम पूरा हुन सकेको छैन।
13: श्रीबहादुर थापा पहिला प्रधानमन्त्री हुँदा नै शिलान्यास गर्नुभएको बाटो हो यो, अनि त्यतिकै बिचमा अब के भयो त्यतिकै रहेको थियो। पछि फेरि यो 50-52 सालदेखि चाहिँ फेरि अलिअलि यसरी अब हामीले नै श्रमदान गरेर सुरु गरेर अब यतिको चाहिँ बनाइयो। भर्खर बजेट चाहिँ पर्नु चाहिँ परेको छ है, कम बनाउँदै ल्याउँदैछ।
14: चाँडोभन्दा चाँडो बन्नुदेखि र चाहिँ अब यहाँ बाटो केही अलिअलि सुविधा सुविधा भएदेखि डेढ घन्टादेखि 1.5 घन्टामा हाम्रो तल नेटाङ बाटो
12: 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित 2080 वैशाख 28 गते ठेक्का सम्झौता भए पनि हालसम्म सड़कको भौतिक प्रगति करिब 40% मात्र पुगेको छ। सन्तोषी जोया एण्ड प्रदर्श जेवीले मोरङको लेटाङदेखि धनकुटाको 6 नम्बर बुधबारेसम्मको 29.4 किलोमिटर सड़क कालो पत्रे गर्न 77,53,53,000 रूपियाँमा ठेक्का पाएको थियो। हाल लेटाङतर्फ करिब 6 किलोमिटर सड़क कालो पत्रे भएको छ भने 16 किलोमिटर कटिङ तथा 13 किलोमिटरमा सामान्य संरचना निर्माणको काम सम्पन्न भएको छ। निर्माण कम्पनीले शुरूमा वन क्षेत्र र विद्युतका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाएको छ। समयमै निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिए पनि कामले अपेक्षित गति लिन नसकेको 24 गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष दीपक कुमार श्रेष्ठले बताउनुभयो।
15: छिटो थालिहाल्ने सकिहाल्ने भन्ने कुरा चाहिँ आउँछ, तर पटकै कामको रफ्तार चाहिँ अगाडि बढेको छैन।
12: पूर्वाधार विकास कार्यालय मोरङले निर्माण कम्पनीले काम जारी राखेकाले थप 1 वर्ष म्याद थप्ने तयारी गरेको छ। यस सड़कको करिब 90% भाग मोरङ र 10% भाग धनकुटामा पर्छ। तर यसको सबैभन्दा ठूलो लाभ पाँचथरका बासिन्दाले पाउनेछन्। साथै धनकुटाको दक्षिण पूर्वी क्षेत्र, इलामको पश्चिमी क्षेत्र र मोरङको उत्तरी क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन र कृषि उपजले पनि सहज रूपमा बजार पहुँच पाउने अपेक्षा गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
7: कपिलवस्तुको बाणगंगा नदीमा गएको बाढ़ीका कारण नदीको बीचमा रहेको टापुमा फँसेका 2 बालक मध्ये एकजनाको सकुशल उद्धार गरिएको छ भने अर्का 1 बालक अझै फेला पर्न सकेका छैनन्। बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा नदीको बहाव बढ़ेपछि बीचको टापुमा फँसेका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार 16 वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ भने 10 वर्षीय बुद्ध लामा हराइरहेका छन्। नेपाल चीन उत्तरी कोरला नाका स्थित लोमानथाङ 4 नेसुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोसीमा गएको बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढ़ेको छ। भन्सार प्रमुख विदुर सुडालका अनुसार रसुवागढ़ी केरूङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़दो रहेको उहाँले बताउनुभयो। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रूपियाँ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाई छ।
16: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: हिराले खाएको दाँत निकाल्ने,
18: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
17: खाली ठाउँमा दाँत राख्ने,
18: दाँतको जरैदेखि उपचार गर्ने,
17: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
18: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
19: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
16: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
20: आया, मम्मी मम्मी दाँत दुख्यो।
21: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
22: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
23: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौहिड़
21: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
23: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
16: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
24: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
25: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
23: सम्पर्क फोन नम्बर 082-595-222।
21: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
26: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
27: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
26: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
18: शुद्ध महका लागि कहाँ जाने त?
28: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
18: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
23: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
25: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
23: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847 082-595-847। भर्ना सम्बन्धी सूचना।
16: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए,
0: बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 082-553-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-286।
3: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
4: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू
4: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्यूरो सर्जरी,
4: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
4: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
6: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
8: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
6: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
8: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असो 4 गते आइतबार।
6: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
8: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर, बिपिचोक घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98-478-23-572।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
10: कसरी बेकरी र बी एन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लो लो लो गोजीबाट मोबाइल झिक्किहाल्नुहोस् त। अनि कसरी बेकरी र बी एन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
29: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
2: उपचार हुने रोगहरू
1: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
2: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
2: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
2: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: 야, 이거 나 눕혀라. 어머,
1: 다초배로 버티라고 오사디거나 자누 바니고 만해이나
0: 아야 아스티 먹거도 오사디거리고 미스코 은니스 바코이나
1: 자빠이때 오사디거리 버치 제스테이다 운차
0: 야 아픈 해야 두키로 머르노 보이소키오 티미 보나나 까나정모
1: 고라히코 호스피털 로드마라히코 사가마타 젠털 클리닉마 자누나 아니 짜네니코
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतु गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराइदाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
7: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
7: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जोजाङर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45 226।
5: मध्य पश्चिम ट्रान्ज यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा शास्त्रीय पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खिरी, ढकनी, गुत पाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि श्री पञ्चमी परेको छ। दाङ सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारू समुदायले अटारी पर्व मनाउँदैछन्। हरेक वर्षको कुशी औंसी पछिको आइतबार मनाउने यो पर्वलाई कतै आइतबारी तथा अटारी पर्व भन्ने गरिन्छ। पुरापूर्व कालका थारू समुदायका राजा दंगीशरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमको सहयोगले दंगीशरण बाँचेको र रावण समेत परास्त भएकाले भीम जस्तै बलियो हुने मान्यताले थारू समुदायका पुरूषले आजको दिनमा व्रत बसी पूजा अर्चना गर्ने चलन छ। थारू राजा दंगीशरणको सुरक्षा गरेका भीमलाई भगवानको रूपमा मान्दै थारू समुदायका पुरूषहरू आज दिनभर व्रत बसी साँझपख गन्यारी भन्ने काठबाट निकालेको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्व मनाउने गर्दछन्। चेलीबेटीलाई श्रद्धासहित सम्मान गर्ने चलनले यो पर्वलाई दाजुभाइ तथा दिदी बहिनी बीचको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा समेत लिने गरेको थारू अगुवा लक्ष्मीमान चौधरीले बताउनुभयो।
1: यो थारू जातिहरूको सबभन्दा ठूलो पर्व रूपमा मानिन्छ। यो खास गरी पुरूषहरू व्रत बस्ने गरिन्छ र यो व्रत बसिसकेपछि अब त्यहाँ रोटी पकाउने गरिन्छ। त्यो रोटी चाहिँ नयाँ आगो काठबाट काठ चाहिँ रगडेर नयाँ आगो निकालिन्छ र नयाँ आगोमा रोटीहरू पकाइन्छ र त्यसपछि यो पकाइसकेपछि खानेकुराहरू खाइने, सबैसँग बसेर जो व्रत छ सँगै बसेर खाइने गरिन्छ र दोस्रो दिन फेरि त्यही आगोबाट फेरि तरकारीहरू पकाइयो, त्यसपछि भातहरू भयो, सबै चाहिँ पकाइसकेपछि त्यो चाहिँ एउटा जुन अर्पण गरिन्छ आगोमा, अर्पण गरेका त्यो वस्तु चाहिँ दिदी बहिनीहरूलाई दिने जाने गरिन्छ र यो दिदी बहिनीहरूको सद्भाव, सहकार्य र मित्रता चाहिँ बढाउनको लागि यो महत्वपूर्ण रूपमा मानिन्छ यो पर्व।
0: यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्खा अटुवारी पर्वले थारू समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। बर्खा अटुवारी पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको मौलिक संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोड़िएको बर्खा अटुवारी महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको हो। अटारी पर्व महाभारतका 5 पात्र भीमको वीरता, साहस, न्याय र थारू समुदायको संरक्षणसँग जोड़िएको लोक विश्वासमा आधारित रहेको उहाँले बताउनुभयो। पर्वको महत्वपूर्ण पक्षका रूपमा रहेको अग्रासनले दाजुभाइ र दिदी बहिनी बीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने उहाँको भनाइ छ। आफूले ग्रहण गर्ने खानाको एक भाग दिदी बहिनीका लागि छुट्याएर कोसिलेका रूपमा पुर्याउने अग्रासनको परम्पराले आपसी सद्भाव, सहयोग र भाइचारालाई बलियो बनाउने मुख्यमन्त्री आचार्यले बताउनुभयो। उहाँले अग्रासनको परम्परालाई सांस्कृतिक सम्पदाको सुन्दर उदाहरणका रूपमा उल्लेख गर्नुभएको छ। बदलिदो सामाजिक परिवेशमा मौलिक पर्व र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्नु सबैको साझा दायित्व रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो। लुम्बिनी प्रदेश सरकार प्रदेशको बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै सबै जात जाति, भाषा, धर्म र समुदायका मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्धनका लागि प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नु भएको छ। मुख्यमन्त्री आचार्य गर्दै बर्खा अटवारी पर्वले थारू समुदायमा मात्र नभए समग्र समाजमा आपसी प्रेम सद्भाव सहिष्णुता भाईचारा र एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ संकलन र बेच्न व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानको स्याउ धमाधम जिल्ला बाहिरका शहर बजारमा निर्यात भइरहेको छ। व्यापारीले बगैँचामै आएर स्याउ खरिद गर्ने गरेका कारण यसपटक स्याउ बिक्री सजिलो भएको किसान बताउँछन्। भदौको तेस्रो सातासम्म जुम्लाको गुणस्तरीय स्याउका गाड़ी सुर्खेत नेपालगंज काठमाण्डु लगायतका शहरमा गइरहेका छन्। कर्णाली राजमार्गमा गुड्ने ट्रकले अहिले स्याउ बोकिरहेका छन्। किसान कसैले आफै बोकेर शहरमा बिक्रीका लागि गइरहेका छन् भने कसैले व्यापारीलाई दिएका छन्। जुम्लाको स्याउ काठमाण्डुमा समेत ठूलो मात्रामा गइरहेको छ। सुर्खेत नेपालगंजमा अहिले भारतीय स्याउ विस्थापित गर्दै जुम्लाको स्याउले बजार लिइरहेको छ। चन्दन नाथ नगरपालिका आठका किसान धर्मसिंह कठायतले आफ्नै बारीमा फलेको 9 लाख रूपियाँ बराबरको स्याउ सुर्खेतमा बेचेको जानकारी दिनुभयो। उहाँले गत वर्षभन्दा यस वर्ष स्याउ राम्रो फलेको र समयमै बिक्री भएकोमा खुशी व्यक्त गर्नुभएको छ। सोही ओडाका किसान धनराशि भण्डारीले झण्डै 2 गाड़ी स्याउ सुर्खेत नेपालगंजका लागि पठाएको बताउनुभयो। कठायत र भण्डारी जस्तै सयौं किसान र व्यापारी अहिले उत्पादन भएको स्याउ बेच्न व्यस्त छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाले यसपटक परिपक्व स्याउ बजारमा गएको जनाएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीका अनुसार भदौ 25 सम्म झण्डै 35 करोड़ रूपियाँ भन्दा बढ़ीको स्याउ बेचिएको अनुमान छ। 50% स्याउ संकलन भइरहेको छ। उहाँका अनुसार यस वर्ष 70 करोड़ रूपियाँ भन्दा बढ़ीको स्याउ बिक्ने अनुमान रहेको छ। सड़कको ट्रयाक खुलेको झण्डै 20 वर्षपछि सल्यानको थारमारेदेखि रूकुम पश्चिमको चौरजहारी जोड्ने सड़क कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ। 45.5 किलोमिटर लामो सड़क खण्ड मध्ये हालसम्म 26 किलोमिटर भन्दा बढ़ी कालोपत्रे भइसकेको छ। सड़क निर्माणको गति बढ़ेसँगै थारमारी बड़ागाउँ रागेश्वर चौरजहारी सड़क 3 ठूला आर्थिक तथा पर्यटकीय सड़क मार्गसँग जोड़िन थालेको छ। विगतमा जाजरकोट रूकुम पश्चिम डोल्पा र सल्यानका स्थानीय हाट बजार आवाजात गर्ने प्रमुख बाटोका रूपमा प्रयोग हुँदै आएको र यो सड़क अहिले क्षेत्रीय सड़क सञ्जालको महत्वपूर्ण कड़ी बन्न थालेको छ। अवस्थ बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-6601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
5: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
4: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
5: यौन उत्तेजना नहुने,
4: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
5: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
4: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
6: बिरामी जाँचो निमिति यही असोज 3 गते शनिबार
7: समय बिहान 11 बजेदेखि
5: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
8: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
9: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
9: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
8: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
9: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
10: रामायणमा राम र रावण होस्, महाभारतमा कौरव र पाण्डव, सबैले कहीँ न कहीँ नारीकी लागि युद्ध गरेका थिए।
11: पीएफएक्स सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
12: बिगाउने त यो गाउँमा कति छन् कति छन्?
13: म तँलाई पठाएर आएको र तैँले नै मलाई फकाएको होइन त घरै बस्छ भनेर
14: तपाईँ घरै बस्न सक्छ भनेर पछि पछि लागेर होइन।

0: नाक को हड्डी बांगी एको नाक को एलर्जी।
1: संपर्क न्यू पांडे मेडिकल हल हॉस्पिटल रोड खोराहीदांग। संपर्क फोन नंबर 082-560-196 र मोबाइल नंबर 98478-26001। अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: గంగా ఉదయ్ మీరు ఎవరెస్ట్
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: कुरा गर्दाखेरि यसको स्थिति अब कस्तो छ नेपालमा भन्दाखेरि अब सबभन्दा पहिला त अब दिगो विकासको लागि सरकारको तर्फबाट कुनै पहल छैन, स्थानीय सरकारबाट पनि यसलाई कुनै पनि सहयोग चाहिँ गरेको छैन र दुई चार वर्षदेखि तर यहाँनिर एउटा कुराहरू चाहिँ मैले जोड्न चाहे 2015 सालमा बीपी कोइरालाको प्रधानमन्त्रीत्व कालमा 80,000 सार्वजनिक पुस्तकालयहरूलाई बाँडेर दिने भनेर 80,000 छुट्याएको थियो,
3: 80,000 रुपियाँ
2: बजेटमा छुट्याएको थियो। त्यसपछि एकैचोटि मनमोहन प्रधानमन्त्री भएपछि 75 कि 80 लाख चाहिँ छुट्यायो है। त्यसपछि केही वर्ष ऊ भएन, त्यसपछि फेरि लाइब्रेरीलाई पैसा छुट्याएर अहिले प्रत्येक वर्ष पहिला शिक्षा मन्त्रालय अन्तर्गत त्यो पैसा बाँडिन्थ्यो। कतिपय ठाउँमा चेक लिएर म आफै पनि त्यो बाँड्न गएको छु उनीहरूबाट उल्याएर है। र अब त्यो छ, अहिले त्यहाँ प्रदेश सरकारले नि प्रत्येक वर्ष चाहिँ केही न केही पुस्तकालयहरूले 4 लाख 5 लाख 2 लाख त्यो चाहिँ पाइरहेछ। तर यो एउटा के हुँदो रहेछ भने नि अब त्यो प्रदेश सरकारले बाँडेको पैसामा जसको नजिक पहुँच पुग्छ, जसको नजिक ऊ पर्छ, त्यहाँ कुनै पनि ऊ गरिएको छैन, त्यसले गर्दाखेरि त्यो पैसाको चाहिँ धेरै मिसयुज गरेको पाइयो। त्यसपछि हामीले अलिक कडाइका साथ यसमा पनि लागिसकेपछि अनि एउटा यो सार्वजनिक पुस्तकालयको एउटा ऊ नै तयार गरेर कस्तो खालको सार्वजनिक पुस्तकालय यो पैसा बाँड्ने भनेपछि अहिले त्यो अनुसारको छ। अहिले चाहिँ भइरहेको पुस्तकालय त्यो पैसाहरू चाहिँ पाइरहेछ। तर सबभन्दा ठूलो कुरा के हुँदो रहेछ भने कुनै पनि अब सार्वजनिक पुस्तकालयहरूको विकास र विस्तारको लागि चाहिँ ऐनको चाहिँ अति आवश्यक हो, त्यो ऐनले नै निर्धारण गर्नुपर्छ।
3: अब के गर्नुपर्छ म केही बेर पछि आउँछु, भोलकुमार श्रेष्ठज्यू। अब यो अलिकति अब चाहिँ पुस्तकालयको महत्व र पठन संस्कृतिमा केन्द्रित हो न, अहिले मोबाइल र सामाजिक सञ्जालका कारण सूचनाहरू होइन पढ्ने कुराहरू केही सेकेन्डमै पाइन्छ, यस्तो अवस्थामा मानिसलाई पुस्तकालयसम्म ल्याउन पुस्तकालयको भूमिका किन आवश्यक छ?
2: अहिलेको अब याईको जमाना आइसक्यो होइन, एकदमै अब पुस्तकालयको महत्व खल्ती खल्तीमा मोबाइल भइसकेको हुनाले जे पनि अब त्यो मोबाइलमा पढ्न पाइने भइसक्यो। यस्तो अवस्थामा अब पुस्तकालय किन चाहिन्छ र भन्ने कुराहरू हामी जस्तो डेभलपिङ कन्ट्री मात्रै होइन कि डेभलप कन्ट्रीमा पनि यो धेरै चासोको विषय बनेको छ अहिले है। तर यति हुँदाहुँदै पनि अमेरिका जस्तो ठाउँमा पनि, चाइना जस्तो ठाउँमा पनि, र कतिपय ठाउँमा तपाईँ अहिले चाहिँ गुगलमा गएर खोज्नुहुन्छ भने भव्य भव्य लाइब्रेरी बनाएको छ है। पुस्तकालयको महत्व त झन्झन बढ्दैछ यो
3: किन भन्ने कुरा
2: होइन, अब किन भन्ने कुराहरू गर्दाखेरि अब पुस्तकालयलाई यो के भन्छ बुकसँग मात्रै नदाजे

0: नगरिकन बुझसँग मात्रै सम्बन्ध नजगेर तपाईँ मेरो लाइब्रेरीमा आउनुभयो, तपाईँले मसँग भेट्नुभयो, तपाईँले मसँग धेरै कुराहरू गर्नुभयो, त्यो पनि त एउटा ज्ञानको सिपको उचाइ भयो नि त। अब यस्तो कुराहरूलाई पनि लाइब्रेरीले प्रिजर्भ गर्नुपर्ने रहेछ। अहिले कतिपय लाइब्रेरीले यो कुराहरूलाई उ गरेको छ, लाइब्रेरीले एउटा मिटिङ प्लेसको रूपमा चाहिँ डेभलप गरेको छ। अहिले रिडले स्थापना गरेको लाइब्रेरीको कुराहरू गर्ने हो भने बच्चाहरूलाई त्यहाँ पढ्न आउने वातावरण हामीले तयार गरिदिएका छौँ, प्रशस्त खेलाउन हालिदिएका छौँ हामीले।
1: र अहिले कतिपय कफी चिया पसलहरूमा पनि पुस्तक राखेर एउटा विकास गरेर
0: अब त्यो बच्चाहरू त खेल्नुको लागि खेल्न आउँछ, खेलिसकेपछि ऊ पढ्छ भने अरूले पढेको देखेपछि। अनि युथहरूलाई आकर्षण गर्नलाई के गरेको छौँ भने हामीले यो गिटारहरूदेखि लिएर हार्मोनियमहरू, यो पियानोहरू, यो सबै राखिदिएको छ लाइब्रेरीमा, त्यो सिक्नको लागि, त्यो पढ्नको उल्लेख आउँछ। अनि त्यहाँ चाहिँ फुटबलहरू, भलिबलहरू, त्यो समुदायको के निज छ त्यो त्यसो खेलाउन राखिदिया, खेल्ने चिजहरू राखिदिया छ। त्यसको लागि पनि उनीहरूले एउटा सर्टेन चाहिँ ग्रुप बनाउँछ र अनि पढ्ने टाइममा पुस्तकको विषयमा डिस्कसन गर्ने कामहरू पनि गर्छ र खेल्ने बेलामा र गिटार सिक्नुपर्नेमा त्यो पनि गर्छ। त्यसपछि कम्प्युटरको त अब लाइब्रेरीमा हाम्रो त कम्पलसरी भइहाल्यो, 10-15 कम्प्युटर त सबै लाइब्रेरीमा हुन्छ र कम्प्युटर सिक्ने कुराहरू पनि गर्छ। अनि वुमेन इम्पावरमेन्टको लागि एकदमै वुमेनसँग हामी काम गर्छौँ। तपाईँ गोदावरी पुस्तकालयमा गऱ्यो भने वुमेनहरू त्यो लाइब्रेरीमा आएर काम गर्दाखेरि अथवा चाहिँ उनीहरूले पढ्न आउँदाखेरि त्यो बच्चाहरू समेत लिएर आउँछ, त्यो बच्चाको त्यो ब्रेस्ट फिडिङ गर्नको लागि छोटो एउटा कोठाको पनि हामीले व्यवस्था गरिदिएका छौँ। त्यहाँ चाहिँ हामी बच्चाहरूले दुध खुवाउने, त्यसै बच्चाहरू खेल्ने, आमाहरू आफै पनि पढ्ने, त्यो चाहिँ डिस्कसन छलफल लाग्ने, अनि वृद्धहरूको लागि एउटा मिटिङ प्लेसको रूपमा। अहिले कतिपय हाम्रो रिडले सञ्चालन गरेको लाइब्रेरीमा तपाईँलाई अझ मान्नु होला, बेलुका बेलुका भजन गाउने है, एकदम फ्रेस हुने, त्यो भनेपछि लाइब्रेरी एउटा चाहिँ एकदमै नब्बे नहुने ठाउँको रूपमा डेभलप भएको छ। र रिले सञ्चालन गरेको लाइब्रेरीमा तपाईँहरूले अचम्म मान्नु होला, कृषि सम्बन्धीको पनि प्रश्नहरू प्रशस्त सोध्न आउँछ। यसरी मेरो बारीमा काँक्रो राम्रोसँग फलेन भनेर सोध्न आउने लाइब्रेरीमा, अनि हामीले त्यस्तो खालको इन्फर्मेसनहरूको चाहिँ पाम्प्लेट तयार गरेका छौँ र हामीले सकेनौँ भने कृषि प्राविधिकसँग छलफल गरेर त्यो ठाउँमा हामी कृषि
1: प्राविधिको
0: यस्तो चाहिँ अहिलेको लाइब्रेरी डिमान्ड चाहिँ। अब म विदेशमा नेदरल्यान्डमा एउटा लाइब्रेरी कम्युनिटी लाइब्रेरी भिजिट गर्न गएँ। नेदरल्यान्ड भनेको 100% साक्षर, 100% सबै धनी, त्यस्तो ठाउँमा पनि एउटा कम्युनिटी लाइब्रेरी के काम गरिरहेको थियो भने बुक स्टोर भनेर एउटा सानो बक्समा जुन घरमा चाहिँ त्यो बच्चा जन्मिन्छ त्यो घरमा पठाएको हुन्छ। त्यो बुक स्टोरमा के कुराहरू हुन्छ भने बच्चाहरूको लागि त्यो खेल्ने त्यो चाहिँ कपडाको खेलौनाहरू, अनि कपडाको किताब, अनि त्यसपछि आमाले यिनीहरूले के खाने के नखाने सुकेरी हुँदाखेरि, अनि त्यो बच्चालाई खोप दिने, त्यो टाइम टेबल सबै राखेर त्यो बक्स पठाइदिएको हुन्छ। भनेपछि त्यहाँ हेर्नुहोस् न, त्यस्तो डेभलप कन्ट्रीमा पनि एउटा कम्युनिटी लाइब्रेरी त्यो काम गरेपछि त्यहाँको बच्चाहरू त त्यो लाइब्रेरीप्रति एकदम जति ठुलो हुँदै आउँछ लाइब्रेरीमा आउँछ, किताबहरू इस्यु गरेर लान्छ। अब यति मात्रै होइन, म चिलीको एउटा कम्युनिटी लाइब्रेरीमा जाँदाखेरि, चिली एकदमै हो, त्यहाँ चाहिँ यो जुन घरका मानिसहरूलाई आवश्यक पर्ने सामग्रीहरू, ग्रास कटिङ मेसिन, कोदालो, कुटो सबै लाइब्रेरीमा, उनलाई चाहियो भने त्यहाँबाट त्यो सामान ल्याएर आफ्नो चाहिँ घराइसी युज गर्न सक्छौँ। त्यस्तै होस् भनेर हामीले यो सिराहाको चाहिँ एउटा गाउँमा रिडले एउटा एकदम रिसर्च गरेर हामीले त्यहाँ एउटा लाइब्रेरी सञ्चालन गरेका छौँ। त्यो लाइब्रेरीको चाहिँ मा हामीले यो के भन्छ पकाउने भाँडा कुराहरू भयो, दसना सिरकहरू, त्यहाँको कोही कम्युनिटीमा कोही आउँदाखेरिको घरमा उनी छैन, होइन घरमा ओढ्ने ओछ्याउनै छैन, त्यसै लाइब्रेरीबाट बरो गरेर ल्याएर त्यो ओढ्ने ओछ्याउने, भाँडाकुँडाहरू पकाउने, अब त्यस्तो कार्यक्रम पनि अहिले चाहिँ सुरुवात भइसक्यो। भनेपछि एउटा लाइब्रेरी भनेको चिज विशेष गरेर सार्वजनिक र कम्युनिटी लाइब्रेरी भनेको टोटली समुदायसँग डिपेन्डेबल, समुदायको आवश्यकता अनुसारको चाहिँ सामग्रीहरू सबै त्यहाँ हुनुपर्छ भन्ने कुराहरू अहिले नयाँ चाहिँ भएको छ। हजुर,
1: कार्यक्रम बदलितो नेपालमा आज हामी पुस्तकालयको अवस्था र पठन संस्कृतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय भोला कुमार श्रेष्ठसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310।
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
5: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्नु।
6: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र पेन्सन

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जाले इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जाले इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश्च अब बन्जाले इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ नाचम नाचम
4: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनुहोला
3: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
4: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
3: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
5: किताब पढ्नु पनि एक प्रकारले चाहिँ यो पठन संस्कृति विकास गर्नु के जस्तो भनौँ न अब हजुरले इकोनोमिक्स किताब जहाँ दिन अर्थसङ्गत सम्बन्धी जहाँ दिन लाग्दछ भने अर्थशास्त्र किताब त पढ्नै पर्यो नि लाइब्रेरी साइन्सको माएको छ भने लाइब्रेरी साइन्सको किताब त पढ्नै पर्यो नि यसरी विविध किताबहरू पनि पढ्छ उनीहरूले र अहिले चाहिँ जुन हजुरले भन्नुभयो प्याटर्न अलिकति चाहिँ यो फरक अहिले मोबाइलमा मैले एउटा दुईवटा पत्रिकाहरू पहिला सब्स्क्राइब गरेका थिएँ घरमै आउँथ्यो अहिले मोबाइलमा बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला म 5 बजेबाट मोबाइल खोलेर त्यो पत्रिकाको न्युजहरू यिनीहरू चाहिँ हेर्छु भनिसकेपछि त्यो ऊ मात्रै फरक भएको हो कि
6: माध्यम
5: फरक तर अहिले अब सुरु सुरुमा भन्छु नि अब हामीसँग जम्मा साक्षरता जम्मा 40-35 हुँदाखेरि मान्छेहरूले लाइब्रेरी आउने बित्तिकै किताब यदाले किन्ने बित्तिकै हो पठन संस्कृति अलिकति बढेको हो कि भन्ने भान चाहिँ ऊ हुन्छ तर अहिले अब 80-90 कति छ हाम्रो साक्षरता गर्दाखेरि अब कसैले मोबाइलबाट पढिरहेको हुन्छ कसैले किताबबाट पढिरहेको हुन्छ अहिले पहिला घर घरमा लाइब्रेरी थिएन भने अहिले घर घरमा लाइब्रेरीको पनि ऊ चाहिँ बढ्न थालेको छ अनि बाबाआमाले पनि केटाकेटीहरूलाई खालि कोर्स बुक मात्रै होइन अब विविध किताबहरू पनि किनेर चाहिँ दिन थालेको छ अब त्यसले गर्दाखेरि पठन संस्कृतिमा ह्रास भएको अथवा पठन संस्कृति पढ्ने नपढ्ने भएको भन्ने यो चाहिँ म अलि मान्दिनँ
6: एकदम यसलाई पनि प्रश्न पार्नुभयो अब अलिकति चाहिँ हामीले सुरुमा अलिकति प्रसङ्ग निकालेका थियौँ भेरकुटी मण्डपको सामुदायिक पुस्तकालय जुन चाहिँ लामो समय बन्द भयो 114 दिनपछि चाहिँ त्यहाँको तालाबन्दी खुल्यो एउटा सार्वजनिक पुस्तकालय यति लामो समय बन्द हुनु चाहिँ आफैमा कस्तो सन्देश हो
5: मैले धेरै उसमा लेखेको पनि थिएँ मैले यो फेसबुक वालमा पुस्तकालय पर्व चाहिँ खोल्न लाग्दाखेरि 45-46 जना युवाहरूलाई समातेर 600 रुपियाँ जरिवाना दिएर कसैलाई जेल पनि केही दिन राखेर उनीहरूलाई त्यो समाते त्यो खोल्न लाग्दाखेरि तर यहाँ खोलिरहेको लाइब्रेरीलाई 60,000 किताब भएको ठाउँलाई यो बन्द गर्दाखेरि त सरकारले के अब पुस्तकालय पर्व मात्र नहोइन पुस्तकालय कालो दिवसको रूपमा यो गर्न लागेको हो त अहिलेको जुन पढे लेखेका मन्त्रीहरू भएको बेलामा पनि यो लाइब्रेरीको चाहिँ बन्द गर्दाखेरि यो एउटा ज्यादै नराम्रो सन्देश जान्छ त्यसपछि मैले एउटा के पनि लेखेँ भने अलिक कडासँग यो निरङ्कुश शासनमा मात्रै मान्छेले ज्ञानलाई चाहिँ दबाउने कोसिस गर्छ तर सरकार यो चाहिँ नहोस् यो लाइब्रेरी चाहिँ चाँडै खोलियोस् र विमल आचार्य नाम सुन्नुभएको होला, पत्रकार पनि हुन्छ उहाँले, उहाँको एउटा चाहिँ लाई हामीले लाइब्रेरी प्रोफेसनबाट पनि उहाँलाई धेरै धेरै धन्यवाद दिनुपर्छ। उहाँले दिनका दिन त्यो लाइब्रेरीमा गएर विद्यार्थीहरूलाई जम्मा पारेर पनि त्यो लाइब्रेरी खोल्नुपर्छ भनेर उहाँको एउटा अभियानै चलाउनु भयो। त्यसको लागि म विमलजीलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। उहाँहरू सबैको दबावले लाइब्रेरी त खोल्यो, अहिले पब्लिक लाइब्रेरी खोल्यो, अहिले 3 करोड जति पैसा तिर्नु पर्ने थियो त्यो 3 करोड पनि तिर्नु नपर्ने भयो भन्ने सुन्नमा आयो। अहिले खालि 25% मात्रै बढेको, तल बढेको जुन छ नि 27 लाख जति बढेको चाहिँ तिर्नुपर्ने हुन्छ, हामीले प्रत्येक वर्ष तिरिरहेको छौँ त्यो। फेरि
6: अहिले पुस्तकालय पनि खुल्यो, त्यसको त्यो समाधान, समस्या समाधान पनि हुन लाग्यो,
5: अझ पनि समस्या समाधान भएको छैन। हामीले त अझ पनि त्यो लाइब्रेरीलाई कि चाहिँ महानगरपालिकाले नै त्यो लाइब्रेरी सञ्चालन पर्यो कि चाहिँ यो संघीय सरकारले नि त्यो लाइब्रेरीलाई सञ्चालन गर्नु पर्यो भन्नेमा हाम्रो चाहिँ यो रहन्छ। यो चाहिँ अब अहिले समस्या समाधान भयो भने पनि के गर्नु, हामीलाई पब्लिक लाइब्रेरी त ज्यादै गाह्रो छ नि। प्रत्येक अब 5-6 जना स्टाफलाई प्रत्येक तलब दिनु पर्यो, प्रत्येक दिन नयाँ किताबहरू आउनु छ होइन, नयाँ किताबहरू राख्नु पर्यो। त्यसले गर्दाखेरि एउटा पब्लिक समावेश भएको एउटा विकास समिति बनाएर अब नगरपालिकाले नै सिटी सेन्टर लाइब्रेरीको रूपमा यसलाई सञ्चालन गर्यो, अथवा चाहिँ नगरपालिका गर्यो भने केन्द्रीय सरकारले यो सञ्चालन गर्यो भने एकदमै राम्रो हुन्छ। मैले एउटा उदाहरण दिएँ, दिल्लीमा 1951 नै युनेस्कोले दिल्ली पब्लिक लाइब्रेरी खोलेको थियो, त्यो चाहिँ केन्द्रीय
6: सरकारबाट। सरकारले समग्र पुस्तकालय विकासलाई के गर्नु पर्ला? अब यही भिरकुटी मण्डपकै कुरा गर्दाखेरि अब यो सामुदायिक पुस्तकालय अब धेरैलाई के चाहिँ प्रश्न छैन भने यो सामुदायिक पुस्तकालय व्यवस्थापनमै समस्या भएर त्यो बन्द भएको हो कि सरकारले नै यो पठन संस्कृति किन आवश्यक पर्यो, किन पुस्तकालय आवश्यक पर्यो भनेर उसले नचाहेको कारणले बन्द भएको हो?
5: अब यसमा कुरा गर्दाखेरि अब होला व्यवस्थापन समितिमा धेरै जसो कंग्रेसको होल्ड छ है, मैले एकदम प्रष्ट राखे मैले डाक्टर नारायण खड्का पनि कंग्रेस थियो, अहिलेको गोविन्द पौडेल पनि अहिले कंग्रेसकै ऊ हो भन्ने कुराहरू। तर पुस्तकालय भन्ने त कंग्रेसलाई पनि चाहिन्छ, कम्युनिस्टलाई पनि चाहिन्छ, जसले खोले पनि त्यसलाई त एकदम ऊ गर्नु पर्यो नि। तर यहाँ कहिले चाहिँ के कुरा सुन्नमा आउँछ भने यो कंग्रेसी पुस्तकालय हो भनेर सुन्न आउँछ, यो कंग्रेसी पुस्तकालयमा किन जाने भन्ने जस्तो पनि आउँछ। तर उहाँहरू जुन नेतृत्वी भूमिकाले लाइब्रेरीलाई कहिले पनि यो पोलिटिकल ऊ चाहिँ गर्न दिनु भएन है, त्यो एउटा चाहिँ ऊ चाहिँ हो एकदम प्रष्ट कुराहरू। किनकि यसको संस्थापक सदस्यहरू हेर्नु हो भने प्लानर्सहरू, पोलिटिसियनहरू, लाइब्रेरियनहरू होइन, यो सबै छ कि त्यसको संस्थापक सदस्यहरूमा। त्यसले गर्दा त्यो आक्षेप लगाएर पनि अब त्यो हुनसक्छ है, त्यो बन्द गर्नुको एउटा कारण त्यो पनि हुनसक्छ। दोस्रो कारण त्यो बन्द गर्नुको के पनि हुनसक्छ भने भ्रिकुटी मण्डप त समाज कल्याण परिषदको एक प्रकारले आय आमदानी गर्ने ठाउँ हो, करोडौं रुपियाँ आउँछ त्यहाँ भ्रिकुटी मण्डपको भित्र। हेर्नुहोस् न हजुर, मैले एउटा लेखेको पनि थिएँ फेसबुक वालमा, डर लाग्दो काठमाडौँको विकास भयो, वरपर जम्मै भयो भने ब्रिगेड मण्डल जानु 2020 सालमा महेन्द्र

0: त्यो कारणले पनि सायद यो हटाएको हो कि
1: अथवा यसलाई यसरी भनौँ, सरकारले चाहेको भए त्यो 114 दिन तालाबन्दी हुन सक्दैन, हुन पाउँदैन, सरकारले चाहिँ एउटा पुस्तकालयको प्रति जसरी प्राथमिकतामा राखेर काम गर्नु पर्थ्यो त्यसरी नराख्दाखेरि पनि पुस्तकालय जस्तो सार्वजनिक महत्वको ठाउँमा चाहिँ 114 दिनसम्म तालाबन्दी भयो।
0: त्यो त एकदम नराम्रो सन्देश गएको छ, यो देशमा मात्र होइन यो विदेशमासम्म पनि। अझ पनि हामीले त इफ्ला जस्तो इन्टरनेशनल फेडरेशन लाइब्रेरी एसोसिएसनमा यो कुरा पुर्याएन, संसारभरिबाट यसलाई चाहिँ हामीले त एउटा कुनै पनि लाइब्रेरीले गभर्मेन्टले बन्द गरेको छ भने त्यो कुरा बाहिर गयो भने संसारभरिबाट चाहिँ त्यसको चाहिँ एकदम यो चाहिँ सरकारले नराम्रो गर्यो भनेर आउँछ। तर बेलैमै 114 भए पनि दिन भए पनि यो लाइब्रेरी चाहिँ खुल्यो। तर मलाई डर लागेको थियो कि कतै त्यो मुसाहरूले किराहरूले सबै खत्म पारे, धुलोले त एकदमै ऊ थियो त्यो खोलेको दिनमा म पनि पुगेको थिएँ, तर किताब चाहिँ नाश हुन चाहिँ पाएको थिएन। तपाईँलाई भन्नुपर्दाखेरि त्यो लाइब्रेरी बन्द हुनुभन्दा एक दुई हप्ता अगाडि जापानिज एम्बेसीले जापानदेखि 6 बक्स किताबहरू ल्याएको थियो। जापानिज एम्बेसीले जहिले पनि त्यो सोध्ने अरे हाम्रो त्यहाँको प्रमुखलाई, त्यो लाइब्रेरी चलाउनलाई, त्यो किताबहरू हस्तान्तरण गर्नलाई एकदम हामीले टाइम मिलाउँदै त्यो लाइब्रेरी बन्द भयो। त्यो लाइब्रेरी त नासिएन, किन नखोलेको अहिलेसम्म भनेर सायद जापानिज एम्बेसीबाट पनि पुगेको हुनुपर्छ कता कता खबरहरू। अब त्यसले गर्दाखेरि हेर्नुहोस् न, अब यो लाइब्रेरी बन्द गर्नु खोज्दा गर्दा हजुरको नजरमा पनि त होइन ज्ञानलाई ताजा लगाउनु भनेपछि त कसको मनले मन मान्ला?
1: एकदम जे होस् अब अहिले खुलेको छ होइन, भोला कुमार श्रेष्ठज्यू भ्रिकुटी मण्डपको सार्वजनिक पुस्तकालय खुलेको छ। आज हामी भ्रिकुटी मण्डपको सामुदायिक पुस्तकालय सँगै देशभरका पुस्तकालयहरूलाई अझ कसरी व्यवस्थित बनाउने, पठन संस्कृतिलाई कसरी अझ राम्रो बनाउने भन्ने विषयमा तपाईँसँग कुरा गरिरहेका छौं। तपाईँ पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय हुनुहुन्छ। अब भ्रिकुटी मण्डपको जस्तै सार्वजनिक पुस्तकालय सञ्चालनमा सरकार, व्यवस्थापन समिति, अभियानकर्ता बीच कस्तो सहकार्यको खाँचो देख्नुहुन्छ?
0: यसमा त अब लाइब्रेरी भनेपछि त सबैलाई चाहिने चिज हो, त्यसले गर्दाखेरि यो अभियानकर्ताहरू भयो, नेपाल सरकारको पोलिसी लेभलका मान्छेहरू भयो, नेपाल सरकारका ब्युरोक्रेट्सहरू भयो, त्यसपछि यो नगरपालिका, यिनीहरू सबै बसेर यो हामीले यो पहल थालेको पनि छौँ। अहिले बोर्डबाट पनि यो कुराहरूलाई अगाडि सारिया छ क्यारे, सबै बसेर काठमाडौँमा अब सबभन्दा पहिला त पुस्तकालय एउटा सिटी लाइब्रेरी चाहिन्छ चाहिँदैन भन्ने कुरा व्यापक छलफल गर्नु पर्यो, जनताको समेत भाइस लिनु पर्यो, र यदि डेभलप गर्ने हो सरकारले छुट्टै एउटा अर्को लाइब्रेरी नखोलिकन भइरहेको लाइब्रेरीलाई नि डेभलप गर्दाखेरि राम्रो हुन्छ भन्ने हाम्रो अभियान हो। अब त्यसैले गर्दा काठमाडौँ महानगरपालिका जहाँ जहाँ अहिले महानगरपालिका छ, हाम्रो चाहिँ अभियान चाहिँ सबै महानगरपालिकामा एउटा एउटा चाहिँ लाइब्रेरी चाहिँ सिटी लाइब्रेरी चाहिँ चाहिन्छ। जुन कुरा मैले अघि पनि भने, अब पाटनमा चिरी बाबुजीले यो शारदा पुस्तकालयलाई फेरि बिउजानेतिर लागिरहनु भएको छ, त्यो चाँडै पनि उद्घाटन गर्दैछ। अब पोखराको कुरा गर्दाखेरि अहिले म 15 गते सायद जाँदैछु, पोखरा पब्लिक लाइब्रेरीलाई अहिले पोखरा महानगरपालिकाले नि, महानगरपालिका है, नगर महानगरपालिका नै हो क्या अरे है, उसले चाहिँ आफ्नै ठूलो बिल्डिङमा अहिले लाइब्रेरी सारेको छ, पूरा लाइब्रेरीलाई दिएको छ, फेसिलिटिजहरू दिएको छ, कर्मचारीहरू समेत पनि व्यवस्था गरेका छ। अब जस्तै भक्तपुरको कुरा गरे भने भक्तपुर नगरपालिकाले नि यो सञ्चालन गरेका छ। भनेपछि काठमाडौँ त एउटा राजधानी, मेट्रोपोलिटन सिटी, यो ठाउँमा एउटा विदेशीलाई घुमाउन ल्याउँदाखेरि पनि एउटा लाइब्रेरीलाई सगर्व ल्याउन सकौँ न है, न नेसनल लाइब्रेरीको हालत त्यस्तै खराब छ, एउटा पब्लिक लाइब्रेरी, सिटी पब्लिक लाइब्रेरी पनि त्यस्तै खराब छ, यस्तै छ है। अब तपाईँलाई एउटा उदाहरणको रूपमा, हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा के दुबई कि अर्को कुन ठाउँमा कता रह्यो कता जाँदाखेरि त्यहाँको चाहिँ एउटा नेसनल लाइब्रेरीमा भिजिट गर्न लागेको थियो, गरेपछि त्यो लाइब्रेरी भिजिट गरेर उहाँ फर्केपछि हामी लाइब्रेरीलाई बोलाएर अब नेपालमा पनि एउटा राम्रो लाइब्रेरी सञ्चालन गर्नु पर्यो। अब उहाँले भन्नुभएकै हो केशर लाइब्रेरी यिनीहरू जम्मै चाहिँ यो अरूको आँखा गाडेको छ है, तपाईँहरू अलि लाइब्रेरीहरू चलाएको हुनुहोस्, त्यसपछि व्यापक ऊ गर्नुहोस् भनेर उहाँले भन्नुभएकै हो। अनि जम्मलमा अहिले बन्ने लाइब्रेरीमा पनि त्यहाँ पनि त 22 तलाको बिल्डिङ बनाएर व्यापारहरूलाई दिन ठिकठाक परेको थियो। 60 हामी प्रबुद्ध वर्गहरू, सत्यमोहन जोशीदेखि लिएर केदार भक्त माथेमा, हामी सबैको सिग्नेचर क्याम्पेन गरेर प्रधानमन्त्रीलाई दिएपछि नै अनि त्यो बिल्डिङ बनाउने बन्द भयो। राम्रो ठाउँ देख्ने हुँदैन।
1: अब अलिकति यसमा हामी सुझाव दिँदै जाउँ नि, सरकारले अब के गर्नुपर्ने खाँचो छ, किनकि पुस्तकालय तथा सूचना सेवा सम्बन्धी नीति सरकारकै छ तर नीति र व्यवहारबीच नै फरक देखिन्छ। अब यसलाई व्यवस्थित बनाउन नीति अनुसारै सरकारले

0: पुस्तकालयको प्रवर्धन गर्न विकास गर्न के गर्नुपर्ने आवश्यकता छ?
1: मेरो आफ्नो सुझावको भन्ने हो भने सबभन्दा पहिला एउटा हुन त 2064 सालको पुस्तकालय नीति त्यो अहिले पुरानो भइसकेको छ, अहिले नयाँ नीति तयार चाहिँ हुनैपर्छ। त्यो नीतिलाई टेकेर एउटा पुस्तकालय ऐन चाहिँ हुनैपर्छ। त्यो पुस्तकालय ऐनमा प्रत्येक के भन्छ यो नगरपालिका गाउँपालिकाहरूमा चाहिँ सरकारले नि एउटा लाइब्रेरी चाहिँ खोल्नै पर्छ प्रत्येक उसमा चाहिँ। र यो पठन संस्कृति विकास गर्नको लागि यो गाउँ तहदेखि नै केन्द्र तहसम्म लाइब्रेरीको विकास गर्ने कुरा त्यो नीतिमा पर्नु पर्यो। र त्यो नीतिमा एउटा के पनि हुनु पर्यो भने मैले दिएको सुझावमा पनि काठमाडौँ मेट्रोपोलिटन सिटीमा भइरहेको जुन यो काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय छ त्यसलाई नि अपग्रेड गर्ने र प्रत्येक यो चाहिँ प्रदेशमा एक एउटा प्रदेश केन्द्रीय पुस्तकालय गठन गर्ने, त्यसपछि प्रत्येक नगरपालिकामा गठन गर्ने, सकिन्छ भने वडा तहसम्म जाने भन्ने कुराहरू चाहिँ अहिले मैले यो सुझाव पनि दिएको छु। र नेशनल लाइब्रेरीलाई यो हालतमा राख्ने होइन, एउटा प्रिफ्याब बिल्डिङमा के भन्छ उसमा चाहिँ के सानोठीमा खालि सरकारी कर्मचारीहरू मात्रै आएर पढ्ने ठाउँ, त्यहाँ पब्लिक चाहिँ राम्रो एक्सेस छैन, नजिक पनि छैन। त्यसले गर्दाखेरि जम्मलमा जुन डीपीआर तयार भइसकेको छ त्यहाँ नै नेपाल सरकारले भव्य बिल्डिङ चाहिँ बनाएर एउटा अन्तर्राष्ट्रिय मापदण्डको लाइब्रेरी चाहिँ नेशनल लाइब्रेरी र सिटी पब्लिक लाइब्रेरी चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने एउटा जोरदार अहिले 19 पुस्तकालय दिवसमा पनि मेरो ऊ छ। यसरी चाहिँ गयो भने नीति ऐन त्यसपछि बजेटको व्यवस्था त्यसपछि कर्मचारीको व्यवस्था गरेर सञ्चालन गर्यो भने अवश्य पनि अन्य देशमा जस्तै हाम्रो पनि लाइब्रेरीले सञ्चालन गर्न चाहिँ सजिलो हुन्छ।
0: अब यसमा पालिका प्रदेश र स्थानीय अरू संघ संस्थाको भूमिका चाहिँ कस्तो देख्नुहुन्छ?
1: अहिलेसम्म पुस्तकालयलाई चाहिँदैन भन्ने कुराहरू कोही पनि आउँदैन, न पोलिटिसियन आउँछ न ब्युरोक्रेट्स आउँछ होइन। अब तर पुस्तकालय चाहिँदैन भनेर आउँदैन, पुस्तकालय महत्वको विषयमा व्यापक ठूलो भाषण पनि दिन सक्छ, तर जब इम्प्लिमेन्टको पार्ट आउँछ नि, बजेट छुट्याउने टाइममा आउँछ नि, अनि त्यसपछि सबै पछि पछि सर्ने। र लाइब्रेरीको लागि हेर्नुहोस् न, 2060 सालमा स्थापना गरेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलाई यदि हामीले 5 करोड रुपियाँ जग्गा सिटी सेन्टरतिर अथवा कतैतिर दिन सकेको भए अहिलेसम्म विदेशी दाताहरूले बिल्डिङ बनाइदिन सक्ने थियो, तर अब एउटा जग्गा पनि हामीले दिन नसक्ने सरकारको तर्फबाट है। अब त्यसले गर्दाखेरि पब्लिकको एकदमै चाहना छ प्रत्येक वडामा लाइब्रेरी होस् भन्ने कुराहरू, अनि वडाको पनि अहिले चाहना नभएको होइन। जति पनि मैले वडा अध्यक्षहरूलाई भेट्छु, नगरपालिकाको प्रमुखहरूलाई भेट्छु, उहाँहरू पनि लाइब्रेरी एकदम चाहिन्छ, हामी लाइब्रेरीको लागि व्यवस्था गर्छौँ भन्छ, तर जब बजेट छुट्याउने बेलामा भयो कि अनि अब त्यहाँ चाहिँ धेरै डिमान्ड हुँदो रहेछ नि। मान्छेको के छ भने बाटो बनाएपछि मोटर दौड्यो भोट आउने, बिजुली राखेपछि बिजुली बत्ती बल्यो भोट आउने, पानीको धारा हालेपछि पानीको तुरन्तै आउने। लाइब्रेरी खोलेर त्यसको रिटर्न भने चिज त मान्छेले कहिले त्यो अब त्यो ऊ गर्छ है। त्यसले गर्दाखेरि त्यो भोट आउने ठाउँमा चाहिँ बढी मान्छेको ध्यान जाने, पोलिटिसियनहरू यिनीहरू सबैको, तर लाइब्रेरीलाई चाहिँ अब ध्यान नजाने। तर लाइब्रेरीले चाहिँ के गर्छ, सबै नागरिक तयार गर्नको लागि हो भने
0: एकदम,
1: र सुसूचित नागरिक तयार गर्ने हो भने प्रत्येक ठाउँमा चाहिँ प्रत्येक गाउँमा र प्रत्येक विद्यालयमा एकदमै पुस्तकालय नभई हुँदैन
0: एकदम।
1: र एउटा सभ्य नागरिक चाहिँ तयार गर्ने, मैले अहिले कहिले काहीँ भाषणमा भन्ने पनि गर्छु कि पढेर मात्रै हुँदैन, पिएचडी गरेर मात्रै पनि हुँदैन। पिएचडी गर्ने मान्छेले ढुङ्गा हान्न जान्छ त्यो के उसमा गर्दाखेरि, जब लाइब्रेरी शोधन गरेर मान्छेले आफूलाई शोधन गरेर सभ्य बनाउँछ नि, त्यो मान्छेले अरूले ढुङ्गा हान्नु खोजिया छ भने ढुङ्गा हान्नु हुँदैन भन्छ कि
0: रोक्छ,
1: त्यसले रोक्छ त्यसले
0: एकदम।
1: त्यसैले सभ्य नागरिक तयार गर्ने एउटा चाहिँ प्रमुख थलो भनेको चाहिँ लाइब्रेरी नै हो।
0: भोला कुमार श्रेष्ठजी, अब हामी अन्त्यमा आइपुगेका छौँ। आज हामी तपाईँसँग पुस्तकालयको महत्व र पुस्तकालयको लागि सरकार, समुदाय, स्थानीय स्तरमा गर्नुपर्ने काममा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँ पुस्तकालयको अभियान र अनुसन्धानमा सक्रिय हुनुहुन्छ। अब चाहिँ हामी अन्तिममा दुई तीनटा कुरा मात्रै, जस्तो बाल बालिकामा पठन संस्कृति विकास गर्न परिवार, विद्यालय र पुस्तकालय मध्ये कसको भूमिका बढी महत्वपूर्ण हुन्छ?
1: अब यसमा चाहिँ फेजवाइज हुन्छ। हेर्नुहोस्, सबभन्दा पहिला त्यसको चाहिँ अभिभावकहरूमा, त्यो बच्चा त अभिभावकहरूले चाहिँ हुर्काउने हो नि, र अभिभावकहरूलाई अभिभावकहरूले केटाकेटी देखिने अब यहाँ त के पनि भन्ने गरेको छ भने बच्चा पेटमा हुँदादेखि नै बच्चालाई राम्रो गीतहरू सुन्ने भजनहरू सुन्ने कृष्णको फोटोहरू ठास्ने होइन भनेर भन्छौँ नि हामीले भनेपछि त्यति टेक केयर चाहिँ त्यो जब आमाले बच्चा बोक्दादेखिको गर्नुपर्ने जब त्यो बच्चा बाहिर आइसकेपछि बच्चा अलि ठुलो हुँदै गएपछि आमाले अब विदेशेर त क्लथ किताबहरू किनेर दिने बच्चालाई च्यात्छन् उ गर्छ च्यात्दैन होइन त्यो डुलु पार्छ उ गर्छ र त्यो मुख हाल्दाखेरि पनि त्यो केमिकलले केही नहुने त्यस्तो खालको किताबहरू बनाउँछ नेपालमा बल्ल बल्ल अलिअलि सुरुवात हुन थालेको छ के अरे क्लथ किताबहरू त्यो क्लथ किताबहरू आमा बाउले चाहिँ पहिला किताब आफैले किनेर चाहिँ पढ्नु पर्यो स्टोरी चाहिँ बच्चालाई सुनाउनु पर्यो है त्यसले गर्दाखेरि त्यो बच्चा चाहिँ त्यो वातावरणमा हुर्कँदै जान्छ अब यहाँ त के भइदियो भने हाम्रो त जब बच्चाले रुन थाल्छ जब बच्चाले कुनै चिजको ऊ छ भनेदेखि सबभन्दा पहिला आमा बाउले चाहिँ मोबाइल दिया हुन्छ होइन केटाकेटीदेखि अनि त्यो मोबाइल युज टु मेरो आफ्नो नातिनु छ 2.5 वर्ष अहिले मोबाइल उसले हातमा पर्ने बित्तिकै त उसले 1 घण्टा जति त मजासँग त्यो भात खानलाई पनि सहिलो ऊ पनि सहिलो त्यसलाई मोबाइल छुटाउनलाई हामीले अब धेरै नै गरिरहेका छौँ सबभन्दा पहिला चाहिँ अभिभावकै होइन दोस्रो चाहिँ विद्यालय हो तपाईँको हालसालै युरोपियन युनियनहरूको एउटा न्युज सुन्नुभयो होला युरोपियन कन्ट्रीहरूको कति 6-7 देशले 16 वर्षसम्म त्यो मोबाइलहरू यिनीहरू स्कूलमा चलाउन नपाउने यसमा स्मार्ट बोर्डहरू पनि राख्न नपाइने त्यस्तो खालको पूरा प्रिन्टेड किताबमा पठाउने किनकि त्यसले के गर्यो भनेदेखि बच्चाहरू तपाईँ हामीले नि देखेको छु नि अहिले यहीँ बालको हस्पिटलमा जाने भने दिनको 30-40 नयाँ बच्चाहरू चाहिँ बिरामी कस्तो खालको बिरामी भनेदेखि टोलाएर बस्ने आमा बाउले भनेको नमान्ने है अब जो खालि मोबाइल देऊ मोबाइलसँग चलाउने गर्दाखेरि अनि झनक्क रिसाउने त्यस्तो खालको एकदम बढेको छ अब तपाईँले 13-14 वर्षको बच्चालाई मोबाइल नदिएकोले सुसाइड गरेको केस त हाम्रो नेपालमा पनि छ अब इन्डियामा पनि देख्नुभयो र हिजो अस्तिको एउटा केस 19 वर्षको केटोले के एउटा मोबाइल चाहिँ त्यो डिमान्ड गर्दाखेरि होइन त्यो मोबाइल उपलब्ध गराउन सकेको हुनाले ऊ डाँडामा पुग्छ अनि बाउ चाहिँ आमा चाहिँ पछि पछि दौडेर जान्छ छोरा चाहिँ हाँसमा साँद्दै भिडबाट तल खसेर बाबामा मर्छ त्यसपछि आमा पनि त्यहाँबाट हामी 3 मरेको यो हालसालको त्यसले विद्यालयको पनि एकदम ठूलो भूमिका छ यो यसलाई चाहिँ मोबाइलबाट भर्सक चाहिँ लत छोडाउनु पर्ने यो चाहिँ अलिकति बढाउनु पर्ने यो छ र अब त्यसको लागि त अब अभिभावकले किताबहरू किन्ने विद्यालयमा पनि टेक्स्टबुकमा नराखिकन बालबच्चाहरूलाई रुचाउने खालको किताब कसैलाई
0: पुस्तकालयहरू चाहिँ व्यवस्थित रूपमा
1: हुनु पर्यो अनि स्टोरी टेलिङ सबभन्दा ठूलो विद्यालयले चाहिँ कथा वाचन चाहिँ एकदमै गराउनुपर्छ हजुर अमेरिकामा चाहिँ राष्ट्रपतिको श्रीमती समेत पनि यो बाल लाइब्रेरीमा गएर अथवा स्कुल लाइब्रेरीमा गएर कथा बनाउने गर्छ
0: एकदम अब यसमा पुस्तकालयकै भूमिका महत्वपूर्ण देख्नुभयो अब हामी अन्त्यमा जाँदै अबको पुस्तकालय चाहिँ कागजी पुस्तक राख्ने ठाउँ मात्रै होइन डिजिटल र भर्चुअल ज्ञान केन्द्र पनि हुनुपर्छ भनिन्छ अब यसको लागि चाहिँ के गर्नुपर्ने खासो देख्नुहुन्छ तपाईँ
1: अब मैले अहिले भनिहालेँ एकदेखि 15 वर्षको 16 वर्षको बच्चालाई त डिजिटलबाट हामीले पनि टाढे राख्नुपर्छ हाम्रो लाइब्रेरी छ भने पनि यदि यो डिजिटल भयो एआईको सुविधा उपलब्ध गर्यो भने 16 वर्षको माथिको लागि मात्रै त्यस्तो खालको चाहिँ लाइब्रेरीको चाहिँ हामीले डेभलप गर्नु पर्यो अहिले अब एआईको उसमा चाहिँ मोबाइलबाट नै बच्चाहरूले होमवर्क गर्न थालिया छ है एकदम खराब बानी हो त्यो त्यसले गर्दा अब बच्चाहरूको क्रिएसनमा अलिकति चाहिँ धक्का अवश्य पनि पर्छ तर एआईबाट पनि अछुत रहन सक्दैन अहिले यसमा धेरै नै अनुसन्धानहरू भइरहेछ अब के गर्ने यो भन्ने कुराहरू अब त्यसले गर्दा हाम्रो लाइब्रेरी चाहिँ अलिकति प्रबुद्ध वर्गहरू अलिकति छ भने एआई पनि एआई भयो अब डिजिटल किताबहरू अब तपाईँले एउटा खुसीको खबर नेपालमा यो एसियन डेभलपमेन्ट ब्याङ्कले र अनि कोरियाको नेसनल लाइब्रेरी दक्षिण कोरियाको नेसनल लाइब्रेरीको संयुक्त उसमा चाहिँ नेपालमा नेसनल डिजिटल लाइब्रेरी अहिले बनाउँदैछ र जति पनि अहिले पुरानो अप्राप्य किताबहरू थियो त्यसको डिटाइजको कामहरू झन्झनै सक्न लागिसकेको छ अहिले चाहिँ नेसनल लाइब्रेरी केशर लाइब्रेरी र दिल्ली रवाना भएको किताबहरू अहिले डिटाइज गरिरहेको छ तिनीहरूको लागि अहिले एकदमै उसको लागि दक्षिण कोरियाको लाइब्रेरीमा हालसाल भिजिट गर्न गएको छ हाम्रो लाइब्रेरीहरू पनि 1-2 दिनपछि फर्केला त्यसै त अब डिजिटल त अब लाइब्रेरीमा नभइकन हुँदैन तर त्यो डिजिटल राख्दा राख्दै पनि कम्प्युटरहरू राख्दा राख्दै पनि त्यो सानो बच्चाहरूलाई पनि त्यसको अभ्यस्त चाहिँ बनाउनु भएन त्यो डिजिटल एन्डमा यसमा चाहिँ अभिभावकहरूले पनि विचार गर्नु पर्यो त्यसमा लाइब्रेरियनहरूले पनि विचार गर्नु पर्यो र स्कुलको टिचरहरूले पनि विचार गर्नु पर्यो यो समस्त सबैको प्रयास भयो भने अवश्य पनि हामी एउटा एक प्रकारले डिजिटल लाइब्रेरीको पनि होइन जसलाई आवश्यक पर्छ त्यसले बढाउँदै जान्छ आवश्यक छ त्यो र प्रिन्टेड किताबहरू पनि त्यहाँ लाइब्रेरी छ प्रिन्टेड किताबहरू पढ्ने जमात पनि हाम्रोमा प्रशस्त छ र बच्चाहरूलाई पनि यो चाहिँ नराम्रो उसबाट चाहिँ हामी बचाउन सकिन्छ होला भन्ने चाहिँ मलाई लाग्छ हजुर
0: धेरै धेरै धन्यवाद भोला कुमार श्रेष्ठज्यू तपाईँको यो महत्वपूर्ण बनाइ
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
4: अनुहार हड्डी भाँचिएको जोड्ने
5: दाँतको एक्सरे सेवा
4: सामान्य तथा जटिल दाँत निकाल्ने
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
5: मेसिनबाट जरेदेखि दाँत फरिने
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीप ज्योति अस्पतालको 20 मिटर माथि फोन 082-5625-707
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
7: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
10: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
11: डाक्टरद्वारा दिइने सेवाहरू
10: सुगर रोग सम्बन्धी उपचार
11: हर्मोन सम्बन्धी समस्याको उपचार
10: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
11: फोनबाट पनि नाम दर्ता गर्न
12: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-5590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
14: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
15: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
16: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
15: सम्बन्धित समस्या भएका दम्पती फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
16: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असो 4 गते आइतबार
15: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
16: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिपिचोक घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ सम्पर्क मोबाइल 98478-23-572
17: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
18: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध। शल्यक्रियाहरू
18: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बालबालिकाको न्यूरो सर्जरी,
18: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
17: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 97090965255।
19: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
20: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
12: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन,
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825 6788 18 617 98 4 35 6 43।
21: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। ठूला पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित मुद्दाको फास्ट ट्र्याकमा सुनवाई गर्ने गरी सरकारले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धी कानूनको मस्यौदा गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ। अदालतहरूमा लामो समयसम्म मुद्दा छिनफान नहुँदा पूर्वाधार निर्माण प्रक्रिया प्रभावित भएको भन्दै शीघ्र सुनवाई संयन्त्रको माग हुँदै आएको थियो। सर्वोच्च अदालतले भने न्यायाधिकरण भन्दा उच्च अदालतमा छुट्टै इजलास बनाउन उपयुक्त हुने सुझाव सरकारले दिएको थियो। उच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा गठन हुने न्यायाधिकरणमा दुई फरक क्षेत्रका विज्ञ सदस्य रहने प्रस्ताव विधेयकमा छ। अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानून तथा वित्तीय वा इन्जिनियरिङ क्षेत्रबाट सदस्यहरूको प्रतिनिधित्वको प्रस्ताव विधेयकमा गरिएको छ। न्यायाधिकरणलाई प्रादेशिक क्षेत्र अधिकारको पनि प्रस्ताव गरिएको छ। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। भोलि तीजको अवसरमा आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहिआएको छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिने गरिन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा शास्त्रीय पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो पिरो गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव रहेको छ। दाङसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारू समुदायले अटुवारी पर्व मनाउँदैछन्। हरेक वर्षको कुशी औंसी पछिको आइतबार मनाउने यो पर्वलाई कतै आइतबारी तथा अटुवारी पर्व भन्ने गरिन्छ। परापूर्व कालका थारू समुदायका राजा दंगीश्वरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमको सहयोगले दंगीश्वरण बाँचेको र रावण समेत परास्त भएकाले भीम जस्तै बलियो हुने मान्यताले थारू समुदायका पुरूषले आजको दिनमा व्रत बसी पूजा अर्चना गर्ने चलन छ। थारू राजा दंगीश्वरणको सुरक्षा गरेका भीमलाई भगवानको रूपमा मान्दै थारू समुदायका पुरूषहरू दिनभर व्रत बसी साँझ पख गन्यरी भन्ने काठबाट निकालेको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्व मनाउने गर्दछन्। चेलीबेटीलाई श्रद्धासहित सम्मान गर्ने चलनले यो पर्वलाई दाजुभाइ तथा दिदी बहिनी बीचको सम्बन्धलाई प्रगाढ बनाउने पर्वको रूपमा समेत लिने गरेको थारू अगुवा लक्ष्मीमान चौधरीले बताउनुभयो। माघी पछिको दोस्रो ठूलो चाड अटुवारीमा थारू समुदायका पुरूष व्रत बसी गन्यारी काठबाट निकालेको चोखो आगोमा एकापट्टि मात्र पकाएको रोटी भीमलाई चढ़ाउने र प्रसादको रूपमा खाने चलन छ। यसरी पूजा गरिएको प्रसाद आफूले खानु अघि चेलीबेटीका लागि एक भाग छुट्याएर राख्ने चलन छ, जसलाई अग्रासन भन्ने गरिन्छ। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्खा अटुवारी पर्वले थारू समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। बर्खा अटुवारी पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको मौलिक संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोड़िएको बर्खा अटुवारी महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको हो। अटुवारी पर्व महाभारतका पात्र भीमको वीरता, साहस, न्याय र थारू समुदायको संरक्षणसँग जोड़िएको लोक विश्वासमा आधारित रहेको उहाँले बताउनु भएको छ। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: चार मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
7: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम।
10: सम्पर्क मोबाइल 98477-27-9770
11: र 98578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-8029। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
17: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-6994।
18: भर्ना सम्बन्धी सूचना
11: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
19: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
23: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
24: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
25: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
24: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
25: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
24: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोगुलेसन सेवा उपलब्ध छ।
25: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
24: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
25: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
24: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
25: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
24: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
25: सम्पर्क नम्बर 082-560-023।
24: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगले चरम लापरवाही गरेको पाइएको छ। परीक्षा दिएकाहरूले रिटोटलिङमा आवेदन दिएपछि उत्तर पुस्तिका हेर्दा परीक्षार्थीले पाएको नम्बर नै फरक भेटिएपछि लोकसेवा आयोगको चरम लापरवाही सतहमा आएको हो। नम्बर नै फरक देखिएपछि यसअघि प्रकाशित नतिजा रद्द गरी अर्को नतिजा सार्वजनिक गरिएको छ। आफ्नो गम्भीर लापरवाही स्वीकार्दै आयोगले नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर 15/2082 खुल्ला तथा समावेशी प्रशासन सेवा अधिकृत तृतीय श्रेणी सहायक निर्देशक पदको नतिजा संशोधन गरेको हो। एनसेलका प्रमुख कार्यकारी अधिकृत सीईओले राजीनामा दिएका छन्। एनसेलका सीईओ माइकल फोलेले पदबाट राजीनामा दिएका हुन्। उनले पारिवारिक कारण देखाउँदै पदबाट राजीनामा दिएको कम्पनीका एक अधिकारीले पुष्टि गरेका छन्। फोले गत वर्षको असोज अन्तिम सातामा एनसेलको सीईओ नियुक्त भएका थिए। माइकलको राजीनामा कम्पनीले भदौ 9 गते स्वीकृत समेत गरिसकेको छ। सो बारे कम्पनीले नेपाल दूरसंचार प्राधिकरणमा जानकारी पठाइसकेको छ। सांग्रीला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त भएका छन्। संचालक समितिले उनलाई 4 वर्षका लागि सीईओ नियुक्त गरेको हो। उनी यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कार्यरत रहेका थिए। खाना पकाउने एलपी ग्यासको मूल्य बढ़ेको छ। कृष्णभीरमा गएको पहिरोले सड़क अवरूद्ध भएपछि ढुवानी महँगो भएको भन्दै उद्योगीहरूले ग्यासको मूल्य बढ़ाएका हुन्। वैकल्पिक ढुवानी महँगो परेको भन्दै ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको उद्योगीहरूले जनाएका छन्। यो सँगै अब काठमाडौँमा ग्यासको मूल्य प्रति सिलिण्डर 2,165.38 रूपियाँ पर्नेछ। उद्योग संघका अनुसार पहिला बुलेटमा ग्यास ढुवानी हुँदा एक बुलेटमा 1,250 सिलिण्डर ग्यास आउने गर्थ्यो, तर हाल तराईमा बोटलिङ गरी अर्को माध्यमबाट ढुवानी गर्ने काम भइरहेको छ। यसरी ढुवानी भाडा मात्रै प्रति सिलिण्डर 180 रूपियाँ पर्ने भए पनि उपभोक्ताका लागि 105 रूपियाँ थप गरिएको उद्योग संघको भनाइ छ। उद्योगीहरूले नेपाल आयल निगम संघको सहमतिपछि मूल्य बढ़ाइएको बताएका छन्। यता नेपाल आयल निगमले भने बढ़ेको ग्यासको मूल्य 50 किलोमिटर दूरीका लागि मात्र तोकिएको बताएको छ। अर्थात 50 किलोमिटर भन्दा बढ़ी दूरीबाट ग्यास ढुवानी गर्दा उद्योगीहरूले आफै ढुवानी भाडा जोडेर लिन पाउनेछन्। यता नेपाल आयल निगमले भने बढ़ेको ग्यासको मूल्य 50 किलोमिटर दूरीका लागि मात्रै तोकिएको बताएको छ। नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादव पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको हो। सातौं तहका इन्जिनियर यादवलाई 50,000 रूपियाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार उनीमाथि एक गार्मेण्ट उद्योगमा 20 केभी क्षमताको विद्युत लाइन जडानका लागि सहजीकरण गर्ने भन्दै घुस मागेको आरोप छ। उनलाई इटहरी उपमहानगरपालिका 9 पक्राउ गरिएको थियो। सीईओ नियुक्त भएदेखि नै ई सेवा विवादै विवादमा परेको र 87 पटक बिग्रिएको भन्दै ई सेवाले जगदीश खड्काको नियुक्ति नवीकरण नगर्ने भएको छ। खड्काको कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेको अवस्थामा कम्पनीले खड्कालाई पद नवीकरण नगर्ने भन्ने भएकाले सोही अनुसार तयार रहन खड्कालाई जानकारी गराइसकिएको छ। ई सेवाका संचालकले खड्काको सीईओ पद नवीकरण नगर्ने तयारी भएको र थप 2 सीईओ अफर गरिएको पुष्टि गरेका छन्। अफर गरिएका 2 हाल बैंकिङमा छन्। अर्थ मन्त्रालयका कर्मचारीहरूले बाढ़ी प्रभावितहरूको लागि 18 लाख बढ़ी सहयोग गरेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयका कर्मचारीहरूले 18,32,721 रूपियाँ सहयोग गरेका हुन्। सहयोग बापत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विपद व्यवस्थापनमा राज्यका सम्पूर्ण संयन्त्र सक्रिय भएका बेला सरकारलाई सहयोग गर्ने उद्देश्यले सो रकम सहयोग गरेको अर्थ मन्त्रालयका कर्मचारीहरूले बताएका छन्। बाढ़ी प्रभावित क्षेत्रको बीमा दावी भुक्तानी सहज बनाउन अर्थमन्त्री डाक्टर छोडिम वाग्लेले निर्देशन दिएका छन्। बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बाढ़ीका कारण भएको क्षतिपछि बीमा दावीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका हुन्। बाढ़ीका कारण निजी सम्पत्तिसँगै जलविद्युत आयोजना तथा सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। हालसम्म प्राप्त विवरण अनुसार बाढ़ीपछि कुल 583 बीमा दावी परेका छन्। यो दावीहरूको कुल अनुमानित रकम 25,87 करोड़ रूपियाँ रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ी पीड़ितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाता बाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत संकलन गर्न नदिइने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको राजनैतिक दल, सुरक्षा निकाय तथा सामाजिक संस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्यूआर कोड मार्फत मात्रै आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो। चीनले नेपाल चीन व्यापारको प्रमुख स्थल मार्ग मध्ये एक तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरेको छ। कोदारी क्षेत्रमा भत्किएको सड़क मरमतपछि नाका पुनः सञ्चालन गर्ने तयारी भइरहेका बेला चीनले अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द रहने जानकारी गराएको हो। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण रसुवागढ़ी नाका अवरूद्ध भएपछि केरूङमा रोकिएका सामानलाई रूट डाइभर्ट गरी तातोपानी नाकाबाट नेपाल ल्याउने प्रयास भइरहेको थियो। व्यापारीहरूले तातोपानी नाका सञ्चालनका लागि पहल गरिरहेका बेला चीनले भने नाका बन्द गर्ने जानकारी दिएको छ। विपत्तिमा पनि ग्यास पकाउने एलपी ग्यासमा कालोबजारी भइरहेको पाइएको छ। गोर्खामा वितरण भएका ग्यासमा व्यापक कालोबजारी भएको पाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जाल फेसबुक मार्फत ग्यासमा कालोबजारी भइरहेको जनाएका हुन्। सांसद बुर्लाकोटीका अनुसार गोर्खामा वितरण भइरहेका एलपी ग्यासका सिलिण्डर स्ट्याण्डर्ड तौल भन्दा करिब 5 किलो कम रहेका छन्। यसरी विपत्तिमा पनि कालोबजारी भइरहेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर कार्यवाही प्रक्रिया अघि बढ़ाइएको बुर्लाकोटी कोटीको भनाइरहेको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी प्रविधि कम्पनी र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत सीईओ जेनसेन हुआङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1.5 अर्ब रूपैयाँ भन्दा बढ़ी सहयोग गरेका छन्। उनले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि भन्दै 1 करोड़ अमेरिकी डलर अर्थात करिब 1,50,00,000,000 रूपैयाँ सहयोग गरेका हुन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एनभिडियाका सीईओले सो रकम सहयोग गरेको पुष्टि गरेका छन्।
1: अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले फिल्म गौंथलीका निर्देशक डाक्टर कपिल रेजालसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौ। सफलतापूर्वक 51 दिन मनाएको गौंथली सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म बनेको छ। कबड्डी 4 को रेकर्ड समेत तोड्दै माथि उक्लिएको त्यही गौंथलीका निर्देशक रेजाललाई हामीले फिल्म र फिल्म इण्डस्ट्रीका बारेमा प्रश्न गरेका छौ। प्रस्तुत छ उनी रेजालसँग गरिएको खास कुराकानी।
2: स्वागत छ सर, यहाँलाई नमस्ते। सबैभन्दा पहिला त यहाँहरूलाई, यहाँको टिमलाई, टिम गौथलेलाई एकदमै धेरै बधाई छ 51 दिन मनाउन सफल हुनुभएको छ।
3: थ्याङ्क यू।
2: अब यो सिनी क्षेत्रका कुरा गर्दै गर्दाखेरि यो गौथलीले 51 दिन मनाइरहँदाखेरि अलिक वर्ष पहिला चाहिँ एउटा गीति कथामा आधारित रहेर बनेको गौथलीले 51 दिन मनाएको थियो। त्यो दिन सम्झिँदा र आजको यो दिनमा हेर्दै गर्दाखेरि फरक के पाउनु भएको छ, समानता के पाउनु भएको छ?
3: यस्तो छ, दर्शकको माया, समानता भनेको दर्शकको माया, किनभने पहिला पनि दर्शकको माया नभइकन 51 दिन चल्दैन। आजको दिनमा पनि 51 दिन चल्नलाई दर्शकको माया चाहिन्छ र त्यसमाथि पनि आजभन्दा 25 वर्ष अगाडि मेरो बुवाले गीति फिल्म बनाउनु भएको थियो अनि त्यसमा चाहिँ सबै संवाद थिएन, सबै गीतै गीतमा थियो त्यो फिल्म र त्यसले 51 दिन मनाएको थियो। त्यो मनाउने क्रममा चाहिँ काठमाडौँभित्र चाहिँ मनाउनु पाएको थिएन, बाहिर मात्र मनाएको थियो किनभने त्यतिखेरको परिस्थितिले गर्दा सिनेमा हलहरू बन्द भयो अचानक, अनि त्यो हुँदाखेरि फिल्महरू त्यतिखेर लागेनन्, कुनै पनि फिल्म चलेको थिएन, खालि काठमाडौँ बाहिरतिर चाहिँ त्यसले 51 दिन
2: उपत्यका बाहिर
3: बनाएको थियो। अहिलेको दिनमा चारैतिरै मान्छेले 51 दिन अचेल फिल्म बनाउँदैन, चल्दैन, किनभने अचेलको स्क्रिनिङहरू त्यही अनुसार छ। पहिला 3 वटा मात्र सो चल्थ्यो फिल्मको, भनेदेखि अहिले 17-18 वटा स्क्रिन चल्छ एउटै सिनेमा हलमा। अनि त्यो हुँदाखेरि जुन कलेक्सन हुन्छ, जुन हुन्छ फिल्मको, अहिलेको नर्मल 2-3 हप्ता चल्यो भनेदेखि धेरै चलेको भनेर भन्छ, तर पनि नेपालमा चाहिँ अहिले पनि 2-4 वटा फिल्मले 51 दिन मनाउँछ, कसैले 75 दिन मनाउँछ, कसैले 100 दिन पनि मनाउँछ। त्यसमा 51 दिन मनाउन पाए त्यो चाहिँ दर्शकको माया, एकदम खुसी लागेको छ।
2: जस्तो यो फिल्म अहिले नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ धेरै फिल्म कमाउने फिल्म कुन हो भनेर कसैले यसो स्मरण गर्यो भने चाहिँ पूर्णबहादुरको सारङ्गी गौथली फ्याट्ट भनिहाल्छ कि मान्छेले. यो फिल्म गौथली बनाउँदै गर्दा चाहिँ तपाईँले यतिको कमाई हुन्छ भन्ने अपेक्षा गर्नुभएको थियो? किनभने तपाईँले यसअघि बनाउनु भएको ह्यारी कि प्यारी खासै त्यति धेरै चलेन.
3: यस्तो फिल्म बनाउँदाखेरि कोही पनि फिल्म बनाउने मान्छेले यो फिल्म चाहिँ म धेरै पैसा कमाउन बनाउँछु भनेर सोच सादै राख्छ होला. कसैले मेरो विचारमा कसैले पनि राख्दैन, तर त्यो भन्न टिकाए टिकेरै भन्न चाहिँ अलिकति गाह्रो हुन्छ. फिल्म म राम्रो बनाउँछु, दर्शकको माया पाउँछ र मैले भन्न खोजेको चिज म त पर्दामा उतार्छु भन्ने दृष्टिकोणले फिल्म बन्छ. अहिले मान्छे अहिले तपाईँको फिल्म कुरा गर्दाखेरि अहिले टाइममा कुरा गर्दाखेरि मेरो फिल्म भर्खर चलिरहेकोले गर्दाखेरि फिल्मले यति कमायो भन्ने हिसाब हुन्छ. तर आज अब टाइम बित्दै जान्छ, 15-20 वर्षपछि अब नम्बर वानमै भयो नम्बर टूमै भयो भनेदेखि त मान्छेले याद गर्छ, तर नम्बर 5, 6, 7 हुँदै गयो भनेदेखि आजको दिनमा मैले चाहिँ भन्नु न पुरानो सिन्दुर भन्ने फिल्मले कति कमाएको थियो भनेर कसैलाई सोधेँ भनेदेखि त्यो त थाहा छैन, थाहा हुँदैन. तर फिल्म राम्रो थियो कि राम्रो थिएन, दर्शकले मन पराएको थियो कि मन पराएको थिएन, पुरानो परालको आगो तपाईँ भनौँ न पुरानो माइतीघर राम्रा फिल्म मध्ये
2: हेर्न त हेरियो, फिल्म त उत्कृष्ट छ पनि भनिन्छ,
3: त्यो मात्रै याद रहन्छ होइन. आज हामी नेपालको दोस्रो सर्वोत्तम पैसा कमाउने फिल्ममा बनेको छ गौथली. मेरो इच्छा के छ भने तुरुन्तै त्यसलाई कसैले तोडोस् र त्यसलाई पनि अर्कोले तोडोस्. त्यो हुँदाखेरि दर्शकको माया र नम्बर अफ पिपल हेर्ने चाहिँ बढ्यो. त्यो बढ्नु भनेको इन्डस्ट्रीको लागि राम्रो होइन, फिल्म राम्रो बनेको छ भन्ने कुरो चाहिँ सम्झिरहोस् भन्ने चाहिँ इच्छा हो.
2: तपाईँले यो भन्दै गर्दाखेरि चाहिँ ठ्याक्क मैले अघिको प्रसङ्ग जोडिहालेँ, जस्तो अब मैले फिल्म बनाउँदाखेरि वा अरू कसैले पनि फिल्म बनाउँदाखेरि मैले चाहिँ यति पैसा कमाउँछु भनेर बनाएको हुँदैन, मैले जति सक्दो धेरै चाहिँ दर्शकको माया पाउन सकौँ भन्ने खालको अपेक्षा चाहिँ हुन्छ. र पनि चाहिँ त्यो फिल्म बनाउँदै गर्दा चाहिँ तपाईँले चाहिँ अपेक्षा गर्नुभएको थियो कि नै वा सोच्नु भएको थियो कि नै यतिको चाहिँ कमाई हुन्छ कि भन्ने चाहिँ?
3: कहिले पनि सोचेको थिएन, पैसाको बारेमा त सोचेकै थिएन, किनभने म यो फिल्म बनाउने क्रममा म सँगसँगै सुरुदेखि नै लागेको सुमन गिरी होइन उहाँ हुनुहुन्छ, उहाँले पनि फिल्म नमागेको 5-6 भइसकेको थियो. मैले पनि लास्ट टाइम तपाईँले अघि भने जस्तो एउटा फिल्म बनाएको थिएँ 4 अगाडि, त्यो अर्को फिल्म बनाउँछु भन्ने इच्छा थियो, अलिकति स्वास्थ्यले गर्दा पनि ढिलो भयो र त्यो फिल्मको डिफ्रेन्ट जर्नी थियो. पैसा चाहिँ त्यसले कमाएन, तर जुन एक्सपिरियन्स त्यो फिल्मबाट पाइयो र जुन जहाँ गएर मैले त्यो फिल्मको पोस्ट प्रडक्सन गरेँ, इन्डियाको वान अफ द बेस्ट ल्याबमा गएर त्यसको पुरा प्रडक्सन भएको थियो, त्यहाँबाट सिक्ने मौका पायो होइन. त्यो हुँदाखेरि चाहिँ हामी दुईटालाई चाहिँ एउटा राम्रो फिल्म बनाऊँ होइन भन्ने चाहिँ इच्छा थियो. तर उहाँ चाहिँ कमेडी जनराबाट आउनुभएको, म चाहिँ ड्रामा जनराबाट भएकोले गर्दाखेरि हामी दुई बीच चाहिँ कुन फिल्म बनाउने कसरी बनाउने भन्ने चाहिँ एकछिन कुरा त्यहाँ हुँदै जाँदाखेरि लास्टमा होइन यही फिल्म बनाउनुपर्छ भनेर हामीले सुरु गऱ्यौँ. र एउटा राम्रो फिल्म र दर्शकलाई मनपर्ने फिल्म बनाउनुपर्छ भन्ने थियो, किनभने फाइनेन्सकै हिसाबमा कुरा गर्ने हो भनेदेखि त होइन हामीले चलेको आर्टिस्टहरू राखेको भएदेखि होइन
2: अझै चल
3: रिटर्न सिधै सेफ हुन्छ भने अझै चल्ने चाहिँ हुँदैन. हेर्नुहोस् फिल्म राम्रो
2: आर्टिस्ट भनेको पनि त्यो एकदम
3: फिल्म चल्दैन, तर सेफ साइड चाहिँ हुन्छ. जस्तै मैले ह्यारी कि प्यारीमा पनि जितु नेपाललाई राख्नुभन्दा पहिला मेरो एकदम नाम चलेको एक्टरसँग कुरा भएर ओके भइसकेको फिल्म हो, तर मैले के देखेँ भने फिल्म बनाउँदै सुरु गर्नुभन्दा अगाडि चाहिँ मैले सोचेको क्यारेक्टर चाहिँ जितु नेपाल हुन्छ जस्तो लागेर मैले त्यसमा जितु नेपाल राखेको, यसमा पनि त्यही गरेको. दुइटै एक्टरहरू एकदम सेफ एक्टरहरू, मतलब फाइनेन्सियली सेफ होइन, कुन जस्तो हुन्छ नि तपाईँको अहिले चलेको एक्टर राख्यो भने मिनिमम सुरुको ओपनिङ राम्रो लाग्छ यस्तो हुन्छ भन्ने जुन छ त्यो त्यसलाई नसोचिकन होइन फिल्म नै राम्रो बनाउनुपर्छ, यो दुइटा क्यारेक्टरसँग चाहिँ हामी राम्ररी काम गर्न सक्छौँ र उनीहरूले उत्तिकै मेहनत र उनीहरूको पनि जुन हाम्रो हामीलाई राम्रो फिल्म बनाउँछ उनीहरूलाई पनि त एउटा राम्रो फिल्म दिनु छ नि त, अनि त्यसको यो चाहिँ एउटा सबैजनाको ग्रुप मिलेको जस्तो लाग्छ.
2: जस्तो तपाईँले क्यारेक्टरका कुरा गर्नुभयो, जस्तो मानिलिउँ म पनि फिल्म हलमा फिल्म हेर्न गएँ भने म डुब्ने भनेको क्यारेक्टरमै हो, मैले हेर्ने भनेको क्यारेक्टरले वा फिल्ममा जो खेलिरहेको हुन्छ उसले चाहिँ त्यो क्यारेक्टरलाई कतिको निभायो भन्ने चिजले मलाई टच गर्यो भने होइन फिल्मप्रतिको मेरो सद्भाव, फिल्मप्रतिको मेरो माया, फिल्मप्रतिको मेरो विश्वास अझ बढेर जाने हो। यो गौथलीमा तपाईँले भने जस्तै अब एकदम चलेको क्यारेक्टर राख्दा पनि हुन्थ्यो भन्ने प्रसङ्गलाई कुरा गर्दै गर्दाखेरि एउटा यो अटिजम भएको क्यारेक्टर तपाईँले चुज गर्नुभएको छ, आफैमा त्यो हेर्दै गर्दा दर्शकले पनि ओहो कस्तो गाह्रो क्यारेक्टर गरेको होला भन्ने फिल गर्छ, हामीले पनि फिल्म हेर्दा हेर्दै गर्दा त्यो अनुभव पनि गर्यौँ। यो क्यारेक्टर गर्न गाह्रो क्यारेक्टर, त्यसैमाथि निर्देशन गर्न अझ झन् बढी गाह्रो, यो बीचमा कति अप्ठ्याराहरू झेल्नु पर्यो, यो क्यारेक्टरका विषयमा चाहिँ केही किस्साहरू छन् भने सुनौ न।
3: यस्तो यो क्यारेक्टर चाहिँ अब पहिलाको गौथलीमा पनि झन्झन् यस्तै यस्तै किसिमको क्यारेक्टर भएको
2: कि हो कि जस्तो
3: भएको जस्तो थियो। यसपल्ट पनि हामीले यो क्यारेक्टरलाई राख्दाखेरि चाहिँ हामीले कसरी राखेका छौँ त्यो सबभन्दा इम्पोर्टेन्ट कुरो हो, र हामीले नन फेस चिनेको मान्छे राख्नु पनि कारण छ, किनभने आजको दिनमा मैले चलेको फेस राखेको भएदेखि त्यसलाई त्यो त्यो एक्टरलाई त्यो नामले बोलाइन्थ्यो। आजको दिनमा सिमरन खड्कालाई सर्वसाधारण जनताले हेर्दाखेरि गौथली भनेर बोलाउँछ, किन गौथली भनेर चिन्यो, र त्यही भएर नचिनेको कलाकार मतलब खेल्न चाहिँ खेलिसकेको तर दर्शकले नामले नचिनेको कलाकारहरू खोजेको कारण पनि त्यही थियो। र यो क्यारेक्टर गर्दाखेरि चाहिँ यसमा के थियो भनेदेखि गौतलीको आफ्नो एउटा जर्नी छ, ठुलेको आफ्नो एउटा जर्नी छ, हामीले ठुलेलाई एउटा क्यारेक्टर मात्र बनाइदिएको होइन, तर त्यसलाई हामीले डिफाइन गरेर त्यसलाई एक्सप्लोइट गरेर त्यसबाट केही पनि होइन, तर हामीले चाहिँ के देखाएको छ गौथलीमा भनेदेखि हाम्रो पहिले सुरुदेखि भिजन के थियो भनेदेखि ऊ एउटा यस्तो क्यारेक्टर हो, उसले राइटलाई राइट देख्छ, रङलाई रङ देख्छ, उसलाई हाँस्नु पर्यो भने दिल खोलेर हाँस्छ, उसलाई चित्त बुझेन भने तुरन्त गाली गर्छ, दुई मिनटमा उसले बिर्सिन्छ होइन। यो क्यारेक्टर चाहिँ हामी सबै हुनुपर्ने चाहिँ त्यही हो, तर हामी चाहिँ समाजले के भन्ला, मेरो मान्छेले के भन्ला भनेर हामी बिहेभियर चेन्ज गर्छौँ। हाम्रो राम्रो चिजलाई पनि दिल खोलेर हाँस भनिदियो भनेदेखि ए मापिन्छ भनेर न भन्दैन मलाई, चित्त नबुझेको चिजलाई भन्नु नि मेरो मतलबको कुरो होइन किन भन्नु ठिकै छ भनेर भनिदिन्छौँ। तर त्यो क्यारेक्टरलाई चाहिँ हामीले ब्ल्याक एन्ड व्हाइट क्यारेक्टर, उसलाई ग्रे सेड केही पनि नदेखिन, त्यो ग्रे सेड दिने क्यारेक्टर कुन हुन्छ भन्दाखेरि चाहिँ यस्तो किसिमको मान्छे हुन्छ भनेर हामीले त्यसलाई त्यति मात्र राखेका छौँ। त्यसका डिफिकल्टिज, त्यसका त्यो किन त्यो हाम्रो विषयवस्तु,
2: किनभने जुन जुन जुन पात्र तपाईँले चुज गर्नुभएको छ टक्क हेर्दाखेरि एकदम त्यो एक्सन फिल्ममा हान्ने जस्तो होइन, हो त्यस्तो पात्रलाई तपाईँले चाहिँ यो खालको क्यारेक्टरमा डुबाइदिनु भएको छ कि
3: त्यस्तो छ, किनभने ऊ एउटा एक्टर भनेकै त्यही हो, एउटा एक्टर भनेको हामी पनि सुरुमा जब अरुण छेत्रीसँग कुरा गर्न जाँदाखेरि ह्याट स्याट लगाएर टक्कसँग ट्याटु स्याटु भएको केटो गौथलीको लागि गरिरहेछ, हामी हेर्यौँ, हेरिसकेपछि अनि यो केटोले गर्न चाहिँ सक्छ तर अरू एक्टिङ पनि गर्न सक्छ भनेपछि, र त्यसलाई यसरी ढाल्नु र उसले आफूमा यसमा ढालेर यस्तो फिल्म गर्नुलाई नै एक्टिङ भनिन्छ नि त, अनि त्यो उसको लागि पनि च्यालेन्ज थियो र उसलाई त्यसरी देखाउनु हाम्रो लागि पनि च्यालेन्ज थियो। र अब यो इन्डस्ट्रीमा यो टाइममा आइसकेपछि मसँग टाइम छैन कि, मैले छिटो नै प्रोग्रेस गर्नुपर्छ भनेर होइन उसले गर्न सक्छ भन्यो, र फेरि ऊ मेहनती पनि, त्यसपछि हामीले अटिजमको बारेमा त मेरो अरू पनि चिज मैले पहिले थाहा पाइसकेको थियो, तर त्योभन्दा बेसी हामी नगर्ने भनेकोले गर्दाखेरि यति भए पुग्छ, यस्तो किसिमको बिहेभियर यस्तो हुन्छ भनेर डिस्कसन राम्ररी भयो, त्यसपछि उसलाई स्कुल पनि पठाइयो, एउटा दुईटा स्कुल गएर उसले विभिन्न एज ग्रुपका अटिजम भएको मान्छेहरूसँग पनि
2: बनाउनुभन्दा
3: अगाडि अगाडि सुटिङभन्दा पहिले गएर त्यो सबै गरेर हेरिसकेपछि ल यतिको भन्दा बेसी चाहिँ हामी, किनभने त्यसलाई बेसी गर्यो भनेदेखि चाहिँ फेरि त्यो कस्तो हुन्छ भने त्यसलाई चाहिँ मिमिकेरी गरे जस्तो हुन्छ, यति गर्ने यतिमै सीमित रहने, फिल्मको कथावस्तु अलग हो, यो एउटा क्यारेक्टर हो। जस्तै फर एक्जाम्पल मैले एउटा कलाकारलाई चाहिँ त कान सुन्दैनस् भने पछि उसले खालि के गर्नु पर्यो के रे हरेक के रे गरेर त्यो अलिकति फ्रेस यसरी पुग्छ, तर उसको काम चाहिँ अरू नै चिज हो, अनि त्यही स्टाइलले हामीलाई चाहिँ यति भए पुग्छ, योभन्दा बेसी नगर्ने क्लिन विचारधाराको मान्छे राखौँ भनेर गर्दाखेरि, र यसमा उसको हिँड्ने स्टाइल, उसको बोल्ने स्टाइल होइन, उसको बडी ल्याङ्ग्वेज होइन, र यति गर्दाखेरि चाहिँ हामी हुन्छ भनेपछि चाहिँ हामीले एग्री गऱ्यौँ, त्यसपछि उसले त्यसलाई नै क्यारी अन गर्दै जाँदाखेरि चाहिँ त्यो कन्टिन्युटी मा तपाईले देखेर तपाईले त्यसलाई मन पराउनु त्यो जर भएको भए तपाईलाई मन पर्दैन
2: यो ठुलेकै क्यारेक्टरको विषयमा कुरा गर्दै गर्दा है तपाई जस्तो सुटिङका बेलामा चाहिँ एकदम त्यो सम्झिन लायकको कुनै क्षण छ क्यारेक्टरको यो ठुलेको क्यारेक्टर निभाउँदै गर्दाखेरि वा निर्देशन गर्दै गर्दा
3: ठुलेको होइन सबभन्दा क्यारेक्टर
2: अरूमा पछि आउँछु
3: होइन यसो छ ठुलेको पनि छ ठुलेको पनि छ किनभने ठुलेको चाहिँ हामीले सुरुदेखि नै यो क्यारेक्टर चाहिँ बाहिर पनि समाजमा पनि सेन्सिटिभ हुन्छ भनेकोले गर्दाखेरि यसलाई सुरुदेखि नै हामीले काम गर्यौँ तर यसमा हामी पहिल्यै तयारी भएर गइसकेका थियौँ यो चाहिँ क्यारेक्टर यस्तो किसिमको हुन्छ यसलाई यसरी गर्नुपर्छ भनेर अब त्यो गर्दै जाँदाखेरि कुनै ठाउँमा अलिकति कमेडी बेसी भएको हुन्थ्यो कुनै ठाउँमा अलिकति कमेडी कुनै हुन्थ्यो अनि त्यसलाई चाहिँ हामीले घटाउने र बढाउने मात्र गरियो ठुलेकोमा चाहिँ किनभने त्यसलाई चाहिँ मेन्टेन गरेर लिएर जानु पर्ने किनभने त्यो 24 सबै अलमोस्ट एभ्री सेकेन्ड सिनमा देखिने क्यारेक्टर भएकोले गर्दाखेरि हो अरू क्यारेक्टर गर्दाखेरि चाहिँ गाह्रो थियो
2: ए भनेको आम दर्शकले हेर्दाखेरि चाहिँ
3: ठुलेको
2: गाह्रो भयो
3: हजुर
2: तर सुटिङ गर्ने बेलामा वा फिल्म बनाउने बेलामा चाहिँ ठुलेको बाहेक अरूको चाहिँ गाह्रो थियो
3: अरूको गाह्रो थियो सबभन्दा गाह्रो भनेको लुनी भएको क्यारेक्टर किनभने लुनिमा चाहिँ प्रोटागनिस्ट हो यो फिल्मको तर यो फिल्मको प्रोटागनिस्ट लुनिमा मात्र होइन समाज पनि हो त्यसलाई हामी कसरी चित्रण गर्ने भन्ने थियो किनभने लुनिमाले त जे भोग्यो त्यही गर्न खोजेको हो नि त भनेपछि समाज हो नि त अनि त्यो भनेर अनि अर्को कुरो के थियो भने हामीलाई फिल्म यो बनाउँदै गर्दाखेरि पनि हामीलाई थाहा थियो कि यो चाहिँ आजभन्दा 25-30 वर्ष अगाडिको कथा हो आजको यङ केटाकेटीहरूले यसरी बिहा हुँदैन यसरी उनीहरू सासुकमा पुग्दैन तर त्यो सासुको क्यारेक्टर चाहिँ स्कुलको टिचर पनि हुनसक्छ भोलि काम गर्दाखेरि बस पनि हुनसक्छ तर त्यसलाई कसरी डिल गर्ने भन्ने चाहिँ त्यो चाहिँ त्यसको सूत्र अनुसार चाहिँ त्यो कथा बनाइएको होइन र सासुलाई कतिसम्म देखाउने हिन्दू त लाउड क्यारेक्टर थियो नि त्यसलाई कति देखाउने भन्ने चाहिँ हामीलाई सबभन्दा ठुलो प्रब्लम थियो किन त्यो धेरै लाउड पनि हुनसक्छ र सुरुदेखि नै त्यसको बिहेभियर यस्तै हो त नेगेटिभ होइन तपाईँले फिल्म हेर्नुभयो दुईपल्ट हेर्नुभयो हामीले सुरुमा उसलाई एकदम नाइसली वेलकम गरेको छ बुहारीलाई त्यसपछि भोलिपल्ट लुगा धुन जान ढिलो उठ्दाखेरि पनि उसले गाली गरेको छैन त्यसपछि जब बुहारीले भन्छ म पढ्न जान्छु भनेर उसलाई पढ्नसँगको प्रब्लम होइन त बाठी नहो मेरो ठुले सोझो छ त ऊभन्दा बेसी बाठो नभन भनेको मतलब भोलि यो चाहिँ म मेरो ठुले भन्दा बाठी भयो भनेदेखि मेरो ठुलेलाई उसले हेप्छ समाजमा लोग्ने मान्छेलाई हेपेको ठिक हुँदैन भन्ने समाजबाट आक्यो त्यहाँबाट ऊ नेगेटिभ हुँदै जान्छ अनि त्यसपछि पछि फेरि ठुलेले उसलाई पढ्न आउँछ तिमीलाई पढ्न आउँछ भनेर त्यो सब कुराले उसलाई गर्दै गयो किनभने हिजोसम्म ठुले त उसको आफ्नो थियो छोरो थियो अब बिस्तारै ठुले अर्काको भयो ऊ घरबाट ऊ त त्यो घरको सबभन्दा पहिला त रानी हो नि त सासु त रानी उसले भनेको सबै कुरा चल्थ्यो अब बिस्तारै के भने गौतलीले भनेको सबै कुरा चल्न थाल्यो लोग्ने पनि गौतलीसँग किताब पढेर बसेर जिस्किन थाल्यो बुहारी भनेर छोरो त गइगयो भनेपछि ऊ त एक्लै भयो नि त त्यसको रिस बिस्तारै उसमा निस्किँदै आएको अनि त्यसलाई कसरी बिस्तारै निकाल्दै जाने त होइन अनि त्यो रिसको चरम सीमा कसरी पुर्याउने
2: चरम सीमा कहाँ पुग्यो भन्दाखेरि भीरसम्म पुग्यो
3: किनभने उसको नजरमा होइन

0: भनेर होइन त्यो सम्झिनु होइन नसम्झिनु पनि सक्छ सम्झिनु पनि सक्छ
1: सक्थ्यो
0: होइन तर हामीले त्यसलाई प्रिज्युम गऱ्यौँ उसले सम्झ्यो भनेपछि त्यसको जवाब आमासँग छैन बिकज उसले उसको मुटुमा पेन छ भने त्यो पेनलाई उसले रियाक्ट गर्ने तरिका सम्झाएर बुझाएर उसँग त्यो स्किल नै छैन क्या आमासँग भनेपछि उसले के गर्यो भनेदेखि उसको आफ्नो छोरोलाई झापडिएका भनेपछि आफ्नो छोरोलाई पेनमा झापड हिर्काउनेले अर्काको छोराछोरीलाई पनि हिर्काउँछ नि
1: हिर्काउँछ हिर्कायो
0: यत्रो माया गरेको छोरोलाई भनेपछि उसँग पहिला पहिला हामी स्कुल पढ्दाखेरि टिचरहरूले विद्यार्थीलाई हिर्काउँथ्यो रहरले होइन किनभने उसको ज्ञान थिएन यसलाई यसरी सम्झाउँदाखेरि केटाकेटीहरू मान्थे आज हिर्काउन पाइँदैन नि त
1: पाइँदैन
0: आज पनि सही समाज हो होइन भनेपछि एक्सप्लेन गर्दाखेरि हुने रहेछ त भनेको त्यो त्यो त्यो टाइमको भयो
1: जस्तो यो फिल्मकै कुरा गर्दै गर्दा तपाईँले जस्तो यो फिल्मलाई चाहिँ अहिलेको अहिलेको यो समयमा त्यो पुरानो समयलाई चाहिँ देखाउने प्रयास गर्नुभएको
0: छ
1: त्यसमा एकदम धेरै मेहनत गरेको पनि देखिन्छ कहाँ एसएलसी कहाँ अहिले एससी त्यो बेलामा फलामको गेट भनिन्थ्यो अहिले अहिले त्यति धेरै छैन भलै अहिलेको एसईलाई पनि त्यत्तिकै मान्यताको रूपमा हेरिन्छ त्यत्तिकै एकदम बढ्नुपर्छ भन्ने रूपमा हेरिन्छ यो कथा वस्तुलाई त्यो समयको त्यो समयलाई यो अहिलेको समयमा ल्याएर रियलिस्टिक बनाउनमा चाहिँ कतिको गाह्रो भयो गाह्रोका कुरा गर्दा
0: यस्तो अलिकति च्यालेन्ज हामीले जानी जानी लिएको
1: रिस्क लिनुभयो
0: होइन किनभने फिल्म बनाउँदाखेरि यो फिल्म चाहिँ पछिसम्म पनि रहोस् पछिसम्म पनि हेरौँ भनेर हामीले यो त्यसलाई त्यो लेभलमा लिएर गएको टुकीदेखि लिएर बत्ती भनौँ न गाउँमा त अहिले त बिजुली बत्ती छ सबै तारहरू छोप्नुपर्ने अनेक गर्नुपर्ने मेहनत गर्नुपर्ने तपाईँले विचार गर्नुपर्ने त्यतिकै आरएक्स मोटरसाइकलदेखि लिएर गाडीदेखि सबै पुरानो निकालेको थियो त्यो देखाएका साइकल हरेक कुरा पुरानो थियो त्यो चाहिँ किन गरियो भनेदेखि म युके बस्छु 32-33 वर्ष भयो म युके बसेको त्यहाँ पिरियोडिक फिल्म भन्छ हाम्रोमा पनि पिरियोडिक फिल्म भन्छ तर हाम्रोमा पिरियोडिक फिल्म भन्दाखेरि चाहिँ र बलिउडमा पिरियोडिक नर्मली फिल्म भन्दाखेरि कस्तो हुन्छ भने या त कसैको कथामा पिरियोडिक फिल्म भन्छ या त हिस्ट्रीमा पिरियोडिक फिल्म भन्छ या त राजा महाराजाहरूको कथामा भन्छ हामीले चाहिँ नेपाली कल्चर नेपाली ड्रामाको पिरियोडिक फिल्म बनाएको थियो ए तपाईँले विचार गर्नुभयो भने पिरियोडिक फिल्म हो अहिले हेर्दाखेरि पनि 25 वर्ष पुरानो थियो आजको 30 वर्षपछि हेर्नुभयो भने पनि त्यो पुरानो फिल्ममा आउँछ तर त्यो त केही परिवर्तन हुँदैन किनभने त्यो लुगा लाउने सबै त्यही छ एउटा नेपाली प्रपर फिल्म बनाएर राखौँ र हामीले यो फिल्म चाहिँ विदेशमा विदेशीले हेर्दाखेरि पनि नेपाली कल्चर नेपालको लुगा वेशभूषा सबै देखोस् भनेर बनाएको फिल्म हो हामीले एक्चुली यो फिल्म एवार्डको लागि बनाएको तर मिसकाल्कुलेसन भएर हामीले एवार्डमा हामी छुट्यौँ होइन तर जनताहरूको मायाले अवार्ड पाइयो
1: बराबर भएको छ
0: बराबर
1: अवार्ड पाए बराबर भएको छ
0: अवार्ड भनेको चाहिँ अवार्डै हो हेर्नुहोस् होइन किनभने कस्तो हुन्छ त्यो चाहिँ एकपल्ट पाइसकेपछि
1: सन्तुष्टिका कुरा गर्दा अवार्ड पाए बराबर त भएको छ नि
0: यस्तो हो रिकन्सिलिएसन प्राइज
1: जस्तो तपाईँको कुरा गर्दै गर्दाखेरि अब पक्कै अब बुवाको जिन तपाईँमा सर्यो होला थोरै बहुत त्यो चिजलाई एउटा पाटो भयो पेसाले तपाईँ डक्टर डेन्टिस्ट हुनुहुन्छ यो फिल्म बनाउनुपर्छ भन्नेतिर चाहिँ कसरी सोच्नुभयो वा कसरी आउनुभयो तपाईँ
0: त्यस्तो हामी केटाकेटी हुँदाखेरिदेखि हाम्रो घरमा चाहिँ यो कला क्षेत्रहरूमा जहिले पनि प्रोत्साहन गर्ने पढ्नु चाहिँ पर्छ तर यो पनि भेरी इम्पोर्टेन्ट कुरो किनभने माइन्ड होराइजन ओपन गर्छ भन्ने थियो हामी केटाकेटी हुँदाखेरि हामी कजनहरू मिलेर होइन हामी नाटक गर्थ्यौँ बुवाहरू सबैलाई अगाडि राखेर टिकट गरेर पैसा पनि उठाउँथ्यौँ उहाँहरू टिकट पनि काटिदिनुहुन्थ्यो पैसा पनि दिनुहुन्थ्यो अनि हामी नाटक गाना साना गाउँथ्यौँ गर्थ्यौँ होइन तन्दा राखेर पर्दा बनाएर पर्दा खोल्ने गर्ने कामहरू हामी गर्थ्यौँ त्यसपछि स्कुल कलेज गयो कसैले गायो कसैले के गर्यो म चाहिँ सुरुदेखि नै डाइरेक्सनमा जाने भएकोले गर्दाखेरि म्युजिक भिडियो बनायो सर्ट फिल्महरू गरियो ड्रामाहरूमा स्कुलमा काम गरियो अब मदन दाईलाई राखेर मैले म्युजिक भिडियो बनाएको छु जमानामै त्यतिखेर मदन दाईको मैले पहिला पनि इन्टरभ्यू भनेको थिएँ कालो कपाल थियो सेतो लगाएर मदन दाईलाई मैले म्युजिक भिडियो गरेको
1: त्यो बेला
0: अनि कलेज डेजमा म सर्ट फिल्महरू पनि बनाउँथेँ अनि त्यो गरिराख्दाखेरि अब युके गयो युके गएपछि अब त्यो त पोसिबल भएन यतातिर अनि अब चाहिँ सबै अब केटाकेटीहरू पनि ठुला भयो तर मेरो यो पहिलादेखि इन्ट्रेस्ट भएकोले गर्दाखेरि यो फिल्म बनाउने र बुवा पनि डक्टर भइकन पनि होइन फिल्महरू बनाउने गीतहरू लेख्ने सबै गर्नुहुन्थ्यो मेरो हजुरबुवाहरू पनि गीतहरू सबै लेख्नुहुन्छ मेरो बुवाको कजन कालीप्रसाद रिजाल तपाईँलाई थाहा छँदैछ भयङ्कर राम्रो लिरिसिस्ट उहाँ नेपालको होइन त्यो भएर हाम्रो फ्यामिलीमा यो चाहिँ छ पहिलेदेखि नै अनि यही हुँदाखेरि चाहिँ अनि फेरि इन्करेजमेन्ट

0: पनि हो, म के भन्छु भनेदेखि ट्यालेन्ट इम्पोर्टेन्ट होइन, त्यसलाई इन्करेज गर्नु चाहिँ इम्पोर्टेन्ट हो होइन। अनि मेरो विचारमा हाम्रो घरमा चाहिँ यसलाई इन्करेज पनि गरिन्छ। जस्तै म युके छोडेर अहिले आएर यहाँ फिल्म बनाउँदैछु भन्दाखेरि, यदि मेरो फ्यामिली, मेरो वाइफ, मेरो दुइटा छोरीहरूले इन्करेज नगरेको भएदेखि अथवा मलाई जहिले पनि टेन्सन दिएको भए सायद बनाउँदिन्थे होला। अब सबै काम, अब आफ्नो काम भइहाल्यो, छोराछोरी उड्के
1: बनाइहालेको भए पनि त्यो प्रेसर, त्यो
0: एक्स्ट्रा प्रेसर
1: अर्कै बन्थ्यो होला,
0: अर्कै बन्थ्यो होला। त्यो इन्करेजमेन्ट इज भेरी इम्पोर्टेन्ट, अनि त्यो फ्यामिलीको इन्करेजमेन्ट पनि इम्पोर्टेन्ट हो। कारण त्यही त्यो इन्करेजमेन्ट भएर नै बन्छ, अनि त्यो जिन्समा पनि त्यसरी नै आउने, इन्करेज गर्दै गर्दाखेरि आउने होला मेरो विचारमा।
2: हवस् त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रम सम्बन्धी केही सल्लाह, सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855106448 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
0: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98 494 67 487
10: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कर्णाली प्रदेश सरकारले पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार विकास र प्रवर्धन गर्न चालू आर्थिक वर्षमा करोड़ौंको बजेट सहित कामको शुरूआत गरेको छ। प्रदेशको प्रमुख 5 पर्यटकीय स्थलको गुरूयोजना कार्यान्वयनदेखि पर्यटनसँग जोड़िएका पूर्वाधार निर्माणसम्मका लागि सरकारले चालू आर्थिक वर्षमा करोड़ौं रूपियाँ लगानी गर्ने योजना अघि सारेको छ। मुगुको राराताल, सुर्खेतको काँक्रे विहार तथा बुलबुले उद्यान र चौहान पार्क, सल्यानको कोपिण्डे दहर, रूकुम पश्चिमको स्यार्पो तालको संरक्षण तथा विकासका लागि प्रदेश सरकारले 21,35,00,000 रूपियाँ विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 बजेट वक्तव्यको बुदा नम्बर 50 यी गन्तव्यको गुरू योजनालाई प्रभावकारी बनाउने उल्लेख छ। सरकारले छुट्टा छुट्टै पर्यटकीय गन्तव्य विकाससँगै पर्यटन पूर्वाधारमा पनि ठूलो लगानी गर्ने जनाएको छ। पर्यटन प्रवर्धन तथा विकासका लागि 53,86,00,000 रूपियाँ विनियोजन गरिएको छ। पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन तथा स्थल तथा प्राकृतिक, धार्मिक, सांस्कृतिक, पर्यटन पूर्वाधार निर्माण एवं स्तर उन्नतिका लागि समेत बजेट छुट्याइएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज अपरान्ह बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको 15 महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुल्लाले जानकारी दिनुभएको छ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएको छ। ठूला पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित मुद्दाको फास्ट ट्र्याकमा सुनवाई गर्ने गरी सरकारले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धी कानूनको मस्यौदा गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा त्राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ। अदालतहरूमा लामो समयसम्म मुद्दा छिनोफानो नहुँदा पूर्वाधार निर्माण प्रक्रिया प्रभावित भएको भन्दै शीघ्र सुनवाई संयन्त्रको माग हुँदै आएको थियो। सर्वोच्च अदालतले भने न्यायाधिकरण भन्दा उच्च अदालतमा छुट्टै इजलास बनाउन उपयुक्त हुने सुझाव सरकारले दिएको थियो। उच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा गठन हुने न्यायाधिकरणमा दुई फरक क्षेत्रका विज्ञ सदस्य रहने प्रस्ताव गरिएको छ। अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानून वा वित्तीय तथा इन्जिनियरिङ क्षेत्रबाट सदस्यहरूको प्रतिनिधित्वको प्रस्ताव विधेयकमा गरिएको छ। र यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। भोलि तीजको अवसरमा आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको व्रत तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा स्वास्थ्यिक पदार्थ खानुपर्छ भन्ने मान्यता रहेको छ। विशेष गरी दूधबाट बनेका परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता रहेको छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषणविदको सुझाव रहेको छ। अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310।
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: जो तपाईलाई पायल सुस्ता फिसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने ती बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: होइन भाइला लखर लखर कहाँ हिँडिस
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
9: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
10: ल ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
11: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
12: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
11: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
12: उपलब्ध शल्यक्रियाहरू
11: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
12: बालबालिकाको न्युरो सर्जरी
11: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
12: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
12: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255
13: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
12: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
13: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825-6023-98478-1617 र 98478-3645।
17: गजब ऑफर आयो। कोसेली बेकरी र बी एन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार दिनुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बी एन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार दिनुहोस्। भयङ्कर मजा।
18: सञ्चालक नरेश कुमार श्रेष्ठ।

सुनिरहना मन लाग्छ इन्द्रणीमा बासुरीको सुरिलो धुन, अनि यही धुन सँगसँगै हरेक दिन बिहानीको जब 10 बज्छ 10 बजे पछिको श्रृंखला भनेको इन्द्रणीको बसाईको श्रृंखला हो। यही इन्द्रणीको नयाँ श्रृंखला लिएर आदरणीय साथी म तपाईँको मनको साथी चन्द्रमणि तपाईँको रेडियो सेटसाइटमा आइसकेको छु। फरकबार फरक तपाईँले आउँछौ र आज आइतबार बिहानीको यो समयमा यहाँसँग सँगै रहने नेपाली लोक तथा दोहोरी गीत संगीतहरू सुनाउनको लागि उपस्थित छु र हरितालिका तीज अब आउन लाग्यो भन्दा भन्दै अब आइ नै सक्यो, किनभने आज दर खाने दिन हो र भोलि चाहिँ हरितालिका तीजलाई हाम्रा महिला दिदी बहिनीहरूले भव्यताको साथमा मनाउँदै हुनुहुन्छ। त्यसैले यो पर्वको अवसरमा सांगीतिक बजारमा आएका तिनै गीत संगीतका बानकीहरू इन्द्रणीको बसाई मार्फत हामी सुनाउँछौ र आज पनि तिनै सुमधुर गीत संगीतहरू सुनाउँदै अगाडि बढ्ने श्रृंखला हो र यहाँहरू सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। आजको यस कार्यक्रमलाई प्रायोजन गरेको छ नेपाटपले, नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै नेपाटपलाई यहाँहरूले सम्झन सक्नुहुन्छ। अब नेपाटप भन्ने बित्तिकै यहाँहरू विभिन्न हार्डवेयर पसलमा जानुहुन्छ, घर बनाइरहनु भएको छ, पाइप अनि फिटिङसँग सम्बन्धित सबै पाइपसँग सम्बन्धित सबै सामग्रीको लागि चाहिँ मलाई नेपाटपको सेटै दिनुहोस् न भनिसकेपछि तपाईँको घर अनि आवश्यकता हेरेर हार्डवेयर पसलमा पसलेहरूले यहाँहरूलाई एकदम सरल अनि सुलभ मूल्यमा चाहिँ नेपाटपका सामग्रीहरू उपलब्ध गराउनुहुनेछ। हो, आजको यस कार्यक्रमको प्रायोजक नेपाटप रहेको छ। मेरा प्यारा प्यारा साथीहरू अब जो जहाँ जुन अवस्थामा रहेर भएर यतिखेर चाहिँ यो इन्द्रणीको बसाई सुन्नुपर्छ, बिहानीको समय नेपाली लोकगीत संगीतमा रमाउनुपर्छ भनेर नै हाम्रा धेरै हाम्रा दाजुभाइ दिदीबहिनीहरू जो नेपाली लोक संगीतलाई माया गर्नुहुन्छ यहाँहरू चाहिँ एउटा पर्खाईमा रहनुहुन्छ। त्यो पर्खाईको घड़ी जब इन्द्रणीको श्रृंखलामा बासुरीको धुन बज्छ त्यसपछि त्यो पर्खाईको घड़ी समाप्त हुन्छ। हामी इन्द्रणीको नयाँ बसाई लिएर यहाँको माझमा आउँछौं र त्यही अन्तर्गत हामी आजको बसाईमा पनि आइसकेका छौं र सांगीतिक बजारमा एकपछि अर्का उत्कृष्ट सांगीतिक कोशीलीहरू आइ नै रहेका छन्। विशेष गरी यो वर्ष हरितालिका तीजमा तीजलाई लक्षित गरी आएका धेरै गीतहरू छन् र ती मध्ये पनि ती गीत संगीतहरू जुन आउँदै गर्दा विगतका वर्षहरूमा विकृति विसंगतिका बारेमा हामीले धेरै कुराहरू चाहिँ बोल्नु पर्यो होइन, त्यसपछि हामी विभिन्न ठाउँमा पुग्नु पर्यो, ढोका ढकढकाउनु पर्यो, तर ती आवाज साँच्चीकै हाम्रा आवाज चाहिँ बुलन्द भएछन्। जुन आवाज बजारमा गइसकेपछि यो वर्ष हामीले केही हदसम्म भए पनि कम पायौं विकृति विसंगति र मलाई लाग्छ हामीलाई यो मानेमा गर्व लाग्छ कि हामीले उठाएका ती आवाज पक्कै पनि ती निकाय ती कलाकारसम्म पुगेछ र त यो वर्ष हामीले त्यति धेरै झेलहरू झेल्नु परेन जसका कारण साँच्चीकै यादगार रूपमा अगाडि बढ़न पाइयो। तर बीचमा जब भाद्र 10 गति देशलाई दैवी प्रकोपले छोयो, रसुवा भोटीकोशी बाढ़ीका कारण आज धेरै जनधनको क्षति भएको छ, धेरै चाहिँ बेपत्ता हुनुहुन्छ अझैसम्म पनि, अझै पनि ती परिवारहरू बेखबर हुनुहुन्छ, सरकार आफ्नो ठाउँबाट लागिरहेको छ, विभिन्न संघ संस्थाहरूले नेतृत्वदायी भूमिका निर्वाह गरि नै रहेका छन्, अनि चाडबाडको बेलामा जुन खालको एउटा दैवी प्रकोप आयो यसले गर्दा चाहिँ देश नै रोइरहेको यो परिवेशमा अहिले विभिन्न खालका मेला महोत्सवसँगै विभिन्न

0: त्यस्तै प्रकार रेडियोबाट इन्द्रनीलाई सुनिरहनु भएको
1: छ र विष्णुमाझीको गीत नसुनी के तिज आउने जस्तो लाग्छ सबैलाई होइन. त्यही भएर पनि मैले यो पालिको बहुचर्चित तीज गीत घरबार यहाँलाई राखे र घरबार अहिले सर्वत्र बजारमा छ र छोटो समयमा पनि यो गीतले यति राम्रो भ्युज बटुलिएको छ घरबारले. लगभग आएको 10 दिन भएको छ तर यो गीत अब करोड़को हाराहारीमा पुग्ने लागिसकेको छ. सम्भवतः लाग्छ आज अथवा भोलि तीजको दिनसम्म त यो गीतले लगभग अब करोड़को क्लबमा उभिन्छ भन्ने हामीलाई लागेको छ. अहिलेसम्म 10 दिनमा 87 लाख चाहिँले हेरिसक्नु भएको छ है. त्यसैले पनि म भन्छु विष्णुमाझीको यो गीत साँच्चीकै सबैको लागि सर्वप्रिय नै बनेर आएको छ. अब यो सँगै म यहाँलाई स्वागत गर्छु. हामी नेपाटपद्वारा प्रायोजित बसाईमा छौं. आज आइतबार हो, बिहानीको समय छ. रेडियो सुन्दै गर्दा तीजका गीतहरू बजिरहेका छन्, तीजका बारेमा जानकारी गराइरहेका छौं र निकै रमाइलो गर्दै हामी अगाडि बढ़िरहेका छौं. यतिखेर धेरैभन्दा धेरै साथीहरूले हामीलाई हेर्दै गर्दा प्रदेशको दादाले पनि हेर्दै हुनुहुन्छ. निराकरले गुड मर्निङ भन्नुभएको छ. पवन काफ्रेले पनि सुन्दै र हेर्दै गरेको जानकारी भनेर लेख्नुभएको छ. त्यसपछि हाम्रो नेपाली ब्लग महाल कतारबाट भन्नुभएको छ. अनि हाम्रो कार्की जेठोले पनि सुन्दै र हेर्दै गर्दा नवीन श्रेष्ठले काठमाडौँबाट सुन्दै सुधाइ भन्नुभएको छ. भरत मगरले पनि सुन्दै र हेर्दै गर्दा परिवर्तन सम्भव छ भन्नुभएको छ. सुदूरपश्चिम अछामदेखि गोवा देखि अहिले म गोवाबाट हेर्दैछु.

हुनुहुन्छ भन्दा सीता गुरुङ हुनुहुन्छ है। सीताजी नमन छ। त्यसपछि हाम्रो लाहुरीको जानकारी गराइसकेको छु। नारायण नारायण सुन्दै हुनुहुन्छ। अभिजित उपाध्यायले भोटे कोशी होइन नि भन्नुभएको छ। भोटे कोशी नै हो, भोटे कोशी रसुवा भोटे कोशीको जुन बाढ़ीका कुरा गरेको थिएँ मैले। नमन छ हजुर, नमन छ, साथ दिइरहनु भएको छ, धन्यवाद छ यहाँहरूलाई। यति धेरै माया इन्द्रणीको बसाईले पाएको छ। अनि हाम्रो नमस्कार दाई भन्दा ओङमु योनाङबाट पनि हेर्दै हुनुहुन्छ। खेम बस्नेतले फेसबुक लाइभ र टिकटक लाइभमा भोजपुरको दिङ्लाबाट सुन्दै र हेर्दै रमाइलो कार्यक्रम भन्नुभएको छ। श्री श्रेष्ठ सुरेश तामाङले पनि हेर्दै हुनुहुन्छ। प्यारो भाइ उत्तम सुवेदी इन्द्रणीमा जोडिनु भएको छ। प्यारो भाइ ज्ञानु गौतम अनि हाम्रो अन्जान राईले पनि, अतीत अन्जान राईले नमस्कार भन्नुभएको छ। त्यसपछि प्रमिला कार्कीले नमस्कार दाई भन्नुभएको छ। त्यसपछि गुल्मीको मान्छे अहिले भने साउथ कोरियाबाट म राज हो दाई भन्नुभएको छ। अनि सविता दाहालले पनि ललितपुरबाट हेर्दै र सुन्दै गर्दा सबैलाई सम्झना समर्पण गर्न चाहन्छु भन्नुभएको छ। राईनी राईले पनि हामीलाई सुन्दै हुनुहुन्छ, दर्शन आए है म पनि भन्नुभएको छ। गणेश दाहाल पनि रुकुमबाट आइसक्नु भएको छ। सफला नेपाल निश्चल गणेशले पनि सुन्दै हुनुहुन्छ। सबिना श्रेष्ठले सबैलाई सम्झना भन्नुभएको छ। अनि अर्को साथी आरके सेन्चुरीले पनि हामीलाई सुन्दै हुनुहुन्छ। नेत्र चौलागाईले हेलो गुड मर्निङ दाई भन्दै इन्द्रणी सुन्दै रहेको जानकारी सँगै अब धेरै धेरै हुनुहुन्छ। रूपेन्द्रको पनि मैले जानकारी गराइसकेको छु। अब हामी गीत सुनाउँछौ ईशा यतिखेर भने हामी शान्तारानी परियार र खुमन अधिकारीलाई सुनाउँदैछौ, प्रस्तुत गर्दैछौ यहाँको माझमा। पहिला चाहिँ उहाँले बाहिर खुमन भन्नुभएको थियो, सुमित्राको पनि ठिक छ ल। सुमित्रा कोइरालाको गीत पनि असाध्यै राम्रो छ, मन छुने छ। लोकप्रिय गायिका सुमित्रा कोइरालाको आवाजमा रहेको यो गीत इन्द्रणीमा।

0: छ सुमित्रा कोइरालाको म नमन व्यक्त गर्न चाहन्छु यस्ता मीठा मौलिक भाकालाई यहाँले मन पराउनुहुन्छ। अब यहाँ चाहिँ झल्को माइती देशको आएको कुरा परदेशमा रहेर होइन काजी श्रेष्ठ जो नेपाली गीत संगीतमा असाध्यै चर्चामा रहेका निर्देशक हुनुहुन्छ मोडल हुनुहुन्छ अहिले विशेष गरी अस्ट्रेलियाको बसाइ छ काजिसको तर मन भने नेपालमै छ नेपालमा उहाँले धेरै गीतहरूमा अभिनय गर्नुभयो निर्देशनको पाटो सम्हाल्नु भएको छ अहिले केही वर्षको लागि अस्ट्रेलियाको शहरमा हुनुहुन्छ खैर जे भए पनि नेपाली गीत संगीतलाई टाढा राख्न सक्नु भएको छैन र त यो पालि सबैको लागि सुमित्रा कोइराला प्रेजेन्स भनेर यो गीत अहिले बजारमा आएको छ र यो गीत सुन्दा साँच्चीले भन्नुपर्दा नरसाउने आँखाहरू पनि एकपटक यो गीत सुन्दा रसाउँछन् मित्र त्यसैले म आग्रह गर्न चाहन्छु यस्ता मन छुने गीतलाई आफ्नो रोजाइका गीत बनाउनु होला है सुन्नुपर्छ सुख दुःखका साथी हुन् गीत संगीत भनेका सुख हुँदा पनि हामी गीतहरू सुनेर आनन्द लिन्छौं जबकि दुःख पर्छ पीड़ा पर्छ अथवा यो बेला त माइतीको याद आउँछ भने यो गीत सुनिसकेपछि अझ बढ़ी भावुक हुन्छ है त्यसैले पनि सुन्नको लागि मैले आग्रह गरे सर्वत्र बजारमा छ र यो साह्रै राम्रो बनेको गीत र अझ भन्नुपर्दा यति धेरै साथीहरूले आमा नहुने त दिनरात आमाको यादमा रुने हो यो गीत सुनेर भन्न पनि लेख्नु भएको छ एकदम तीज आउँदा त मुटुमा एकदम गाँठो परेर आउँछ किन आउँछ यो तीज जस्तो लाग्छ भन्न पनि कति दिदीबहिनीहरूले लेख्नु भएको छ के गर्ने आउँछ नि आउँछ चाडबाड आउँछ सम्झना आउँछ ती विगतका पलहरूले सताउँछ अहिले सँगै आमाहरू सँगै आमा हुने त ठिकै हुनुहुन्छ होला तर नहुनेहरूले कति आँसु बर्साउनुहुन्छ यो बेलामा होइन आफ्नोपन भनेकै यही होला जस्तो पनि लाग्छ हामी इन्द्रणीको बसाईमा छौं धेरैभन्दा धेरै साथीहरूले हामीलाई सुनिरहनु भएको छ हेरिरहनु भएको छ यतिखेर चाहिँ हामीलाई विवश हर्क बोगटीले पनि धनगढ़ीबाट सुन्दै सुधाई भन्नुभएको छ दुर्गा पराजुलीले यति धेरै साथ दिनुभएको छ सायद गीत मन पर्यो जस्तो छ यहाँलाई पनि जेनु बान्तवाले गुड मर्निङ मेरो दाई भन्नुभएको छ अनि रूपाले पनि हामीलाई रूपा गौली खनालले पनि सुन्दै हुनुहुन्छ नमस्कार शुभ प्रभात भन्नुभएको छ त्यसै गरी हामीले प्यारी बहिनी महरा जलजला मैले महरा जलजलाको बाबाको मुख हेर्ने दिनमा उहाँले एउटा स्ट्याटस राख्नु भएको थियो नि आफ्नो बाबा रुद्रको लागि अनि सम्पूर्ण बाबाहरूको लागि होइन त्यो स्ट्याटस मैले पढेको थिएँ मलाई धेरैले कस्तो राम्रो लेख्नु भएको रहेछ महरा जलजलाले भन्नुभएको थियो सायद महरा जलजलाले सुन्नु भएको थिएन भने सुन्नुहोला है प्रेमराज दाहालले नमस्कार माधीबाट शुभ बिहानी भन्नुभएको छ त्यसपछि दुर्गा सापकोटा यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ जोरपाटीको नारायणटारबाट केही दिन अगाडि उहाँ बिरामी पर्नु भएको थियो शंकरापुर हस्पिटलमा हुनुहुन्थ्यो अहिले केही दिनदेखि घरमै बेड रेस्ट एकदम गरिरहनु भएको छ र यदि नगर्नु भएको थियो भने हामी बिहानीको पख सधैँभरि बागमती आसपासमै हुन्थ्यौं है दुर्गा मामा नभएको कारणले मेरो पनि मर्निङ वाक बिग्रिएको छ आजभोलि अब केही दिनपछि सँगै भन्नुभएको छ अनि हाम्रो खुमा खड्काले हेलो हेलो गुड मर्निङ सुन्दैछु नि भन्नुभएको छ तीर्थ सुवेदीले पनि हामीलाई सुन्दैछु प्युठानको नौ बहिनीदेखि भनेर लेख्नु भएको छ अनि हाम्रो अर्को साथी टीकारामले पनि सुन्दै हुनुहुन्छ अनि कमला डुम्रेले साथ दिइरहनु भएको छ यहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु सबिन ओली ठुल्दाईले पनि म पनि मलेसियाबाट सुन्दैछु भनेर लेख्नुभएको छ लीला थापा पराजुलीले गुड मर्निङ नमस्कार दाई म धनकुटाबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ पूर्ण राउतदेखि मुकेशले पनि हामीलाई कोरियाबाट सुनिरहनु भएको छ भरत मगरदेखि लिएर हाम्रो विवश डाङ्गीले पनि साथ दिइरहनु भएको छ यहाँलाई पनि नमन छ त्यसपछि पदम सिद्धि लामाले पनि मलेसियाबाट साथ दिइरहनु भएको छ हाम्रो पवन काफेदेखि विकल सापकोटाले पनि हामीलाई सुन्दै हुनुहुन्छ प्यारो मान्छे विकललाई पनि सम्झना छ धेरै धेरै अब चाहिँ एउटा गीत राखौं बाहिरबाट हस भन्नुभएको छ राख्दैछु यो गीतलाई
1: के भयो तलाई निकै तनावमा देखिन्छ
2: साथी भाइलाई दुःख पर्दा सहयोग गरे उल्टै आफूलाई अप्ठ्यारो

देशैभरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ, पक्कै पनि रमाइलो भइरहेछ। शान्तारानी परियार, गुल्मीकी मान्छे, खोमन अधिकारी, साह्रै रमाइलो मान्छे होइन। अनि यो गीत पैसा छैन्जेल सबै आफन्ती आफ्ना हुने खालका, अनि मसँग हुइन्जेल सबै ठिक छन्, नभइसकेपछि सबै होइन, छन्गेडी मेरी छैनन् गेडी तेडी भने त्यही हो कि, यो चाहिँ त्यो खालको छ। यो समय त्यस्तै छ, अब अवस्था त्यस्तै छ, अनि हातले दियो खुट्टालाई दुःख हुन्छ पैसा, त्यही भएर यो पैसा भन्ने चिज चाहिँ अनौठो रहेछ कि, नभए पनि नहुने, भएर पनि नहुने, कसैलाई पुग्नै पुग्यो भन्दा पनि कसैले पुगेन भन्ने त्यो खालको अवस्था छ। तर इमान्दारिता चाहिँ सबैभन्दा ठूलो कुरा है, हामीले इमान्दारितालाई कायम राख्न सक्यौं भने जिन्दगीमा केही गर्नै पर्दैन, त्यस्तै खुशी हुन्छ, त्यस्तै सुखी हुन्छ। त्यसैले इमान्दारिताका पूर्वक बाँचौं है जिन्दगीमा, म त सबैलाई यही नै भन्छु। हामी इन्द्रणीको बसाईमा छौं, अब एउटा गीत सुनाऊ, त्यसपछि विदा माग्ने हो। यतिखेर भने एकदम राम्रो गीत छ, यो पूर्णबहादुरको सारङ्गे निर्देशकद्वारा निर्देशित तीज विशेष कोसे ढुङ्गा चलचित्रको एउटा गीत छ, नत्र भने जिन्दगी व्यर्थ छ भोलको गीतलाई हामी यतिखेर इन्द्रणीको बसाईमा प्रस्तुत गर्दैछौ।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694 होइन भाइला लखर लखर कहाँ हिँडिस
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
5: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578 45226
6: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
7: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
8: डाक्टरद्वारा दिइने सेवाहरू
7: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
8: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
7: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
8: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
7: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
3: समय बिहान 9 बजेदेखि
8: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 5793 र 98128 9998

0: मेरो एभरेस्ट
1: मध्यपश्चिम जाङ च्याट यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रूकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान सानीभेरी गाउँपालिका छको कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलंगातर्फ आउँदै गरेको लु 1-60-29 नम्बरको जीप वडा नम्बर 3 र 6 को सिमाना डाङडुङ्गेमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक र एकजना महिला रहेका छन्। उनीहरूको शनाखत हुन बाँकी रहेको छ। स्थानीयका अनुसार जीपमा 11 जना सवार थिए। जीप धनी बलबहादुर पुन सहित 9 जना घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। सानीभेरी गाउँपालिकाले घाइतेहरूको तत्काल उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेको छ। मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ। घटनास्थलमा डीएसपी पौडेलको नेतृत्वमा टोली प्रहरी टोली पुगेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। कर्णाली प्रदेश सरकारले पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार विकास र प्रवर्धन गर्न चालू आर्थिक वर्षमा करोड़ौंको बजेट सहित कामको शुरूआत गरेको छ। प्रदेशका प्रमुख 5 पर्यटकीय स्थलको गुरू योजना कार्यान्वयनदेखि पर्यटनसँग जोड़िएका पूर्वाधार निर्माणसम्मका लागि सरकारले चालू आर्थिक वर्षमा करोड़ौं रूपियाँ लगानी गर्ने योजना अघि सारेको छ। मुकोको राराताल, सुर्खेतको काक्रे विहार तथा बुलबुले उद्यान र चौहान पार्क, सल्यानको कोपिण्डे दह र रूकुम पश्चिमको स्यार्पो तालको संरक्षण तथा विकासका लागि प्रदेश सरकारले 21,35,00,000 रूपियाँ विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्यको बुदा नम्बर 50 यी गन्तव्यको गुरू योजना कार्यान्वयनलाई प्रभावकारी बनाइने उल्लेख छ। सरकारले छुट्टाछुट्टै पर्यटकीय गन्तव्य विकाससँगै समग्र पर्यटन पूर्वाधारमा पनि ठूलो लगानी गर्ने जनाएको छ। पर्यटन प्रवर्धन तथा विकासका लागि 53,86,00,000 रूपियाँ विनियोजन गरिएको छ। दाङ सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारू समुदायले आज टुवारी पर्व मनाउँदैछन्। हरेक वर्षको कुस्याउसी पछिको आइतबार मनाउने यो पर्वलाई कतै आइतबारी तथा टुवारी पर्व भन्ने गरिन्छ। परापूर्व कालका थारू समुदायका राजा दंगीशरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमको सहयोगले दंगीशरण बाँचेको र रावण समेत परास्त भएकाले भीम जस्तै बलियो हुने मान्यताले थारू समुदायका पुरूषले आजको दिनमा व्रत बस्ती पूजा अर्चना गर्ने चलन छ। थारू राजा दंगीशरणको सुरक्षा गरेका भीमलाई भगवानको रूपमा मान्दै थारू समुदाय पुरूषहरू आज दिनभर व्रत बसी साँझ पख गन्यारी भन्नेको काठबाट निकालेको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्व मनाउने गर्दछन्। चेलीबेटीलाई श्रद्धासहित सम्मान गर्ने चलनले यो पर्वलाई दाजुभाइ तथा दिदी बहिनी बीचको सम्बन्धलाई प्रगाढ़ बनाउने पर्वको रूपमा समेत लिने गरेको थारू अगुवा लक्ष्मीमान चौधरीले जानकारी दिनुभएको छ। र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्खा टुवारी पर्वले थारू समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। बर्खा टुवारी पर्वको अवसरमा आइतबार आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको मौलिक संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोड़िएको बर्खा अटुवारी महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको हो। अटुवारी पर्व महाभारतका पात्र भीमको वीरता, साहस, न्याय र थारू समुदायको संरक्षणसँग जोड़िएको लोक विश्वासमा आधारित रहेको उहाँले बताउनु भएको छ। अवस्थ बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न।
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 0825562601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: यो दाँत दुखेर मर्नु भयो।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
10: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
10: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
11: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
12: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
16: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-5-63-027,
16: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
17: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
18: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
17: सम्बन्धित समस्या भएका दम्पती फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
18: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असो 4 गते आइतबार।
17: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
18: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर, बिकिचो घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 98478-23-572।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ। ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
20: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू:
22: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
21: सामान्य किराले खाएको दाँत भर्ने,
20: मेसिनद्वारा आरसीटी गर्ने,
21: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
20: खोल लगाउने,
21: बाङ्गो टिङ्गो दाँत मिलाउने,
20: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
21: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
20: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
22: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।

0: గంగా ఉండండి, మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957. श्रीनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि.
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू.
5: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टिरोग निदान उपचार,
7: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
5: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार.
7: कन्ट्याक्ट लेन्स सेवा,
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
7: कृत्रिम आँखा फिटिङ गरिन्छ,
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ.
7: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू. अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
7: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
5: डबल भिजन उपचार,
7: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
7: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना.
1: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ.
2: फोन नम्बर 98-89-84-602 र 98-64-83-74.

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
6: अन्य 26 गते डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
8: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुत्रोक दाङ सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
6: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9848726001
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
8: मध्य पश्चिम चाङ च्याक यति बेला मध्याह्नको 12 बजेको छ
9: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई रूकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो 9 जना घाइते थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर मार्ग भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो मुस्ताङ भन्सारमा 15 दिनमै 1.78 अर्ब रूपियाँ राजस्व संकलन इण्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन खोजी चल्दै सम्पर्कविहीन हुनुअघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई र एसएससी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने नेपाल खबरमा अब पूरा खबर मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यानपावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ विवाद बढेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यानपावर कम्पनी र उनीहरूसँग जोड़िएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डै 250 नेपाली म्यान पावर कम्पनी सहायक संस्थाका रूपमा जोडिएको विशेष समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको माग पत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक संवाद अघि बढ़ाएको सरकारले जनाएको छ। उज्यालो संघको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता नेपालको कानूनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यानपावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढ़ाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाई छ। मलेसियामा झण्डै 4,00,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यान पावर कम्पनी छण्डको विवाद व्यवसाय बीचको प्रतिस्पर्धा मात्रै सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोड़िएको छ। रूकुम्पा सीममा आज बिहान भएको जीप दुर्घटनामा दुईजनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 को कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलंगका लागि छुटेको LU-1-6029 नम्बरको जीप वडा नम्बर 3 र 6 को सिमाना डांगु डुंगेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 की प्रेम कला फुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 जना घाइते भएका छन्। 4 जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः संचालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 वटा पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 वटा मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 वटा एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमानथाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भटेकोशीमा भदौ 10 गते बाढ़ीबाट रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुणालका अनुसार रसुवागढ़ी केरूङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोर्ला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढ़ी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोर्ला नाकाबाट नेपाल भित्रेका 434 वटा कन्टेनर र 641 वटा विद्युतीय गाड़ीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा वीरगंजको मुख्य सड़क विस्तार अन्तिम चरणमा कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रूकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगन क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोड़ामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको छ। नेपाल सुनसादी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रूपियाँले बढ़ेको छ। महासंघका अनुसार चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इण्डोनेशियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जावा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इण्डोनेशियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालीमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालीमतान्त प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 9:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसिसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोली उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रूकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, 9 जना घाइते। थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रूपियाँ राजस्व संकलन। इण्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनु अघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसीसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

0: 94.4 MHz तपाईँहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हारजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु होस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825 60 734 र 0825 60 138।
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
13: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू
13: सुगर रोग सम्बन्धी उपचार,
14: हर्मोन सम्बन्धी समस्याको उपचार,
13: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98478 28 913 र 98095 12 871।
17: खुसीको खबर खुसीको खबर खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825 90 847 0825 90 847।
19: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825 63 509 र मोबाइल 9845603523।
20: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
21: फोन नंबर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
24: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
23: यौन उत्तेजना नहुने,
24: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
23: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
24: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
25: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार,
26: समय बिहान 11 बजेदेखि।
27: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: 火蛇。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम प्रीतिम टाइममा तपाई सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082584054 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478273।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 08562567707।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि?
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जाल इलेक्ट्रोनिक घुराई दान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जाल इलेक्ट्रोनिक घुराई दान।
5: फोन नम्बर
6: 082562452
5: 082562452। पुनश अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिनेस?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
10: भर्ना सम्बन्धी सूचना।
11: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 08252361133, मोबाइल नम्बर 98478092383 र 97625226।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ नाचम नाचम बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
2: यस गीतमा स्वर दिनु भएको छ बंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ

0: गंगा उदय देश मेरो एवरेस्ट
1: मध्यपश्चिम ट्रान्ज चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 13 एक 17 वर्षीय किशोरीको सुत्केरी हुने क्रममा मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर 13 भरैयाकी 17 वर्षीय किशोरी लालमती पुन मगरको घरमै बच्चा जन्माउने क्रममा मृत्यु भएको हो। उक्त वडा बाल विवाह मुक्त घोषणा भएको वडा हो। कोहलपुर 13 वडा सदस्य बलबहादुर घरतीले भरैयाका अंक बहादुर पुन मगरकी पत्नी 17 वर्षीय लालमती पुन मगरको घरमै सुत्केरी हुने क्रममा मृत्यु भएको जानकारी दिनुभयो। उहाँले शनिबार बिहान 5:30 बजे 17 वर्षीय लालमतीले आफ्नो पहिलो सन्तानलाई घरमै जन्म दिएको र जन्म दिने बित्तिकै बच्चाको पनि मृत्यु भएको बताउनुभयो। उहाँका अनुसार बच्चा जन्मिसकेपछि लालमतीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि लगिएको थियो। गम्भीर अवस्थामै अस्पताल पुर्याइएकी लालमतीलाई बिहान 7 बजे चिकित्सकले मृत घोषणा गरेका र लालमतीको अत्याधिक रक्तस्राव भएका कारण मृत्यु भएको अस्पतालले जनाएको वडा सदस्य घरतीले जानकारी दिनुभयो। उहाँका अनुसार केही दिनदेखि लालमतीको स्वास्थ्यमा समस्या आएको थियो। लालमतीको अत्याधिक पेट दुखिरहेको परिवारले बताएको र शनिबार बिहान 81 सुत्केरी व्यथा लागेपछि उहाँले घरमै बच्चालाई जन्म दिएको, जन्मने बित्तिकै बच्चाको मृत्यु भएको र बेहोश अवस्थामा रहेकी लालमतीको उपचारका क्रममा मृत्यु भएको बताउनुभयो। बाल विवाह मुक्त ओडा घोषणालाई कार्यान्वयनमा लैजान ओडा र सरकारवालाले ध्यान नदिँदा यस्तो अवस्था सिर्जना भएको हो। जनप्रतिनिधि र समाजका अगुवाहरूले बाल विवाह हुन नदिन पहल गर्न जरूरी देखिएको सरकारवाला बताउँछन्। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। मृत्यु हुनेमा जीप चालक सहित 2 जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी वेद बहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका रूगाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 अन्दाजी 15-16 वर्षीय प्रेम कलापुन रहेकी छिन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते 9 जना मध्ये 3 जनादेखि 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। घाइतेको उद्धारका लागि सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिम मार्फत हेलिकप्टर उपलब्ध गराइदिन आग्रह गरेको छ। गाउँपालिकाको माग अनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिनुभयो। सानीभेरीदेखि सुर्खेतसम्म हेलिकप्टर मार्फत घाइतेको उद्धार गर्नुपर्ने अवस्था रहेकाले गाउँपालिकाले उद्धार खर्च बेहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरिएको उहाँले बताउनुभयो। कोट गाउँबाट सानीभेरी गाउँपालिकाकै सिमलीतर्फ जाँदै गरेको लु 1-6-0-2-9 नम्बरको जीप देउता खोलामा दुर्घटना परेको हो। जीप सड़कबाट करिब 50 मिटर तल खसेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश सरकारले पर्यटकीय गन्तव्यको संरक्षण, पूर्वाधार विकास र प्रवर्धन गर्न चालू आर्थिक वर्षमा करोड़ौंको बजेट सहित कामको शुरूआत गरेको छ। प्रदेशका प्रमुख 5 पर्यटकीय स्थलको गुरू योजना कार्यान्वयनदेखि पर्यटनसँग जोड़िएका पूर्वाधार निर्माणसम्मका लागि सरकारले चालू आर्थिक वर्षमा करोड़ रूपियाँ लगानी गर्ने योजना अघि सारेको छ। मुगुको राराताल, सुर्खेतको काँक्रे विहार तथा बुलबुले उद्यान र चौहान पार्क, सल्यानको कुबिन्टे दह र रूकुम पश्चिमको स्यारपुतालको संरक्षण तथा विकासका लागि प्रदेश सरकारले 21,35,00,000 रूपियाँ विनियोजन गरेको छ। आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्यको बुदा नम्बर 50 यी गन्तव्यको कुरोयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने उल्लेख छ। सरकारले छुट्टा छुट्टी पर्यटकीय गन्तव्य विकाससँगै समग्र पर्यटन पूर्वाधारमा पनि ठूलो लगानी गर्ने जनाएको छ। पर्यटन प्रवर्धन तथा विकासका लागि 53,86,00,000 रूपियाँ विनियोजन गरिएको छ। पार्क, उद्यान, खुला स्थान, पदमार्ग, दृश्यावलोकन स्थल तथा प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार निर्माण एवं स्तर उन्नतिका लागि समेत बजेट छुट्याइएको छ।
र ठूला पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित मुद्दाको फास्ट ट्र्याकमा सुनवाई गर्ने गरी सरकारले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धी कानूनको मस्यौदा गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ। अदालतहरूमा लामो समयसम्म मुद्दा छिनोफानो नहुँदा पूर्वाधार विकास प्रक्रिया प्रभावित भएको भन्दै शीघ्र सुनवाई संयन्त्रको माग हुँदै आएको थियो। सर्वोच्च अदालतले भने न्यायाधिकरण भन्दा उच्च अदालतमा छुट्टै इजलास बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो। उच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा गठन हुने न्यायाधिकरणमा दुई फरक क्षेत्रका विज्ञ सदस्य रहने प्रस्ताव विधेयकमा छ। अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानून तथा वित्त तथा इन्जिनियरिङ क्षेत्रबाट सदस्यहरूको प्रतिनिधित्वको प्रस्ताव विधेयकमा गरिएको छ। न्यायाधिकरणलाई प्रादेशिक क्षेत्राधिकारको पनि प्रस्ताव गरिएको छ। विधायन सम्बन्धी ऐनको व्यवस्था अनुसार रायका लागि सार्वजनिक भएको विधेयकमा न्यायाधिकरणको विस्तृत अधिकार क्षेत्र प्रस्ताव गरिएको छ, जस अनुसार सार्वजनिक खरिद लगायत पूर्वाधार विकास तथा निर्माण सम्बन्धी ज्वाइन्ट भेन्चरका साझेदार बीचको विवाद न्यायाधिकरणले हेर्नेछ, जसमा स्वदेशी विदेशी तथा स्वदेशी स्वदेशीको विवाद पनि न्यायाधिकरणले हेर्न पाउनेछ। हवस्त, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 976
8: र 98 5 78 30 6 8 9।
9: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू,
11: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
10: सामान्य किराले खाएको दाँत भर्ने,
9: मेसिनद्वारा आरसीटी गर्ने,
10: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
9: खोल लगाउने,
10: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
10: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
9: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
11: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
12: जो तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
11: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98-471-93-944 98-471-93-944।

0: अंगाउ रिलीज मेरो एभरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
3: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
4: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
3: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
4: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
3: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
4: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
4: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
3: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
4: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
4: सम्पर्क नम्बर 082-560-023।
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
5: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
6: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: रेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस, सर्विस चार्ज फ्री र फ्री एक्सेसरीज। त्यसैले नो यता उता, जम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता।
1: एक्सटेन्डेड यही असोज 4 गते देखि असोज 9 गते सम्म
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान डाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान।
5: सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 3244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5670-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डीफोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494667487।
3: रामायणमा राम र रावण भोसले महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीको लागि युद्ध गरेका थिए।
4: पीएफएक्स सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
5: गाउने गाउँमा कति छन् मलाई पछ्याएर आएको र तैँले मलाई फकाएको होइन त घरदै बस्छ भनेर
4: अक्षरा
6: तब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काप्छ र धर्मले
7: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98340088804 98340088804www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्नु।
5: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र

0: होइन भाइला, लखर लखर कहाँ हिनेस?
1: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
3: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्स बाटो शान्त कुमार बुढा मकरको नमस्कार। जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच स्वास्थ्य शिक्षा सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै प्रतिष्ठान देशका दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा आपसमा सहकार्य गरी पिछड़िएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार गर्ने विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रको तर्फबाट रजिस्ट्रार प्राध्यापक श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सूर्यमान मेयाङबोले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। सम्झौतामा दुवै प्रतिष्ठानले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपाय तथा हिमाली जड़ीबुटीको अध्ययन एवं देशभित्र उपलब्ध जड़ीबुटीबाट स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावना लगायत महत्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख छ। वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जड़ीबुटीसँग सम्बन्धित स्वास्थ्य अनुसन्धान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अत्यन्तै महत्वपूर्ण विषय बनेको छ। दुवै संस्थाले दुर्गम क्षेत्रका स्वास्थ्य सम्बन्धी मुद्दामा संयुक्त अनुसन्धान सञ्चालन गरी स्वास्थ्य सेवा सञ्चालन संरचना सुधार तथा जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने सम्झौतामा उल्लेख छ। त्यसै गरी दुवै संस्थाका प्राविधिक तथा प्रशासनिक जनशक्तिलाई एक अर्काको आवश्यकता अनुसार आदान प्रदान गरी सेवा प्रवाह तालिम शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलाप सञ्चालन गर्न सहज बनाउने प्रतिबद्धता समेत सम्झौतामा उल्लेख गरिएको छ। सम्झौताले पिछड़िएको क्षेत्र को स्वास्थ्य सेवा सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सफल पार्न तथा समान उद्देश्यका लागि उपलब्ध साधन स्रोतलाई एकीकृत गरी स्वास्थ्य सेवा शिक्षा र अनुसन्धानसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न सहज हुने विश्वास दुवै प्रतिष्ठानका पदाधिकारीहरूले व्यक्त गरेका छन्। शुभ सन्देश सभा नेटवर्क नेपाल बाँकेले नुवाकोटको विदुर नगरपालिका 9 का भटिकोशी बाढ़ी प्रभावित 125 परिवारलाई 1,37,09,000 रूपियाँ बराबरको राहत सामग्री वितरण गरेको छ। विदुर 9 स्थित त्रिशुली आधारभूत विद्यालय र सुलक्षणा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका पीड़ितलाई राहत सामग्री वितरण गरिएको हो। भदौ 10 गते भटेकोशी नदीमा आएको हिमबाढ़ीबाट घरबार तथा आफन्त गुमाएका विदुर 9 का 125 प्रभावित परिवारका लागि करिब 700 महिला तथा पुरूषलाई लक्षित गरी खाद्यान्न लत्ता कपड़ा र दैनिक उपभोग्य सामग्री वितरण गरिएको शुभ सन्देश सभा नेटवर्क नेपाल बाँकेका अध्यक्ष डाक्टर प्रसाद धितालले जानकारी दिनुभयो। उहाँले सोही अवसरमा वडा नम्बर 9 का 1,500 विद्यार्थीलाई पनि स्टेशनरी सामग्री प्रदान गरिएको बताउनुभयो। वितरण गरिएको राहत सामग्रीमा गम्बुट जुत्ता महिला तथा पुरूषका लत्ता कपड़ा त्रिपाल कम्बल गद्दा विभिन्न भाँडाकुँडा लगायत स्टेशनरी सामग्री रहेका छन्। राहत वितरण कार्यक्रममा वडा अध्यक्ष हरिराम भण्डारीले विपदका बेला सामाजिक संस्थाले गरेको सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुगेको बताउँदै यसबाट पीड़ितलाई आउँदै गरेको चाडपर्व मनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 13 मा 17 वर्षीय किशोरीको सुत्केरी हुने क्रममा मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडा नम्बर 13 भरैयाकी 17 वर्षीय किशोरी लालमती पुन मगरको घरमै बच्चा जन्माउने क्रममा मृत्यु भएको हो। उक्त वडा बाल विवाह मुक्त घोषणा भएको वडा हो। कोहलपुर 13 का वडा सदस्य बलबहादुर घरतीले भरैयाका अंकबहादुर पुन मगरकी पत्नी 17 वर्षीय लालमती पुन मगरको घरमै सुत्केरी हुने क्रममा मृत्यु भएको जानकारी दिनुभयो। उहाँले शनिबार बिहान 5:30 बजे 17 वर्षीय लालमतीले आफ्नो पहिलो सन्तानलाई घरमै जन्म दिएको र जन्मने बित्तिकै बच्चाको पनि मृत्यु भएको बताउनुभयो। उहाँका अनुसार बच्चा जन्मिसकेपछि लालमतीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि नेपालगंज मेडिकल कलेज सेक्सन अस्पताल कोहलपुरमा उपचारका लागि लगिएको थियो। र इण्डोनेसियामा 240 जना यात्रु सवार पानीजहाज सम्पर्कविहीन भएको छ। जाभा सागरमा पानीजहाज सम्पर्कविहीन भएको इण्डोनेसियाली खोज तथा उद्धार अधिकारीले जनाएका छन्। दक्षिण कालिमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जाभा प्रान्तको सुराबायाबाट दक्षिण कालीमन्तान प्रान्तको बान्जार मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको हो। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 समुद्री माइल टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा उद्धार जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इण्डोनेसियाली अधिकारीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिवि रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: रेट छ कत्रो नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई सोह्र सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमर भन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5-63-509 र मोबाइल 98453-0653-23
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
9: सम्पर्क फोन 082-5-90-079 मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-5-90-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
14: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 0825562023, 98478617 र 98478635645।
18: होइन, के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर वसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि
1: पाइनि भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्ते भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यु रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
14: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
15: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतिहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतिहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
14: सम्बन्धित समस्या भएका दम्पतिहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
15: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
14: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
15: रिसु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर, बिपिचो घोराहाइदाङ, सडक विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847 23 572।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858 45 226।
19: हजुर गजबको अफर आयो, ल हजुर गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ, गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
20: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: हो रेडियो पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ी हिम पहिरो कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक। तीव्र बेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 99 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिश। प्रधानमन्त्री शाहको शुभकामना। मध्य पूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान। द्वन्द्व अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्यूड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरूङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट स्याप्रुगस बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावदी पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्निच्यूडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ। बाढ़ीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9:14 रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी उनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो। यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह मा अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुङ्गा थपेको बताउनुभयो। यस्तै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसीकी आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकिएकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,99 करोड़ रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढ़ाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छनृ। सन् 2027 घोषणा हुने 99 एकेडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू इलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट दुईवटा नेपाली कथानक चलचित्र तिनीहरू र गौथली प्राप्त भएका थिए। प्राप्त यी दुई मध्ये एकाडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्यांकन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिश भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र इलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजना हुने 13 बेइजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंकिसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतेको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। अब विदेशको खबर, इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अरघचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढ़ाउने विषयमा पनि उहाँहरू बीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अलघासीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। अब खेल खबर, 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति 8 बजे शुरू हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेश सन् 2018 उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढ़ी हिम पहिरो कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक, तीव्र वेगका कारण पूर्वानुमान पूर्व सूचनाका लागि समयले नपाएको भनाई। एनसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिश, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान, द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
3: राज कस्तो राम्रो जुत्ता लगाएको, मेडेन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
3: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
3: एकपटक दंगालीबाट किनेर हेर न
4: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
3: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
6: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
7: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
3: प्रोप्राइटर सोमराज रैदास
8: सम्पर्क फोन नम्बर 0825567775
3: सम्पर्क नम्बर 9847268673
9: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
10: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
11: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
12: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
11: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा
13: अन्य विशेषज्ञ सेवाहरू
14: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
15: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
16: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
18: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
19: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
20: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
10: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई ब्रान्च फोन नम्बर 0825362018
21: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
22: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
6: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
22: डाक्टरद्वारा दिइने सेवाहरू
6: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
22: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
6: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
22: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
6: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
23: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार
10: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9805912871
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
25: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pasupatiicare.com
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
26: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
0: छाती दम निमोनिया खोकी छेरोग
26: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
0: मधुमेह सुगर मृगौला रोग
26: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
23: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
26: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
26: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
26: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
26: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
26: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001
2: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
5: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
4: सामान्य किराले खाएको दाँत भर्ने
2: मेसिनद्वारा आरसीटी गर्ने
4: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
2: खोल लगाउने
4: बाङ्गो टिङ्गो दाँत मिलाउने
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
4: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
5: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
0: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310।
1: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु, बजारतिर नि?
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि दिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
4: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847827977
5: र 9857830689।
2: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
6: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
6: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
6: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
7: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविका रोड, खोराही दाङ।
8: फोन 562-5121।
2: सम्पर्क मोबाइल
7: 9857-32-819 र 9857-32-223।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
10: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
9: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
10: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
9: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
10: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9847967487।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857-45-226।
14: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
13: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
5: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
2: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
11: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
2: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
11: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
2: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
11: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
11: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
2: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
11: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
11: सम्पर्क नम्बर 082-560-023।
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
14: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
15: विस्तृत आँखा परीक्षण उपचार,
16: बाल दृष्टि रोग निदान उपचार,
17: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
18: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
19: कन्ट्याक्ट लेन्स सेवा,
20: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
21: कृत्रिम आँखा फिटिङ गरिन्छ,
22: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
23: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू,
24: अल्छी आँखा उपचार,
25: डेढो आँखा उपचार,
26: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
27: डबल भिजन उपचार,
28: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
29: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
30: ASD, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
31: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
11: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 98-69-84-602 र 98-64-83-84-73।
32: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। रूकुम पश्चिमको सानीबेरी गाउँपालिका 6 देउता खोला नजिकै आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका 4 जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। अन्यको सानीभेरी गाउँपालिका अस्पताल सिमलीमा उपचार भइरहेको छ। जीपमा चालक सहित 13 जना सवार रहेका अनुसन्धानका क्रममा जानकारी भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रूगाका सुन्दर खड्का मगर र सानीभेरी 6का अन्दाजी 16 वर्षीय प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा सानीभेरी गाउँपालिका 6को कोट गाउँबाट सानीभेरीकै सिमलीतर्फ आइरहेको लु 1-6-0-2-9 नम्बरको जीप देउता खोलामा दुर्घटना भएको थियो। जीप सड़कबाट 50 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाँकेको ग्रामीण क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिका 4 बैजापुरमा राप्ती सोनारी अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमै 24 घण्टा स्वास्थ्य सेवा पाउन थालेका छन्। यसअघि सामान्य बिरामी पर्दा कोहलपुर र नेपालगंज पुग्नुपर्ने बाध्यता रहेकोमा गाउँमै अस्पताल सञ्चालन भई 24 घण्टा उपचार दिन थालेपछि स्थानीय बिरामीलाई उपचारमा सहज भएको हो। विशेष गरी रातको समयमा सवारी साधन खोज्नुपर्ने, लामो दूरी पार गर्नुपर्ने र समयमै उपचार नपाउने जोखिम स्थानीयले भोग्दै आएका थिए। प्रसूति सेवाका लागि महिलाले समेत निकै टाढा पुग्नुपर्ने अवस्था थियो। राप्ती सुनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले भदौ 1 गतेदेखि सञ्चालनमा आएको सो अस्पतालले हाल 1 जना चिकित्सक सहित 5 जना स्वास्थ्य कर्मीबाट आकस्मिक र नियमित उपचार सेवा दिइरहेकाले स्थानीयलाई निकै सहज भएको बताउनुभयो। उहाँका अनुसार अस्पतालमा सामान्य उपचार, आकस्मिक सेवा, प्रसूति तथा बाल स्वास्थ्य सेवामा प्राथमिकता दिइएको छ। गाउँमै अस्पताल सञ्चालन भएपछि स्थानीयवासीले तत्काल उपचार पाउन थालेका छन्। गाउँपालिकाका अनुसार आगामी असोजदेखि प्रसूतिको शल्यक्रिया सहित केही अन्य शल्यक्रिया सेवा पनि सो अस्पतालमा विस्तार गर्ने तयारी भइरहेको छ। यस्तै विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउन भेरी अस्पतालसँग सहकार्य गर्ने तयारी गरिएको पनि गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो। सहकार्य अन्तर्गत भेरी अस्पतालका विशेषज्ञ चिकित्सकलाई मासिक रूपमा राप्ती सोनारी अस्पतालमा ल्याएर सेवा दिने योजना रहेको उहाँले बताउनुभयो। रसुवा स्थित भोटिकसीमा आएको भीषण बाढ़ीमा परि बेपत्ता भएकाहरूको आफन्त तथा शवबाट डीएनए निकाल्ने काम जारी रहेको छ। नेपाल प्रहरीका अनुसार बेपत्ता व्यक्तिका आफन्तहरूबाट 1846 डीएनए स्याम्पल निकालिएको छ। त्यस्तै शवबाट 1286 डीएनए स्याम्पल निकालिएको प्रहरी प्रवक्ता तथा डीआईजी अभि नारायण काफ्लेले बताउनुभयो। अहिलेसम्म जम्मा 3132 डीएनए नमूना संकलन गरिएको छ। बाढ़ीमा परि अझै 4079 जना बेपत्ता छन्। अहिलेसम्म 1333 शव फेला परेका छन्, जसमध्ये 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। 1230 शव जमीनमा व्यवस्थापन गरिएको छ। र जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच स्वास्थ्य शिक्षा सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै प्रतिष्ठान देशका दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा आपसमा सहकार्य गरी पिछड़िएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार गर्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौता उल्लेख छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रको तर्फबाट रजिस्ट्रार प्राध्यापक श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सूर्यमान योङबोले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। सम्झौतामा दुवै प्रतिष्ठानले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपाय तथा हिमाली जड़ीबुटीको अध्ययन र देशभित्र उपलब्ध जड़ीबुटीबाट स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भाव्यता लगायत महत्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख छ। वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जड़ीबुटीसँग सम्बन्धित स्वास्थ्य अनुसन्धान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै अत्यन्तै महत्वपूर्ण विषय बनेको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-4-78-62-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक गोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
5: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957

0: ब्रांड मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। असोज 4 गते देखि असोज 9 गते सम्म
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दाङ।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क मोबाइल नम्बर 98578301 98478333133 र 98686 3244।
0: यदि तपाईँले पनि न्यु खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: हिरा काट्ने हिरैमा राखे।
6: नमस्ते, म रामकृष्ण गकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: प्रेक्षकत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीहरु सधैं जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्न भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दांत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
8: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
7: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
8: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
7: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
8: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिकिचो घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847823572।
9: जो तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847193944। 9847193944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारू समुदायले अटवारी पर्व मनाएका छन्। हरेक वर्षको कुशी औंसी पछिको आइतबार मनाउने यो पर्वलाई कतै आइतवारी तथा अटवारी पर्व भन्ने गरिन्छ। परापूर्व कालमा थारू समुदायका राजा दंगीशरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमको सहयोगले दंगीशरण बाँचेको र रावण समेत परास्त भएकाले भीम जस्तै बलियो हुने मान्यताले थारू समुदायका पुरूषले आजको दिनमा व्रत बसी पूजा अर्चना गर्ने चलन छ। थारू राजा दंगीशरणको सुरक्षा गरेका भीमलाई भगवानको रूपमा मान्दै थारू समुदायका पुरूषहरू आज दिनभर व्रत बसी साँझ पख गन्यारी भन्ने ठाउँबाट निकालिएको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्व मनाउने गर्दछन्। चेलीबेटीलाई श्रद्धासहित सम्मान गर्ने चलनले यो पर्वलाई दाजुभाइ तथा दिदी बहिनी बीचको सम्बन्धलाई प्रगाढ बनाउने पर्वको रूपमा समेत लिने गरेको थारू अगुवा लक्ष्मण मान चौधरीले बताउनुभयो। माघी पछिको दोस्रो ठूलो चाड अट्टवारीमा थारू समुदायका पुरूष व्रत बसी गन्यारी काठबाट निकालेको चोखो आगोमा एकापट्टि मात्र पकाएको रोटी भीमलाई चढ़ाउने र प्रसादको रूपमा खाने चलन छ। यसरी पूजा गरिएको प्रसाद आफूले खानु अघि चेली बेटीका लागि एक भाग छुट्याएर राख्ने चलन छ, जसलाई अग्रासन भन्ने गरिन्छ। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। भोलि तीजको अवसरमा आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुडपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसालेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले ध्यान दिन पोषकविदको सुझाव छ। सरकारले भदौ 10 गते भुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार यो बाढ़ी रसुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी किनारमा रहेका रसुवागढ़ी, फ्याप्रोवेसी, बेत्रावती र मलेखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाई पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमा भए पनि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क बनाउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढ़ीपछि माथिल्लो लेहेन्दे खोला क्षेत्रमा 2 वटा नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकोले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औंल्याएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमोरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। र नेपाल सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव तथा गुनासोलाई समेटेर मुलुकको शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनु भएको छ। शिक्षा तथा खेलकुद क्षेत्रको अवस्था बुझ्न आज सप्तरीका विभिन्न विद्यालयमा पुग्नुभएका मन्त्री खरेलले विद्यार्थीबाट पाठ्यक्रम, अध्ययन, अध्यापन, आवश्यक सिप तथा विद्यालयमा देखिएका समस्याबारे प्रत्यक्ष सुझाव संकलन गर्नुभएको हो। विद्यार्थीबाट सुझाव तथा गुनासो संकलन गरिएको थियो। विद्यार्थीले शिक्षा क्षेत्र, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गराउन सुझाव दिएका थिए। सो क्रममा मन्त्री पोखरेलले काठमाडौँमा बन्द भएका
बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई निरुत्साहित गर्दै विद्यार्थी शिक्षक र सरकारवालाबाट प्राप्त सुझावका आधारमा पाठ्यक्रम निर्माण गर्न परिमार्जन गरिने बताउनुभयो। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: सम्पर्क मोबाइल 98477979770
8: र 98578369।

0: बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
5: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
4: बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
5: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
6: मोटुमै मेरो छौ तिमी सानो।
2: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।

0: एक्सचेन्ज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरिज। त्यसैले नो यता उता,
1: झ्याम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 34244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: हीरा काट्ने हीरे मा राखे।
6: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: Catro rate cha catro no it like pro. Rasita pao from 2 and 4. Saksa yes ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo sabai sajilo. Tapai pani download garnu ho. Kineki yesma sabai cha.
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पादोपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर
11: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको छ।

0: स्वास्थ्य जानकारी गराउँदछौ।
1: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
2: इन्डोस्कोपी सेवा,
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-434 र 082-560-138।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
4: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
4: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
3: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
0: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामागरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
0: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नसारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
9: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, गिङ्गटा लाग्ने, घाँटीमा केही अट्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
10: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
9: यौन उत्तेजना नहुने,
10: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
9: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
10: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नसा सम्बन्धी रोगको सफल उपचार।
11: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार,
12: समय बिहान 11 बजेदेखि।
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
13: खुशीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
12: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
2: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
12: उपलब्ध। शल्यक्रियाहरू
2: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
12: बालबालिकाको न्यूरो सर्जरी,
2: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
12: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
2: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
12: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
18: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
21: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
19: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
22: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
22: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
22: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
22: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
22: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
22: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
22: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
22: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
22: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
1: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FM पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट,
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आजदेखि शुरू, आज दर खाँदै भोलि तीज व्रत।
1: दाङ सहित पश्चिम तराईका थारू समुदाय आज अतवारी पर्व मनाउँदै दिनभर व्रत बसेका थारू समुदायका पुरूष अहिले पूजा पाठमा व्यस्त।
0: राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच सहकार्य सम्झौता, स्वास्थ्य शिक्षा सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य हुने।
1: र दाङमा लागू औषध सहित 4 जना पक्राउ।
0: अब खबर विस्तारमा,
1: दाङ सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थारू समुदायले अटवारी पर्व मनाइरहेका छन्। हरेक वर्षको कुशे औंसीपछिको आइतबार मनाउने यो पर्वलाई कतै आइतवारी तथा अतवारी पर्व भन्ने गरिन्छ। परापूर्व कालका थारू समुदायका राजा दंगीशरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमको सहयोगले थारू राजा दंगीशरण बाँचेको र रावण समेत परास्त भएकाले भीम जस्तै बलियो हुने मान्यताले थारू समुदायका पुरूषले आजको दिनमा व्रत बसी पूजा अर्चना गर्ने चलन छ। थारू राजा दंगीशरणको सुरक्षा गरेका भीमलाई भगवानको रूपमा मान्दै थारू समुदायका पुरूषहरू आज दिनभर व्रत बसी साँझ पूजा गर्ने धार्मिक मान्यता रहेको थारू संस्कृतिका जानकार अशोक थारूले बताउनुभयो।
2: अटवारी पर्व थारूहरूको लोक सांस्कृतिक पर्व हो। यो विशेषतया कृष्ण जन्माष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारको दिन थारूहरूले मनाउने गरेका छन्। यसको धार्मिक पक्षको बारेमा विभिन्न मतान्तरहरू पाइन्छ। थारू लोकवार्ता अनुसार थारूहरूले यसलाई थारू लोक महाभारतको पात्र भीमसँग जोडेको पाइन्छ। आधा रोटी मात्रै चाहिँ के भन्छ, पाकेको अवस्थामा भीमले रोटी पकाउन छोडेर फेरि युद्धमा होमिनु पर्यो। यही कुरालाई आधार मानेर थारू लोकले चाहिँ के भन्छ, थारू लोकले यस पर्वमा भीमलाई पूजा गर्नको लागि एककर रोटी, यानि एकातर्फ मात्रै पाकिएको रोटी एउटा पकाएर चाहिँ के भन्छ भीमको नाममा अर्पण गर्ने गर्दछ। यो लोकविश्वास चाहिँ के भन्छ थारू लोक समुदायमा रहेको छ।
1: दिनभर व्रत बसेर थारू समुदायका पुरूषहरू साँझ पख गन्यारी भन्ने ठाउँबाट निकालिएको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्व मनाउने गर्दछन्। चेलीबेटीलाई श्रद्धासहित सम्मान गर्ने चलनले यो पर्वलाई दाजुभाइ तथा दिदी बहिनी बीचको सम्बन्धलाई प्रगाढ बनाउने पर्वको रूपमा समेत लिइन्छ। घोराई सत्रका थारू अगुवा लक्ष्मण चौधरी,
3: यो थारू जातिहरूको सबभन्दा ठूलो पर्व रूपमा मानिन्छ। यो खास गरी पुरूषहरू व्रत बस्ने गरिन्छ र यो व्रत बसिसकेपछि अब त्यहाँ रोटी पकाउने गरिन्छ। त्यो रोटी चाहिँ नयाँ आगो काठबाट काठ चाहिँ रगडेर नयाँ आगो निकालिन्छ र नयाँ आगोमा रोटीहरू पकाइन्छ र त्यसपछि यो पकाइसकेपछि खानेकुराहरू खाइने, सबैसँग बसेर जो व्रत छ सँगै बसेर खाइने गरिन्छ र दोस्रो दिन फेरि त्यही आगोबाट फेरि तरकारीहरू पकाइयो, त्यसपछि भातहरू भयो, सबै चाहिँ पकाइसकेपछि त्यो चाहिँ एउटा जुन अर्पण गरिन्छ आगोमा, अर्पण गरेका त्यो वस्तु चाहिँ दिदी बहिनीहरूलाई दिने जाने गरिन्छ र यो दिदी बहिनीहरूको सद्भाव सहकार्य र मित्रता चाहिँ बढाउनको लागि यो महत्वपूर्णको रूपमा मानिन्छ यो पर्व।
1: माघी पछिको दोस्रो ठूलो चाड अटवारीमा थारू समुदायका पुरूष व्रत बसी गन्यारी काठबाट निकालेको चोखो आगोमा एकापट्टि मात्र पकाएको रोटी भीमलाई चढ़ाउने र प्रसादको रूपमा खाने चलन छ। यसरी पूजा गरिएको प्रसाद आफूले खानु अघि चेलीबेटीका लागि एक भाग छुट्याएर राख्ने चलन छ, जसलाई अग्रासन भन्ने गरिन्छ। अटवारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज थारू समुदायलाई विदा दिएको छ भने केही पालिकाहरूले सार्वजनिक विदा दिएका छन्।
0: दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच स्वास्थ्य शिक्षा सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुवै प्रतिष्ठानहरू देशको दुर्गम र जटिल क्षेत्रमा स्थापना भएको सन्दर्भमा दुवैले एक आपसमा सहकार्य गरेर पिछड़िएको क्षेत्रको स्वास्थ्य अवस्थालाई सुधार्दै विविध विषयमा संयुक्त रूपमा कार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्रको तर्फबाट रजिस्ट्रार प्राध्यापक श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सूर्यमान मेनाङबोले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। सम्झौतामा दुवै संस्थाले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर र त्यसका समाधानका उपायहरू तथा हिमाली जड़ीबुटीको अध्ययन एवं देशभित्र उपलब्ध जड़ीबुटीलाई स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावना लगायतका महत्वपूर्ण क्षेत्रमा संयुक्त अनुसन्धान गर्ने उल्लेख गरिएको छ। वर्तमान समयमा जलवायु परिवर्तन र हिमाली जड़ीबुटी सम्बन्धित स्वास्थ्य अनुसन्धान राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै अत्यन्तै महत्वको विषय बनेको छ। दुवै संस्थाले दुर्गम क्षेत्रको स्वास्थ्य सम्बन्धी मुद्दाहरूमा संयुक्त अनुसन्धान सञ्चालन गरी स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार, जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने समेत सम्झौतामा उल्लेख छ। त्यसै गरी दुवै संस्थाका प्राविधिक र प्रशासनिक जनशक्तिको एक अर्काको आवश्यकता अनुसार आदान प्रदान गरी सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानका क्रियाकलापहरू सुचारू गर्न सहज बनाउने समेत प्रतिबद्धतामा उल्लेख गरिएको छ। सम्झौताले पिछड़िएको क्षेत्रको स्वास्थ्य सेवालाई सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सफल पार्न एवं समान उद्देश्यका लागि उपलब्ध साधन स्रोतलाई एकीकृत गरी स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानसँग सम्बन्धित क्रियाकलापहरूलाई सञ्चालन गर्न सहज हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डाक्टर श्याम लम्सालले जानकारी दिनुभयो।
4: दुवै प्रतिष्ठानहरू नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फतमा भएका र देशको दुर्गम भूगोलमा भएका स्वास्थ्य संस्थाहरू भएका हुँदा यो दुईटा बीच सहकार्य भयो भने जनशक्ति, साधन स्रोत सबै कुराहरू एकीकृत गरेर जान सक्छ भन्ने धारणाले हामीले तीन चारवटा इस्यु आज सम्झौता गरेका हो। एउटा भनेको यहाँको अध्ययन, अनुसन्धान र सेवामा सहकार्य गर्ने दुर्गमको स्वास्थ्य सम्बन्धमा, अनि यो जलवायु परिवर्तनको कारणले हुने स्वास्थ्य समस्या बारेमा चाहिँ विस्तृत चाहिने अनुसन्धानात्मक कार्यक्रमहरू सञ्चालन गर्ने, अनि जनशक्ति चाहिने आदान प्रदान गर्ने, जुन कुरा उहाँहरू छैन हामीले दिने, हामीसँग नभएको उहाँहरूबाट हामी लिएर आउने, र हामी चाहिँ विभिन्न चाहिँ दुर्गम जिल्लाहरूमा चाहिँ संयुक्त रूपमा चाहिँ स्वास्थ्य सेवाका कार्यक्रमहरू सञ्चालन गर्ने भन्ने सन्दर्भमा मूलत यिनै विषयहरूमा हाम्रो भाव हो। र अर्को मुख्य विषय भनेको हिमाली जडीबुटीहरूको चाहिँ आधुनिक चाहिँ चिकित्सा प्रणालीमा के कस्तो भूमिका हुन्छ, के चाहिँ अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गर्ने भन्ने पनि एउटा थप महत्वपूर्ण कुरा छ। त्यही हो,
1: दाङमा प्रहरीले लागू औषध ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको छ। लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट पुगेको प्रहरी टोलीले तुलसीपुर 11 उरहरी स्थित कपाल काट्ने सैलुन पसलबाट चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। प्रहरी प्रवक्ता केसीका अनुसार पक्राउ पर्नेमा सैलुन संचालक तुलसीपुर 11 दीपक विक, सोही ठाउँका राजन केसी, तुलसीपुर 12 आकाश चौधरी र सोही ठाउँका ध्यानी बुढा मगर रहेका छन्। पक्राउ परेकाहरूको साथबाट 16 ग्राम 470 मिलिग्राम ब्राउन सुगर फेला परेको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका चारजनालाई जिल्ला अदालत दाङबाट 5 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
0: यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। तीजमा महिलाहरू सामूहिक रूपमा जम्मा भएर गाउने तथा नाच्ने परम्परा रहिआएको छ। भोलि तीजका अवसरमा आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीका रूपमा पनि लिने गरिन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका खीर, ढकनी, गुत्पाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक रहेको छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसालेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर पार्ने भएकाले खानामा ध्यान दिन पोषणविदहरूले सुझाव दिएका छन्। भोलि सामूहिक रूपमा महिलाहरू दिन व्रत बसी साँझ पख पूजा पाठ गर्ने चलन रहिआएको छ।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्खा अटवारी पर्वले थारू समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। बर्खा अटवारी पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको मौलिक संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोड़िएको बर्खा अटवारी महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभयो। अटवारी पर्व महाभारतका पात्र भीमको वीरता, साहस, न्याय र थारू समुदायको संरक्षणसँग जोड़िएको लोकविश्वासमा आधारित रहेको उहाँले बताउनु भएको छ। पर्वको महत्वपूर्ण पक्षका रूपमा रहेको अग्रासनले दाजुभाइ र दिदी बहिनी बीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ़ बनाउने उहाँको भनाइ छ। आफूले ग्रहण गर्ने खानाको एक भाग दिदी बहिनीका लागि छुट्याएर कोसेलीका रूपमा पुर्याउने अग्रासनको परम्पराले आपसी सद्भाव, सहयोग, भाइचारालाई बलियो बनाउने मुख्यमन्त्री आचार्यले बताउनु भएको छ। उहाँले अग्रासनको परम्परालाई सांस्कृतिक सम्पदाको सुन्दर उदाहरणका रूपमा उल्लेख गर्नुभएको छ। बदलिदो सामाजिक परिवेशमा मौलिक पर्व र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्नु सबैको साझा दायित्व रहेको मुख्यमन्त्री आचार्यले बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारको दायित्व रहेको लुम्बिनी प्रदेश सरकार प्रदेशको बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै सबै जात, जाति, भाषा, धर्म र समुदायका मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्धनका लागि प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नु भएको छ। मुख्यमन्त्री आचार्यले बर्खा अटवारी पर्वले थारू समुदायमा मात्र नभई समग्र समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता, भाइचारा र एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
0: बाँकेको कोहलपुर नगरपालिका वडान नम्बर 13 17 वर्षीय किशोरीको सुत्केरी हुने क्रममा मृत्यु भएको छ। कोहलपुर नगरपालिका वडान नम्बर 13 भरैयाकी 17 वर्षीय किशोरी लालमती पुन मगरको घरमै बच्चा जन्माउने क्रममा मृत्यु भएको हो। उक्त वडा बाल विवाह मुक्त घोषणा भएको वडा हो। कोहलपुर 13 वडा सदस्य बलबहादुर घरतीले भरैयाका अंगबहादुर पुन मगरकी पत्नी 17 वर्षीय लालमती पुन मगरको घरमै सुत्केरी हुने क्रममा मृत्यु भएको जानकारी दिनुभयो।
1: ठूला पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित मुद्दाको फास्ट ट्र्याकमा सुनवाई गर्ने गरी सरकारले पूर्वाधार न्यायीकरण गठन सम्बन्धी कानूनको मस्यौदा गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ। अदालतहरूमा लामो समयसम्म मुद्दा छिनुफानो नहुँदा पूर्वाधार निर्माण प्रक्रिया प्रभावित भएको भन्दै शीघ्र सुनवाई संयन्त्रको माग हुँदै आएको थियो। सर्वोच्च अदालतले भने न्यायाधिकरण भन्दा उच्च अदालतमा छुट्टै इजलास बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो। उच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा गठन हुने न्यायाधिकरणमा दुई फरक क्षेत्रका विज्ञ सदस्य रहने प्रस्ताव विधेयकमा छ। अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानून वा वित्त तथा इन्जिनियरिङ क्षेत्रबाट सदस्यहरूको प्रतिनिधित्वको प्रस्ताव विधेयकमा गरिएको छ। न्यायाधिकरणलाई प्रादेशिक क्षेत्राधिकारको पनि प्रस्ताव गरिएको छ। विधायन सम्बन्धी ऐनको व्यवस्था अनुसार रायका लागि सार्वजनिक भएको विधायकमा न्यायाधिकरणको विस्तृत अधिकार क्षेत्र प्रस्ताव गरिएको छ जस अनुसार सार्वजनिक खरिद लगायत पूर्वाधार विकास तथा निर्माण सम्बन्धी जोइन्ट भेन्चरका साझेदारी बीचको विवाद न्यायाधिकरणले हेर्नेछ जसमा स्वदेशी विदेशी वा स्वदेशी स्वदेशीको विवाद पनि न्यायाधिकरणले हेर्न पाउनेछ।
0: सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो लेनले खोला क्षेत्रमा गएको आइस रक एभान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदन अनुसार यो बाढ़ी रसुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी नदी किनारमा रहेका रसुवागढ़ी स्याफ्रुबेसी बेत्रावती र मलेखु लगायतका महत्वपूर्ण स्थानहरू जलमापन केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा नुवाकोट धादिङ गोर्खा नवलपरासी र चितवनका प्रभावित क्षेत्रका 6,78,000 धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढ़ीपछि माथिल्लो लेन्दी खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायम रहेको प्रतिवेदनले औल्याएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। इरान इराक र टर्कीले मध्य पूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द्व फैलिनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अरागचीले हिजो टर्की र इराकका विदेश मन्त्रीसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हानान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द्व अन्य क्षेत्रमा फैलिनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढ़ाउने विषयमा पनि उहाँहरूबीच सहमति भएको छ। यसै गरी इराकका विदेश मन्त्री फुवाद हुसेनसँगको टेलिफोन वार्तामा अरागचीले द्विपक्षीय सम्बन्ध क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली समय अनुसार राति 8:15 शुरू हुनेछ। श्रीलंका साबिक विजेता हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनल पुगेका हुन्। भारतले लीग चरणमा पाकिस्तान थाइल्याण्ड र हङकङ तथा सेमी फाइनलमा बंगलादेशलाई हराएको थियो। त्यस्तै श्रीलंकाले लीग चरणमा बंगलादेश यूएई र इण्डोनेशिया तथा सेमी फाइनलमा पाकिस्तानलाई हराएको थियो। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली मानिन्छ। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारतले 7 पटक उपाधि जितेको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। त्यस्तै बंगलादेशले सन् 2018 उपाधि जितेको छ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 86% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिचालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आजदेखि शुरू। आज दर खाँदै भोलि तीज व्रत।
0: दाङ सहित पश्चिम तराईका थारू समुदाय आज अटुवारी पर्व मनाउँदै दिनभर व्रत बसेका थारू समुदायका पुरूषहरू अहिले पूजा पाठमा व्यस्त।
1: राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच सहकार्य सम्झौता। स्वास्थ्य शिक्षा सेवा र अनुसन्धान क्षेत्रमा सहकार्य हुने।
0: र दाङमा लागू औषध सहित चारजना पक्राउ।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिक राम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ?
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: रामायणमा राम र रावण भोसले महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नानीकै लागि युद्ध गरेका थिए।
5: पीएफएक्स सिनेमाज घुराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
6: गाउने त यो गाउँमा कति छन् कति छन्
7: अब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काम्छ र धर्मले।
8: आया आया मम्मी मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
9: जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एकसाथ।
14: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
13: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
14: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
13: हुल्लासले बनाउँदैछ परिवार एकसाथ।
15: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
16: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
15: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
16: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
15: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
16: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचो घोराईदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराईदाङ। सम्पर्क मोबाइल 98478523572।
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
17: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
20: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
21: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: मेरो एभरेस्ट
1: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्नु।
2: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र पेन्सन

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा परिवर्तन रणका प्राविधिक मित्र सीमा पाण्डेसँगै म कमल ओलीको श्रोता मित्र तपाईँ इतला सुन्दै हुनुहुन्छ आवाज यिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम मध्यपश्चिम बहस र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radioMP.org लगइन गरे पनि संसारभर एकैसाथ सुन्न सकिन्छ साथै मोबाइल एप्लिकेशनमा आरएमपी डाउनलोड गरे पनि सुन्न सकिन्छ हामी तपाईँहरूकै कार्यक्रम मध्यपश्चिम बहस लिएर प्रत्येक साताको आइतबार बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म उपस्थित हुने गर्दछौ एक साताको पर्खाईपछि फेरि पनि आज तपाईँहरूकै रेडियो सेटमा उपस्थित भएका छौ हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौ र आज बहसका लागि हामीसँग हुनुहुन्छ घोराई उपमहानगरपालिका वडा नम्बर 17 गुलेरिया दाङमा रहेको शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको हाताभित्र रहेको शिव पार्वती तथा राधा कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक चौधरी हुनुहुन्छ आज हामीले यहाँसँग खास गरी कुरा जोड्नेछौ जुन नेपाली हिन्दू महिलाहरूको महान पर्व हैतालिका तीज तथा ऋषि पञ्चमी नजिकै गर्दा महिला मन्दिरमा भक्तजनहरूको सम्भावित भीड़लाई मध्यनजर गर्दै समितिले कस्तो तयारी र व्यवस्थापन गरिरहेको छ त्यसैगरी गत वर्षको अनुभवबाट यस वर्षको व्यवस्थापनमा के नयाँ सुधार र तयारी गर्नुभएको छ खास गरी महिलाहरूको महान चाड हैतालिका तीजको अवसरमा गएको वर्ष नेपालमै धेरै भक्तजनको सहभागिता रहेको थियो भन्ने मीडिया मार्फत आएको थियो भन्ने यहाँहरूको भनाइ छ यस वर्ष यहाँहरूले के कसरी त्यसको व्यवस्थापन गर्नु छ यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्छौं सर्वप्रथम घोराई उपमहानगरपालिका वडा नम्बर 17 गुलेरिया दाङमा रहेको शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको हाताभित्र रहेको शिव पार्वती तथा राधा कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक चौधरीज्यूलाई कार्यक्रममा स्वागत छ
1: धन्यवाद छ
0: हजुर सर्वप्रथम त यहाँहरूलाई अटवारी पर्वको शुभकामना त्यसै गरी हिन्दू महिलाहरूको महान चाड हैतालिका तीज तथा ऋषि पञ्चमीको अवसरमा सबैमा शुभकामना दिँदै जुन आज यहाँसँग सर्वप्रथम यहाँलाई मध्यपश्चिम बहसमा हार्दिक स्वागत छ शिव पार्वती तथा राधा कृष्ण मन्दिरको पछिल्लो अवस्था र व्यवस्थापन बारे संक्षिप्त जानकारी दिनुहोस् न
1: धन्यवाद छ आज यस मध्यपश्चिम रेडियोमा मलाई बोलाएर दुई चार कुराहरू भन्न दिनुभएकोमा यो रेडियो मध्यपश्चिम परिवार सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु आज हामी गुलरिया शहीद पार्क तथा सांस्कृतिक संग्रहालय हाताभित्र रहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको अध्यक्षको नाताले सर्वप्रथम त मैले सबै हाम्रा आदरणीय दाजुहरू भाइहरू अटवारी पर्वको पर्व बस्नुभएको छ उहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु र आफ्नो जुन मौलिक पर्व जुन मनाइराख्नु भएको छ उहाँहरूले आफ्नो ठाउँमा रमाइलो रमणीय गरी मनाउनुहोला भन्ने चाहिँ मैले भन्न चाहन्छु र यो हाम्रो शहीद पार्क तथा सांस्कृतिक संग्रहालय पार्कभित्र राधाकृष्ण मन्दिर जुन मन्दिर छ त्यो मन्दिरलाई अहिले हामीले भव्य र सभ्य तरिकाबाट मनाउन जाँदै गर्दा अहिलेको बाढी प्रकोप जुन भएको छ त्यसले गर्दाखेरि हामीले अहिले गत साल जस्तो के रे बाजा गाजा ठूलो के रे मापदण्ड अनुसार हामीले नगर्ने भएका छौं र अहिलेको परिस्थिति अनुसार हामीले पार्कभित्र रङ पुराना खालका के भन्छ अरे वाद्य वादनहरू जुन छन् त्यसै मार्फत आफ्ना मनका भावनाहरूलाई पोख्दै पोख्ने र त्यहाँ रमणीय गर्नु होला भन्ने मलाई आशा लागेको छ सबैलाई मेरो अनुरोध पनि के छ भने देशको सामूहिक परिस्थिति अनुसार चल्नुपर्छ र अहिले यो विषम परिस्थितिमा हामीले त्यो किसिमको एउटा व्यवस्था गर्न सकेका छैनौं त्यसमा उहाँ सबैलाई मैले क्षमा प्रार्थी माग्न चाहन्छु वास्तवमा अहिलेको यो अवस्था र व्यवस्था हामीले पनि त्यसै गरी बनाएका छौं त्यो व्यवस्था अन्तर्गत हामीले कुनै कमी कमजोरी राख्ने छैनौं र गत साल भए जस्तै अहिले पनि पक्कै पनि के रे भित्रका भावनाहरू आफ्ना हर्ष र उत्साह जुन छ त्यसलाई हामीले के रे गर्ने नै छौं गराउनेछौं तर पनि देशको परिस्थिति अनुसार हामी चल्नेछौं र गर्ने गराउनेछौं भन्ने मलाई लागेको छ
0: भन्नाले तपाईँले भन्न खोजेको आधुनिक बाजा नभई मौलिक बाजामा मात्रै नाचगान हुनेछ र गएका वर्षहरू जस्तै तपाईँहरूको मन्दिरमा नित्य पूजा पनि हुनेछ भन्ने यहाँको भनाइ हो?
1: हजुर, एकदमै नित्य पूजा हुन्छ। त्यसपछि गएर अर्को दिन हाम्रो जुन के भन्छन् परम्परागत चलिआएको के अरे ऋषि पञ्चमी छ, त्यो पनि हामी चाहिँ अवश्य गर्छौ। सबैलाई मैले यही रेडियो मध्य पश्चिमबाट मैले जानकारी गराउने र अनुरोध गर्न पनि चाहन्छु।
0: आधुनिक बाजा भन्दै गर्दाखेरि साउन्ड सिस्टम बजाएर माइकहरू जोडेर विभिन्न क्षेत्र का जुन भक्तजनहरूलाई नाचगान गराउने व्यवस्थापन हिजोका वर्षहरूमा भएको थियो भने अब यस वर्ष यानि कि भोलिको दिन र पञ्चमी पर्सीको दिनमा तपाईँहरूले मौलिक बाजा जस्तै के राख्नुहुनेछ त्यसमा?
1: बाजा गाजा त अब त्यस्तो धुमधाम त हुने भएन। मादल बाँसुरीहरू खैचडीहरू आफ्ना यहीँ भएका साधन स्रोतहरूलाई प्रयोग गरेर आफ्ना हौसला हर्ष चाहिँ पोख्ने दिदी बहिनीहरूले गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु।
0: यसको व्यवस्थापन के गर्नु भएको छ? मन्दिरले गर्छ अथवा स्वयं व्यक्तिहरूले लिएर नाचगानमा सहभागी हुन सक्नुहुन्छ? यो कुरा पनि जानकारी गराइदिनुहोस् न।
1: यो अब हामीसँग केही साधन स्रोतहरू त छ, त्यो पनि हामीले उपलब्ध गराउँछौ र सक्दो सकेसम्म त आफ्नै साधन स्रोतहरू जस्तो लिएर आउँदा पनि उपयुक्त हुन्छ मलाई लाग्छ। त्यो
0: नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज तथा ऋषि पञ्चमी जुन घर आँगनमा आइसकेको छ, भक्तजनहरूको सम्भावित भीड़लाई मध्यनजर गर्दै समितिले अब कसरी व्यवस्थापन गर्छ? तपाईँहरूको मन्दिरमा धेरै भीड़ लाग्छ भन्ने धेरैको मनमा परिसकेको छ र जुन एउटा घोराई क्षेत्र मात्रै नभएर विभिन्न क्षेत्र अन्य पालिकाहरूबाट समेत सहभागी हुन्छ भन्ने हुनुहुन्छ भन्ने कुराहरू आउने गर्छ। यसलाई यहाँले कसरी मध्यनजर भन्नाले यो भीड़लाई कसरी मध्यनजर गर्नुहुन्छ अथवा त्यो भीड़लाई जुन कसरी व्यवस्थापन गर्नुहुन्छ यो विषय के छ?
1: अलिकति मैले यो विषयमा भन्नुपर्दा सर्वप्रथम त एक हामीले व्यवस्थापन समिति नै छ। त्यो व्यवस्थापन समितिले हरेक एंगलबाट सबै कोणमा उसले व्यवस्था गरिएको छ। अनि दोस्रो एउटा दोस्रो कुरो के छ भने प्रहरी प्रशासनले जुन एउटा कुनै पनि घटना नहोस् भनेर हामीले प्रहरीलाई पनि एउटा सुरक्षाको लागि एउटा आमन्त्रण गरेका छौं र एउटा त्यहाँ चाहिँ धेरै मात्रामा गाडीहरू मोटरसाइकलहरू हुने भएको कारणले गर्दाखेरि त्यहाँ प्रहरी ट्राफिक प्रहरीलाई पनि हामीले जानकारी गराएका छौं। उहाँहरूले पनि साथ सहयोग दिनुहुनेछ र हाम्रो पार्क व्यवस्थापन समितिले त पूरै व्यवस्था गरेको छ। सबै कुराहरूमा हामीले कसले कुन कुन ठाउँ गर्ने भने कार्य विभाजन पनि गरेका छौं र त्यो कार्य विभाजन अनुसार हाम्रो पार्क व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरूले आफ्नो कार्य पक्कै पनि गर्नुहुनेछ।
0: तपाईँहरूको भोलिको तयारी पूर्ण रूपमा तयारी पूरा गरिसक्नु भएको छ?
1: हामीले सम्पूर्ण चीजहरू पूरा गरिसकेको
0: कुरा जुन तपाईँले पञ्चमीको पूजामा पनि महिला दिदी बहिनीहरूलाई सहभागी हुनको लागि अनुरोध गर्नुभयो, तपाईँले मन्दिरभित्रै पण्डित राखेर उहाँहरूलाई पूजा पाठमा व्यवस्थापन गर्न सक्नुहुन्छ?
1: मन्दिरभित्र भनेर भन्दा यथार्थता त्यहाँ सहभागी कति हुने भन्ने कुरो चाहिँ छ। यदि केही मात्रा भनौँ न 40-50 चाहिँ के भन्छन् मन्दिरभित्रै पनि गराउन सकिने अवस्था छ। यदि त्योभन्दा धेरै हुनुभयो भनेपछि टेन्टको व्यवस्था अरू के भन्छन् हलको व्यवस्था त्यो पनि छ। हामी पानी आउन थाल्यो भने हलको व्यवस्था, बाहिरै गरौं भनेपछि टेन्टको व्यवस्था गरेर पनि त्यो गराउँला भन्ने चाहिँ हाम्रो समितिको निर्णय चाहिँ छ।
0: गत वर्ष तीजका अवसरमा यस मन्दिरमा ठूलो संख्यामा भक्तजन तथा श्रद्धालु उपस्थित भएको समाचार विभिन्न संचार माध्यममा आयो। वास्तवमा यी भक्तजनहरू कहाँबाट आएका थिए भन्ने यकिन छ कि?
1: त्यस्तो यकिन त छैन। मैले थाहा पाए अनुसारको अब हाम्रो छिमेकी जिल्लाहरूबाट पनि जस्तो सुर्खेतबाट केही साथीहरूलाई त्यहाँबाट आएको पनि मैले महसुस गरेका
0: थिएँ।
1: अनि बाँके बर्दियाबाट पनि उतातिरबाट पनि दाङ जिल्लामा यो गुलरियामा ठूलो मेला लाग्छ भन्ने हिसाबले उहाँहरू पनि कदाचित यो कपिल वस्तुतिरबाट पनि होइन अब सल्यान प्युठान यतातिरबाट पनि आउनु भएको मैले चाहिँ अनुभूति गरेका थिएँ. त्यसले गर्दाखेरि प्रशस्तै के भन्छन् रे अब हाम्रै यो दाङ जिल्लालाई मात्रै न टार्गेट राखेर अन्य जिल्लाहरूबाट पनि यो ठाउँ कस्तो हुने रहेछ, यो किन यति प्रख्यात छ, यति धेरै मान्छे किन जम्मा हुन्छन् भन्ने हिसाबले आउनु गर्ने भएको कारणले गर्दाखेरि गत साल चाहिँ त्यहाँसम्मका श्रद्धालु भक्तजनहरू यस पार्कमा चाहिँ आएको अनुभूति मैले गरेको थिएँ गत साल.
0: जुन एउटा महिलाहरूको पर्वमा विशेष भीड़ हुने भएकाले सुरक्षा, खानेपानी, शौचालय, पार्किङ, लाइन व्यवस्थापन र प्राथमिक उपचारका कुराहरूलाई जुन तपाईँले सुरक्षाको हिसाबले त व्यवस्थापन भइसकेको छ भनेर भन्नुभयो र खानेपानी त्यसै गरी प्राथमिक उपचार लगायतका कुराहरूलाई यहाँहरूले कसरी हेर्नुभएको छ?
1: खानेपानी हामीसँग छ, त्यो प्रशस्त रूपमा चाहिँ खानेपानीको व्यवस्था पनि छ र बाँकी के भन्छन् अब कतैतिर कसैलाई चोटपटक लाग्यो भने अब नजिकै हस्पिटल छ, त्यसको लागि त्यही सम्बन्धित ठाउँमा हामीले त्यसरी व्यवस्था त गरेका छैनौं. तर पनि हामीले त्यहाँबाट नजिकै हस्पिटल भएको कारणले गर्दाखेरि त्यस्तो अप्ठ्यारो नहोला, त्यसलाई चाहिँ व्यवस्थापन हामी स्वयं आफै व्यवस्थापन समितिमा छौं र त्यसको लागि हामीले के गर्नुपर्छ त्यसको लागि हामी तत्पर छौं.
0: तीजलाई जुन पछिल्लो समयमा धार्मिक पर्वकै एउटा सांस्कृतिक उत्सव का रूपमा पनि मनाउने गरिएको छ, परम्परा र आधुनिक संस्कृति बीच सन्तुलन कायम गर्नुपर्छ भन्ने विषयलाई समितिले कसरी हेरेको छ?
1: हिजोका दिनमा अब यसमा दुईटा मतहरू चाहिँ आएका छन्.
0: हजुर,
1: एक नयाँ जेनेरेसनहरू अहिलेको जुन नयाँ पुस्ताहरू छ उहाँहरू अभिप्राय जसो डिजेमा चाहिँ नाच्ने उहाँहरूको मनसाय छ भने पुराना खालका जुन हामीले आफ्नो मौलिकता बचाउनुपर्छ भन्ने मौलिक के भन्छन् बचाउनुपर्छ भन्ने हिसाबले उहाँहरू चाहिँ आइराख्नु भएको छ र केही यसमा विभेदता अलिकति भएको कारणले गर्दाखेरि अलि नमिलेको अवस्था चाहिँ छ. वास्तवमा मौलिकता पनि बचाउने एकदमै हामीले महसुस गरेको कुरा हो, तर पनि अब युवाहरूको इच्छा र चाहनालाई पनि मध्यनजर गर्नै पर्ने हुन्छ र दुवै चीजको आवश्यकता र खाँचो मैले महसुस गरेको छु.
0: हजुर, ठूलो धार्मिक कार्यक्रममा भीड व्यवस्थापन गर्दा विगतमा कुनै समस्या वा चुनौती सामना गरेको थियो, यस वर्ष त्यस्ता समस्या दोहोरिन नदिन के योजना गर्नुहुन्छ?
1: अब योभन्दा पहिले त्यस्ता एक दुईटा शान्तिना घटनाहरू चाहिँ घटेका थिए र हामी यही पार्क अब मन्दिर व्यवस्थापन पार्क व्यवस्थापन छ त्यसले चाहिँ नियन्त्रण गरेको अवस्था थियो र अब पनि हामीले नियन्त्रण गर्छौं, प्रशासन पनि हाम्रो साथमा छ, त्यसले गर्दाखेरि हामी पक्कै पनि एक हामी आफै सक्षम छौं, दोस्रो कुरो प्रशासन पनि हाम्रो साथमा भएको कारणले गर्दाखेरि त्यहाँ त्यस्तो घटना नहोला मलाई त्यस्तो लाग्दैन.
0: सर, तपाईँले जुन एउटा के भन्नुभयो भने दाङ जिल्ला लगायत विभिन्न छिमेकी जिल्लाहरूबाट समेत भक्तजनहरू आएको पाइन्छ भनेर यहाँले भन्नुभयो, वास्तवमा भक्तजनहरूको संख्या गुलरिया पार्क अथवा मन्दिरमै आकर्षण बढ्नेको

0: आफ्नो नाचगानलाई व्यवस्थापन गर्न सक्नुहुन्छ र यहाँहरूले पनि त्यो खालको व्यवस्थापन गर्नुभएको छ।
1: हजुर हजुर।
0: टिका अवसरमा मन्दिरमा आउने महिला दिदी बहिनीहरूलाई समितिको तर्फबाट विशेष सन्देश के दिन चाहनुहुन्छ?
1: अब अहिलेको यो विषम परिस्थितिमा अब हामी मैले अघि नै पनि अनुरोध गरिसकेको अवस्था चाहिँ छ। अब हिजोको दिनमा डीजे जुन बजाउने गरिएको थियो त्यो चाहिँ हामीले गरेका छैनौ र मैले सबैलाई के भन्छन् यो हरितालिका तीज अथवा ऋषि पञ्चमी पर्वको उसमा के रे यस महान चाड पर्वमा महिला दिदी बहिनीहरू लाई मैले आह्वान के गर्न चाहन्छु भने सक्दो सकेसम्म धैर्य धारण गरेर मन्दिरमा आएर अनि के भन्छन् पाठ पूजाहरू चाहिँ गर्ने र विषम परिस्थितिलाई मध्यनजर गरेर हामीले जुन निर्णय गरेका छौं अहिले जुन बाजागाजा नगराउने भनेर सबै भनेका छौं त्यसलाई मध्यनजर गरी उहाँहरूले यस पार्कमा आइदिन हुन मैले सबैलाई हार्दिक अनुरोध गर्दछु।
0: पक्कै पनि श्रोता मित्र, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ इतिबार सुन्दै हुनुहुन्छ आवाज जिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम मध्यपश्चिम बहस र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radiomp.org लगइन गरे पनि संसारभरि एकैसाथ सुनिरहनु भएको छ। हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौं र आज बहसका लागि हामीसँग हुनुहुन्छ घोराई उपमहानगरपालिका वडा नम्बर 17 गुलेरिया दाङमा रहेको शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको हाताभित्र रहेको शिव पार्वती तथा राधा कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक चौधरीज्यूसँग आज हामीले खास गरी भोलि र पर्सि हुन गइरहेको हरितालिका तीज तथा ऋषि पञ्चमीका अवसरमा यहाँहरूको मन्दिरमा भव्य सभ्यका साथ एउटा नाच गान तथा नित्य पूजाहरू के कसरी व्यवस्थापन गर्नुभएको छ, त्यसै गरी गएका वर्षहरूमा जुन एउटा भीडभाडलाई तपाईँहरूले व्यवस्थापन गर्न नै हम्मे हम्मे भएको अवस्था थियो र तपाईँहरूको पूरै जुन क्षेत्रफलमा हेर्दाखेरि सहभागिता जुन एउटा भक्तजनहरूको सहभागिता केही किसिमको थियो, यसलाई पार्किङमा पनि केही समस्याहरू आएका थिए, यी लगायत विभिन्न विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोडिरहेका छौं। फेरि पनि घोराई उपमहानगरपालिका वडा नम्बर 17 गुलेरिया दाङ स्थित शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको हाताभित्र रहेको शिव पार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक चौधरीज्यूलाई फेरि पनि कार्यक्रममा स्वागत छ। जुन एउटा यहाँको पार्कभित्र अथवा मन्दिरको सेरोफेरोमा रहेर हेर्दै गर्दाखेरि गएको वर्ष मन्दिर परिसर भन्दा उत्तरतिर हेर्यो भने दिप्सिका चोकसम्म दिप्सिका स्कूलको आसपाससम्म र त्यसै गरी पूर्वतिर हेर्यो भने जुन घोराई खाने पानी ट्याङ्कीको आसपाससम्म, त्यसै गरी दक्षिणतिर हेर्यो भने परेरी बोर्डिङको आसपाससम्म र पश्चिमतिर हेर्यो भने पनि त्यत्तिकै मात्रामा पार्किङ सड़कभरि गाड़ी र मोटरसाइकलहरू भएको सबैले देख्नुभयो र त्यो पार्किङ गर्नका लागि अलि असहज भयो भन्ने कुराहरू पनि आए। यति धेरै भीड, यति धेरै गाड़ी, यति धेरै बाइकहरू मोटरसाइकलहरू हुँदै गर्दाखेरि यसलाई अलिकति सहज हिसाबले पार्किङ गर्न पाए हुन्थ्यो भन्ने यहाँको सोचाइ छ कि छैन?
1: पार्किङ गर्न पाए हुन्थ्यो भन्ने सोचाइ पनि छ
0: हजुर,
1: र अहिलेको अवस्थामा र हिजोको अवस्थामा र अहिलेको अवस्थामा पार्किङ क्षेत्र एउटा चाहिँ के भन्छन् मास्टर प्लानमा भएको कारणले केही बनाएका चाहिँ छौँ, त्यही पार्कभित्र नै बनाएका छौँ, तर त्यतिले पर्याप्त हुँदैन। किन हुँदैन भने अब हजुरले भनिसक्नु भएको छ यहाँदेखि यहाँ यहाँदेखि यहाँसम्म त्यो त्यसलाई मध्यनजर राखेर हामीले अहिले जुन हाम्रा आदरणीय ट्राफिक आदरणीय प्रशासनलाई हामीले अनुरोध गरेको के हो भनेर भन्दाखेरि बाटोको केही साइडमा हिजोका दिनमा ती मोटरसाइकल अथवा गाडीहरू के भन्छन् त्यसलाई व्यवस्थित तरिकाबाट उहाँहरूले राख्नु भएको थियो भने अहिले हामीले के भन्छन् ट्राफिकलाई त्यही अनुसार निर्देशन गर्नेछौँ र त्यहाँ आउने जानको लागि त्यो बाटोमा के भन्छन् मोटरसाइकल अथवा गाडी पार्किङको व्यवस्था राम्रोसँग गर्यौं भने आउन जानलाई सहज हुन्छ, त्यसमा हामी विश्वस्त छौं फेरि
0: हजुर। अनि त्यसै गरी जुन श्रद्धालु भक्तजनहरू पूजापाठमा सहभागी हुनुभएको हुन्छ तर समयमा पूजा गर्न पाइएन भन्ने यस्ता गुनासाहरू पनि धेरै भए, तपाईँहरूले पण्डितको व्यवस्थापन कसरी गर्नुभएको छ र पूजापाठलाई अब सहज र छिटो छरिटो गर्नका लागि कुन ढंगबाट जानुहुन्छ र कसरी व्यवस्थापन गर्नुहुन्छ यो विषयमा?

0: गत सालको व्यवस्थापन र अहिलेको व्यवस्थापनमा हाम्रो व्यवस्थापन समितिले अहिले चारजना पुजारीको व्यवस्था गरेको छ। त्यो मन्दिरमा गत साल एकजना मात्रै हुनुहुन्थ्यो, भनेपछि अहिले चारजना पुजारी हुनुहुन्छ र श्रद्धालु महिला दिदी बहिनीहरू त्यो विषयमा कतै पनि के भन्छन् रे वञ्चित हुनुहुनेर उहाँहरू तुरन्त आउनुहुन्छ र के भन्छन् रे उहाँलाई सेवा सुविधा जति सके चाँडो सुलभ हामी गराउने के भन्छन् जमर्को गर्नेछौ, उहाँहरूलाई हामी अवश्य पनि सेवा दिन्छौ।
1: त्यसै गरी नाच गानमा पनि जुन एउटा संख्याको हिसाबले भक्तजनहरूको संख्याको हिसाबले धेरै नाच गान गर्नलाई ठाउँ नै अभाव हो भन्ने कुराहरू पनि थियो। तपाईँको क्षेत्रफल त धेरै छ तर पनि अभाव कसरी हुन गयो?
0: अभाव यो मानिमा हुन गयो जस्तो कि अब डीजे नाच्ने डीजेमा नाच्ने उहाँहरू चाहिँ त्यही ठाउँमा नाच्न लाग्नु भएको छ, अलि पर गएर फेरि अर्को चाहिँ के भन्छन् रे परम्परागत नाच्न सुरु गर्नु भएको छ। अब अहिलेका युवाहरू के भन्छन् रे जुन परम्परागत नृत्य भन्दा पनि अब डीजे सिस्टममा बढी जाने भएको कारणले गर्दाखेरि त्यो व्यवस्था अलिकति नमिलेको अवस्था चाहिँ हो। त्यसलाई चाहिँ के भन्छन् रे अहिले जुन डीजेको सिस्टम छ त्यो अहिले हामी नगर्ने भएको कारणले गर्दाखेरि अहिले असाध्यै सहज हुनेछ, त्यहाँहरूको कुनै किसिमको अप्ठ्यारो चाहिँ महसुस हुने छैन भन्ने मैले जानकारी गराउँछु।
1: जुन महिलाहरूले तीज तथा ऋषि पञ्चमीको अवसरमा गरगहनाहरू धेरै लगाउने गर्नुहुन्छ, झिलिम तोर भएरै आउनु भएको हुन्छ, पनि चाहिँ एउटा के छ भने सुरक्षाको हिसाबले त्यो लगाउँदै गर्दाखेरि कसैले त्यहाँनिर जुन लुछाचुडी गर्ने अथवा
0: कानुन
1: पार्न सक्ने पनि हुन सक्छ,
0: हजुर,
1: यसलाई मध्यनजर गरेर यहाँहरूले केही सूचना त्यस्तो दिनुभएको छ कि छैन अथवा भोलिका दिनहरूमा त्यस्तो घटना नघटोस् भन्नको लागि तपाईँहरू कुनै विधिहरू अप्नाउनु भएको छ कि सुरक्षाका नियमहरू केही पालना गर्ने हिसाबले अथवा प्रयोजन गर्ने हिसाबले केही गर्नुभएको छ कि अथवा सुरक्षा कर्मीबाट मात्रै त्यो हुनेछ के हुन्छ यो विषयमा?
0: यो विषयमा व्यवस्थापन समिति पनि सतर्क छ, व्यवस्थापन समिति पनि चासो लिएर कुन कतातिर कस्तो मान्छे यहाँ आइराखेको छ त्यो वाच समितिले पनि गर्नेछ र दोस्रो कुरो अब स्वयं सजग हुनुपर्ने, स्वयं व्यक्ति सजग हुनुपर्ने, समिति त छ नै उहाँहरूको साथमा जहिले पनि उहाँहरूको लागि तत्पर छ। र अर्को पोइन्ट भनेको जुन अहिले हामीले प्रशासनका कुरा गरेका छौँ हामीले उहाँहरूलाई पनि जानकारी गराएका छौँ, उहाँहरूले पनि पक्कै पनि त्यो पनि गर्नुहुनेछ र सबैभन्दा आफूमा आफैमा चाहिँ त्यो के भन्छन् रे म कतैतिरबाट असुरक्षित छैन म सुरक्षित छु भन्ने महसुस र हिम्मतका साथ अगाडि बढ्नुपर्छ। कोही आफ्नो त्यस्तो किसिमको आइपर्यो भनेपछि त्यसलाई ट्याकल गर्नको लागि उहाँहरू पनि तत्पर हुनुपर्छ। समिति त छ नै छ तर पनि के भन्छ
1: अवस्था भने सम्पर्क गर्नु पर्ला नि महिला दिदी बहिनीहरूले कसलाई?
0: हजुर हजुर,
1: त्यो
0: सचिवालय हुन्छ, सचिवालयमा सम्पर्क गर्दा हुन्छ।
1: भनेपछि तपाईँहरूले जुन एउटा नचिनिने हिसाबले स्वयंसेवक परिचालन पनि गर्ने कुराहरू पनि थियो, यसलाई कसरी हेर्नुभयो?
0: त्यो स्वयंसेवक पनि हुनुहुन्छ र अब त्यो स्वयंसेवकले सक्दो समय सबै ठाउँ हेर्ने चाहिँ प्रयास गर्ने नै छौ होइन गर्नुहुनेछ उहाँहरूले, तर पनि कहिलेकाहीँ नभ्याउन सकिन्छ नजान सकिन्छ, त्यो अवस्थामा कहिलेकाहीँ नसोचेको घटना घट्न सक्छ होइन, त्यसमा चाहिँ अब जिम्मेवारी त सबै नै छौ, स्वयं के भन्छन् गहना लगाएको व्यक्तित्वहरू उहाँ नै पनि जिम्मेवारी हुनुहुन्छ, अनि दोस्रो कुरो समिति पनि हुनेछ र अनि के भन्छन् प्रशासन पनि हुनेछ, हामी सम्पूर्ण सबै मिलिजुलिकन त्यो के भन्छन् हरितालिका तीज तथा ऋषि पञ्चमीलाई हामीले यो तरिकाबाट हामीले गयौं भने अवश्य पनि सफल हुन्छौं भन्ने मलाई लाग्छ।
1: अनि जुन तपाईँहरूको एउटा मन्दिर परिसरभित्र सरसफाइको हिसाबले पूर्ण रूपमा सरसफाई भयो?
0: सरसफाई पूरा भइसकेको अवस्था छ, योभन्दा अगाडि पनि सरसफाई गरेको हो र अहिले हेर्दाखेरि केही सानतिना घाँसहरू त छन् तर पनि त्यसमा के भन्छन् कुनै अप्ठ्यारो नहोला भन्ने मलाई लागेको छ, तर पूर्णतया पहिले नै के भन्छन् सबै सफा गरिसकेको अवस्था चाहिँ छ।
1: शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयलाई अझ व्यवस्थित र आकर्षक बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग कस्तो अपेक्षा यहाँहरूले गर्नुभएको छ?
0: हामीले वास्तवमा यो घोराई उपमहानगरपालिकाको एकमात्र शहीद पार्क तथा सांस्कृतिक संग्रहालय भन्ने जुन गुलरियामा स्थापित छ त्यो स्थापित भएको यो घोराई उपमहानगरपालिकामा यति ठूलो र यति नजिक बजारको नजिक यो पार्क भएको चाहिँ मैले महसुस गरेको छैन, कुनै ठाउँ छैन जस्तो पनि लाग्छ। र घोराई उपमहानगरपालिकासँग मैले बारम्बार अनुरोध गर्दा पनि अहिलेसम्म प्रदेशले के भन्छन् रकम उपलब्ध गराएको अवस्था छ र घोराई उपमहानगरपालिकाले अहिले न ओडाले के भन्छन् एक रूपियाँ विनियोजन गरेको अवस्था चाहिँ छैन र बारम्बार मैले चाहिँ के भन्छन् अनुरोध गरेको छु यो शहीद पार्कमा चाहिँ के भन्छन् रकम केही उपलब्ध गराइदिनु पर्यो भनेर जुन भनेको र पत्र समेत लेखेर पठाएको अवस्थामा अहिलेसम्म एक रूपियाँ पनि विनियोजन नभएको कारणले गर्दाखेरि म यो स्थानीय र के अरे नगर र के भन्छन् ओडालाई मेरो अनुरोध छ, उहाँहरूको पनि यो घोराई उपमहानगरपालिकाको एउटा गहना पनि हो र यो गहनालाई आफ्नो गहना जस्तो बनाऊ भन्ने मैले उहाँहरूलाई अहिले पनि अनुरोध गर्न चाहन्छु यो रेडियो मार्फत।
1: जुन एउटा नगरपालिका मार्फत तपाईँहरूको जुन एउटा शहीद स्मारक पार्कमा डीपीआर पनि तयार भयो, डीपीआर तयार भइसकेपछि नगरपालिकाको जिम्मेवारी पनि होला नि, त्यहाँ के कति हामीले डीपीआर त तयार गर्यौं तर त्यहाँ के कति बजेट छुट्याउनु पर्छ अथवा के कस्तो बनाउनु पर्छ भन्ने कुरा यहाँहरूले कुनै पहल गर्नुभएको छैन या उहाँहरूले चासो दिनुभएको छैन, के छ यो विषयमा?
0: अब यो विषयमा हामीले बारम्बार कुरो उठाइराख्या पनि छ,
1: हजुर
0: हामीले उहाँहरूलाई अनुरोध गरि पनि राख्या अवस्था चाहिन्छ। अब उहाँहरूले अब प्रदेशले दिया छ भन्ने कुरो चाहिँ आउँछ, प्रदेशले एउटा भवन चाहिँ बनाइदिएको अवस्था छ, त्यो प्रदेश सरकारले मात्रै त्यसमा लगानी गर्ने हो कि यो घोराई उपमहानगरपालिकाको जो एउटा गहना छ त्यो गहनामा अब के भन्छन् नगरपालिकाले ओडाले पनि त्यसमा लगानी लगाउने कि नगर्ने? मैले चाहिँ प्रश्न गर्न हिजोका दिनमा पनि गरेको हो, अहिले पनि यही रेडियो मार्फत मैले प्रश्न गर्न चाहन्छु, हाम्रो के भन्छन् सबैको हो कि के भन्छन् गुलरियावासीको मात्रै त्यो पार्क हो? मैले चाहिँ प्रश्नवाचक उहाँहरूसँग चाहिँ गर्न चाहन्छु, अब आउँदो दिनमा यो पार्कलाई पार्क जस्तै गराएर हातेमालो गर्दै अगाडि बढ़ौं र स्थानीय खोराई उपमहानगरपालिका वडा कार्यालय लगायत प्रदेश अनि केन्द्र सबैले के भन्छन् यो पार्कलाई पार्क जस्तो गराउँ भन्ने मेरो चाहिँ अनुरोध छ।
1: हिजोका दिनहरूभन्दा अथवा हिजोका वर्षहरूभन्दा यस वर्ष मन्दिरमा कुनै नयाँ केही थप घट केही भएको छ?
0: मन्दिरमा गत सालको भन्दा पनि अहिले थपथाप त के भएको छ र अहिले के भन्छन् अलिकति फूलमालाहरू यसो चाहिँ लगाछन् त्यही हो, त्यो भन्दा अरू त केही त्यस्तो चाहिँ धेरै भएको अवस्था चाहिँ
1: अब भावी योजना त्यस्तो केही छैन।
0: भावी योजना त
1: त्यो योजना अनुसार त रह्यो, त्यहाँभन्दा अरू
0: गुरु योजना नै हो हाम्रो मेन लक्ष्य र उद्देश्य भनेको त्यो पार्कलाई पार्क गराउने र मन्दिर त छँदैछ नै, त्यो एउटा के अरे पूजाआजा एउटा गर्ने त्यो थलो नै भयो, तर त्यो पार्कलाई पार्कको रूपमा चाहिँ व्यवस्थित विकसित गराउने हाम्रो उद्देश्य लक्ष्य मास्टर प्लान जुन छ त्यो आधारमा अगाडि बढ़ाउला र केही पनि हामी गरौंला भन्ने हाम्रो पनि आँट र हिम्मत छ र त्यसमा साथ दिने नगरपालिका वडा कार्यालय अनि के भन्छन् रे केन्द्र र प्रदेश यहाँहरूले पनि साथ दिनुभयो भने भोलिका दिनमा यो पार्कलाई पार्क जस्तै गराएर त्यहाँ केही मात्रालाई के भन्छन् त्यहाँ रोजगारी अनि पार्कलाई पार्क जस्तो बनायौं भने गुलरिया पार्क भन्ने चाहिँ एउटा
1: चिनाउने
0: हरित पार्क हुनेछ र चिनाउने गुलरियालाई त्यो चिनाउने एउटा पार्क पनि बन्नेछ भन्ने मलाई चाहिँ लागेको छ।
1: हजुर, अन्त्यमा यस वर्षको हैतालिका तीज तथा ऋषि पञ्चममा मन्दिरमा आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई अध्यक्षको हैसियतले के भन्न चाहनुहुन्छ?
0: सबैभन्दा सर्वप्रथम त मैले आज यो हाम्रो चौधरीहरूको अट्टरी पर्वमा व्रत बस्नु भएका व्रतालुहरूलाई के भन्छन् राम्रोसँग यो अट्टरी पर्व मनाउनु होला भन्ने चाहिँ मलाई लागेको अनुरोध गर्न चाहन्छु। त्यसै गरी है तालिका तीज भोलि र ऋषि पञ्चमीको के अरे तयारीमा हामी जुटेका छौं र आदरणीय श्रद्धालु महानुभावहरू यो जुन हैतालिका तीजमा सम्पूर्ण जति आउनुहुन्छ उहाँहरूलाई स्वागत छ तथा धन्यवाद छ। अब उहाँहरूलाई यो पर्वको लागि मैले अनुरोध पनि गरे सबै सकुशल राम्रोसँग यो चाड मनाउनुहोला र राम्रो तरिकाबाट भव्य र सभ्यका साथमा हामी हाम्रो पार्क मा के अरे व्यवस्थित गरेका छौं। त्यहाँ पनि आउनुहोला, सबै हातेमालो गर्दै के भन्छन्ले यो हाम्रो अत्वारी पर्व, हैतालिका तीज अनि ऋषि पञ्चमी हामी सबैजनाको पर्व हो, हामी हातेमालो गर्दै अगाडि बढ़ाउला र मनाउला भन्ने मेरो सबैलाई मेरो अनुरोध छ।
1: हजुर, पक्कै पनि श्रोता मित्र, आज कार्यक्रम मध्यपश्चिम बहसको समाप्ति सक्ने थालेको संकेत मलाई प्राविधिक मित्र सीमा पाण्डेले गर्नुभएको छ। यहाँहरूसँग छुटेर जानुपर्ने हुन्छ। श्रोता मित्र, छुटेर जानुभन्दा पहिले आज आफ्नो अमूल्य समय दिनुहुने घोराई उपमहानगरपालिका वडा नम्बर 17 गुलेरिया दाङ स्थित शहीद स्मारक पार्क तथा सांस्कृतिक संग्रहालयको हाताभित्र रहेको शिव पार्वती तथा राधा कृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक चौधरीज्यूलाई धेरैभन्दा धेरै धन्यवाद छ। त्यसैगरी कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण श्रोता मित्रलाई पनि धेरैभन्दा धेरै धन्यवाद छ। र मेरो आवाजलाई तपाईँहरूको रेडियो सेटसम्म पुर्याइ सहयोग गर्नुहुने प्राविधिक मित्र सीमा पाण्डेज्यूलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो सेटबाट म कमल ओली पनि बिदा हुन चाहन्छु। तपाईँहरूको साता सुखमय रहोस्। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
2: यति बेला बेलुकीको 7 बजेको छ।
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
4: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दाङ, फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
5: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
6: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
7: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
6: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा।
8: अन्य विशेषज्ञ सेवाहरू:
9: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
15: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ, फोन नम्बर 082-585-218।

0: बायोनेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: टायर मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
2: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
3: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
2: यौन उत्तेजना नहुने,
3: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
2: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
3: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
4: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार,
5: समय बिहान 11 बजेदेखि।
2: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-28-89-08।
6: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
6: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
8: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
9: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
8: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
9: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
8: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
10: सम्पर्क फोन नम्बर 01-46-20-310।
9: मोबाइल नम्बर 98514-01-98 र 98412-55-957। आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
10: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
9: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
10: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
9: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
10: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
9: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
10: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
9: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
10: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
9: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
10: सम्पर्क नम्बर 082-560-23।
9: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
11: होइन माइला, लखर लखर कहाँ हिँडिस?
12: कहाँ हुनु हो काका? यसो चौतारोतिर
11: घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुतावला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578445226।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिँदै विपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढ़ी नमूना संकलन, हालसम्म 103 शबको मात्रै पहिचान।
1: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टीम गरेर चारवटा टीमले अहोरात्र 24 घण्टा बिना विदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
0: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि भ्युतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय।
2: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
0: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फट्के जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
3: यस्तै होल्डिङ भएका गाड़ीहरू, ती गाड़ीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाड़ीहरू पास गराउने काम भएको छ।
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढ़ाउनको कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ।
5: रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीमा विपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरले विपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्रेले भन्नुभयो,
1: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टीम गरेर चारवटा टीमले अहोरात्र 24 घण्टा बिना विदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ, र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इण्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
5: प्रहरीका अनुसार बाढ़ीमा परि अझै 4,089 जना बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्, तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमीनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरूसहितको समिति गठन गरिनेछ। जिल्लामा विनाशकारी बाढ़ीपछि केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदी जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका ईभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाण्डुबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको छ। सड़क खुलाउन स्काइभेटर बुलडोजर लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई बताउनुभयो।
3: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यो होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौ भन्ने।
5: सड़क विभाग सुरक्षा निकाय स्थानीय तह प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढ़ाइएको छ। नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
2: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आयोजक समितिको बस्नुहुन्छ।
5: नेपाली कांग्रेसले आगामी 16 देखि 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते वडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रूपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्यकोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रूपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ़न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुंगा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढ़ी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मन्त्री र वैज्ञानिक बनाउनुपर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
6: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधन व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सीसीटीभी जडान त्यसै गरी बस स्टप पनि त्यही किसिमको बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिरहेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन यो पार्किङ लगायतका कुराहरू त समग्र ट्राफिक व्यवस्थापन फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिरहेका छौँ।
5: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सीसीटीभी लगायत आधुनिक प्रविधिको प्रयोग बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
0: छालामा आउने घाउ खटिरा रोक्ने उपाय
7: खुट्टाहरूमा खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने।
0: बाढ़ीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
10: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहारका हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झित्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जरेदेखि दाँत फरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बालबालिकाको दाँत तथा मुख सम्बन्धी

0: प्रोडक्ट कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छै नाइस अडगुरी
2: नेशनल नेपाल र अकोराब टीआईएन
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली
5: तपाई रसुवा बाढ़ी प्रभावित पाँच जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
6: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढ़ी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको भाद्र 25 गतिको नयाँ अनुसार प्राधिकरणले पनि यो सर्कुलर गरिसके अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले साथै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ त्यहाँ नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम वितरण हुन्छ।
5: तपाईले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
7: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने चिलाउने फोका आउने डाबर आउने बिबिरा आउने चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने राति राति अत्याधिक चिलाउने सुत्न नसकिने औंलाहरूको केपहरूमा छालाहरूमा चाहे पेट भयो चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना। यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुन सक्छ। अब यसमा बस्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो। त्यसले गर्दा चाहिँ खुट्टाहरूको बीचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो। सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो। त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने संक्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पड़ताल गरेको राम्रो हुन्छ।
5: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढ़ी प्रभावित तपाईको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
8: बाढ़ी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार स्वास्थ्य सेवा सुरक्षित स्थानमा स्थानान्तरण संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841 45 86 9841 61 4145 86 हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841 38 6871 9841 38 6871 त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 11 15 रहेको छ। हालसम्म यो विपद प्रभावित

0: प्रभावबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूलाई समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढा नीलकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
1: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 98416-1498 र 98493-8687। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
3: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अंकल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
2: एकजना मनोचिकित्सक संघको विशेष कुराकानी संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
4: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
5: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
4: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
5: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
4: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
5: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि, मोबाइल नम्बर 98494-67487।
6: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्, रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
10: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 0825-6023-98478-1817 र 98478-3543।
11: भर्ना सम्बन्धी सूचना,
7: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
12: सम्पर्क फोन नम्बर 0825-6513-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
3: हल्का भएको छ, खुसी भएको छ, हो उसले आफ्नो लागेको र तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
2: बाल बालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
3: पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बाल बालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अब एडल्टहरू एकदमै सोकाकुल भए पनि बाल बालिका एकैछिनमा के के गर्न खोज्छ कि।
2: भोटेकोसी बाढी गइसकेपछि बाल बालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो।
13: कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा।
3: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
13: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
3: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन, बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
13: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रश्न भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
3: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्रै होइन अरूको पनि धेरै बितिया छ।
13: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
3: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविक त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहेनछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसो लासै भेटिसकेको छ, त्यसैले उहाँहरू अब हुनुहुँदो रहन्छ, आशा त हामीलाई नि आफ्नो अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बहुनी छैन आमा पनि छैन म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
13: त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि,
3: उमेरमा नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउ आमा त उसको त एउटै लाइफ हो नि, तपाईँको यसै जोडिया नि, बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठूलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारै अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि,
13: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउन चाहिँ आवश्यक,
3: उनीहरूलाई त्यो अभिभावक
13: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनका लागि,
3: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तार साथीत्व बल्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
14: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने सत्ता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढ़ी नमूना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कडालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ।
15: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
16: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भुटेको सिट बाढ़ी, हिमताल फुटेर नुहाएको पुष्टि, वैज्ञानिक आधार खोज्न अध्ययनको प्रक्रिया अघि बढ़ाइयो।
0: 12 दिनपछि कृष्ण भीरमा एकतर्फी यातायात सुचारू, असोज 1 गतेदेखि नियमित संचालनको तयारी।
1: इतर समूहका सबैलाई केन्द्रीय सदस्य बनाउन जिम्मेवारी दिने कांग्रेसको निर्णय, देउबा समूहको महाधिवेशन निर्वाचन समिति संयोजकको जिम्मेवारी पोखरेललाई।
0: धम्क्याएर इरानलाई आत्मसमर्पण गराउन नसकिने राष्ट्रपति पेजिस्क्यानको भनाई, इरान विरूद्ध आफ्नो भूभाग प्रयोग हुन नदिन छिमेकी देशहरूलाई आग्रह।
1: र एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। यही भदौ 10 गते भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको मुख्य कारण हिमताल फुटेर नभई लाङटाङ लेरुङ हिमश्रृंखलाको माथिल्लो क्षेत्रबाट खसेको ठूलो हिमचट्टान पहिरो रहेको पुष्टि भएको छ। जल तथा मौसम विज्ञान विभाग र सम्बन्धित विपद अध्ययन संस्थाहरूले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार उक्त प्राकृतिक विपत्तिमा करिब 14.20 करोड़ घनमिटर बराबरको हिउँ, विशाल चट्टान, माटो र गेग्रान एकैपटक खसेर नदीमा मिसिदा तल्लो तटीय क्षेत्रमा विनाशकारी हिलाम्य बाढ़ी सिर्जना भएको थियो। प्रतिवेदन अनुसार 26 अगस्त बिहान 8:37 समुद्री सतहबाट करिब 5,200 मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालको उत्तर पश्चिमी ढलानबाट करिब 600 मिटर चौड़ा र 70 मिटर बाक्लो विशाल हिउँ र चट्टानको भाग एकाएक ढलेको थियो। उक्त विशाल पिण्ड करिब 1,400 मिटर तल लेन्दे खोलाको उपत्यकामा खस्दा 5.2 म्यागनिच्युडको भूकम्प सरहको धक्का मापन गरिएको हो। खस्ने क्रममा उत्पन्न पराकम्पन र संघर्षजन्य तापक्रमका कारण हिउँ द्रुत गतिमा पग्लियो र यसले बाटोमा रहेका पुराना गेग्रान, माटो र रूखहरूलाई सोहर्दै विशाल लेदोको रूपमा परिणत भएको थियो। लेन्दे खोलाको यो भयानक लेदो उत्तरी सीमा पार गरी चीनको तिब्बत स्थित केरुङ हुँदै पुनः रसुवागढ़ी नाकाबाट नेपालको भोटेकोशी र त्रिशुली नदीमा प्रवेश गरेको थियो।
1: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अघि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भूजोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ। प्रवक्ता मोहन कुमार साकेका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले विज्ञहरू सहितको समिति गठन गर्ने तयारी गरेको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद शुरू भयो र ती प्रक्रिया कसरी भोटेकोशी लिन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन। त्यसैले जलवायु परिवर्तनले घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नु अघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुननिर्माण आवश्यक रहेको निष्कर्ष जल तथा ऊर्जा आएको छ। मन्त्रालयका अनुसार 3 चरणमा अध्ययन हुनेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रभित्र क्षेत्रदेखि भोटेकोशी लेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ। यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढ़ीबीचको अन्तर सम्बन्ध अध्ययन गरिनेछ।
0: पृथ्वी राजमार्ग अन्तर्गत दाधिङको कृष्ण भीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रिड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेवी सवारी साधनलाई परीक्षणका रूपमा कृष्ण भीरबाट पार गराइएको हो। निर्माणको जिम्मा पाएको सगुन कन्स्ट्रक्सनका संचालक तथा नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष सहदेव खड्काका अनुसार करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्ण भीरमा ट्रायलका रूपमा यातायात सञ्चालन गर्न सम्भव भएको हो। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइएको र त्यसपछि रोकिएर बसेका हेवी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको उहाँले जानकारी दिनुभयो।
3: आज चाहिँ हामी टेस्ट ड्राइभ गरेका हौ। टेस्ट ड्राइभ गर्ने क्रममा चाहिँ रोकिएर बसेका गाडीहरू चाहिँ हामी अहिले काठमाडौँबाट मौलिनतर्फ छोडिरहेछौँ भने मौलिनतर्फबाट रोकिएका गाडीहरू पनि यताको गाडी छोडेपछि हामी पुनः छोड्नेछौँ र पुनः यसलाई छोडिसकेपछि ताजा बेलुकाबाट फेरि बन्द गरेर यसलाई सब ग्रेड र सर्भिसको काम गरेर सिट ड्रेनहरू सफ्टवेयर ड्रेनहरू बनाइसकेपछि हामी यो त्यो महिनाको अन्तिम अथवा असोज एक गतेबाट चाहिँ निरन्तर रूपमा गाडी छोड्ने चाहिँ यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँ त झन्डै अब यहाँले देखिरहनु भएको छ हाम्रो हेभी इक्विपमेन्ट ट्रक टिपर स्टारेटहरू गरेर झन्डै 22-25 यहाँ अहिले फिल्मै खटिराखेको अवसर छ। प्राविधिक साथीहरू 30 भन्दा बढी प्राविधिक साथीहरू पल्सन फ्यान कन्ट्राक्टर सरोजिरालय 30 भन्दा बढी प्राविधिक साथीहरू खरिदा छन्।
0: नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले अहिलेको आवागमनलाई नियमित यातायात सञ्चालन नभई परीक्षणका रूपमा गरिएको बताउनुभयो। करिब 15 दिनदेखि रोकेर बसेका ट्रक टिपर लगायतका सवारी साधनलाई समेत यही अवसरमा पार गराइएको अधिकारीले जानकारी दिनुभयो। 1 गतेदेखि कृष्ण भीरमा नियमित रूपमा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको सुनाउनुभयो। मौसमले साथ दिएमा सड़कको सब ग्रेड सब बेस र ड्रेन लगायतका काम पूरा गरेर नियमित आवागमन सञ्चालन गर्ने तयारी छ। यसअघि कृष्ण भीरमा सड़क अवरूद्ध हुँदा पृथ्वी राजमार्गमा लामो दूरीका सवारी साधन तथा ग्यास बुलेट र निर्माण सामग्री बोकेका हेवी सवारी साधन रोकिएका थिए। ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन भएसँगै रोकिएका सवारी साधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ।
1: भुटेकुसी बारीले 105 पुल बगाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बारीले 37 मोटरेबल पुल र 68 झुलुङ्गेमा क्षति पुगेको हो। बाढ़ीबाट पुलमा कुल 11,35,000,000 रूपियाँको क्षति पुगेको छ, जसमा मोटरेबल पुलमा 9,41,44,00,000 रूपियाँ र झोलुङ्गे पुलमा 1,93,67,00,000 रूपियाँ क्षति पुगेको छ। बाढ़ीबाट क्षति पुगेका धादिङ गोर्खा नुवाकोट र रसुवाका उक्त मोटरेबल पुलको लम्बाई 3.32 किलोमिटर लामो थियो। 37 मध्ये 33 पुल खोलामा बगेका छन्। पारीले धादिङका 8 पुलमा क्षति पुगेको छ, जसमा 3 पुलमा आंशिक क्षति पुग्दा 5 पुल बगेका छन्। गोर्खाको 1 पुलमा क्षति बगेको छ। नुवाकोटमा 15 पुलमा क्षति पुगेको छ। 1 पुल आंशिक क्षति हुँदा 14 पुल बगेका छन्। बालीले रसुवाका 13 पुल बगेका छन् भने धादिङका पुलमा 2,58,65,00,000 रूपियाँ, गोर्खाका पुलमा 41,30,00,000 रूपियाँ, नुवाकोटका पुलमा 4,65,75,000 रूपियाँ र रसुवाका पुलमा 1,75,74,00,000 रूपियाँको क्षति पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
0: बाढ़ीका कारण 5 जिल्लाका 7,570 निजी भवनमा समेत क्षति पुगेको छ। बाढ़ीले रसुवा सहित नुवाकोट र धादिङसम्मका बस्ती तथा पूर्वाधार ध्वस्त पारेको हो। बाढ़ीका कारण 8,317 घर परिवार र 32,963 मानिस विस्थापित भएका छन्। आकस्मिक बाढ़ीका कारण सबैभन्दा बढ़ी क्षति नुवाकोट जिल्लामा भएको छ, जहाँ 3,977 निजी भवन ध्वस्त भएका छन्। बाढ़ीका कारण रसुवामा 1,779, धादिङमा 1,451, गोरखामा 263 र चितवनमा 100 निजी भवनमा क्षति पुगेको छ। ती भवन पुनस्थापना तथा पुनर्निर्माण गर्न 95,82,72,00,000 रूपियाँ आवश्यक पर्ने आकलन गरिएको छ।
1: यस्तै भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93,73,00,000 बराबरको हानि भएको छ। 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्, जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका 2 भवनका 11 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। रसुवाकै उत्तर गया गाउँपालिकामा रहेका 3 विद्यालयका 6 भवनमा 36 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। नुवाकोटको विदुर नगरपालिकामा रहेका 9 विद्यालय प्रभावित भएका छन्। विद्यालयमा 32 भवनमा क्षति पुगेकामा 61 कोठा आंशिक र 89 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। धादिङको गल्छी गाउँपालिकाका 3 विद्यालय प्रभावित भएका छन्, जसमध्ये 10 भवनका 77 कोठा आंशिक र 8 कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सोही जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा 1 विद्यालय प्रभावित भएको छ। सिद्धलेक गाउँपालिकामा 1 विद्यालय 4 भवनका 14 कोठामा आंशिक क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 खर्च लाग्ने आकलन गरेको छ।
0: भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। यस्तै बाढ़ीले 7 स्वास्थ्य संस्था समेत प्रभावित भएका छन्। प्राधिकरणले तयार पारेको प्रतिवेदनले 4 स्वास्थ्य चौकीमा पूर्ण क्षति भएको र 2 प्राथमिक स्वास्थ्य सेवा केन्द्र र 1 अस्पतालमा आंशिक क्षति पुगेको जनाएको हो। 7 स्वास्थ्य संस्था प्रभावित हुँदा 23,66,00,000 रूपियाँ बराबरको क्षति भएको छ। भौतिक संरचनामा 19,50,00,000 रूपियाँको क्षति पुगेको छ भने 4,16,00,000 स्वास्थ्य सामग्री नष्ट भएको प्रतिवेदनमा उल्लेख छ। आंशिक क्षति पुगेको अस्पतालमा 6 करोड़ र पूर्ण क्षति पुगेकामा 4 स्वास्थ्य चौकीमा 7,08,00,000 क्षति भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै 2 प्राथमिक स्वास्थ्य चौकीको स्वास्थ्य संस्थाको 5,02,00,000 रूपियाँ क्षति पुगेको छ। प्रतिवेदनले स्वास्थ्य संस्था पुनर्निर्माण गर्न 78 करोड़ रकम आवश्यक पर्ने जनाएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनमा सहभागी हुन तथा आयोजकका रूपमा सामेल हुन चाहने सबै केन्द्रीय सदस्यलाई स्वागत गर्दै जिम्मेवारी दिने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको हो। विशेष महाधिवेशनमा सहभागी नभएका र 14 महाधिवेशनबाट निर्वाचित भएकाहरूलाई सोही हैसियत दिने निर्णय भएको प्रवक्ता राज चालिसले जानकारी दिनुभयो। अब विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन्। पार्टी कार्यालय सानेपामा आज बसेको बैठकले असोज 16 गते दिउँसो 1 बजे काठमाडौँको टोली खेलमा 15 महाधिवेशन भव्य रूपमा उद्घाटन गर्ने निर्णय समेत गरेको छ।
3: पूर्व सभापति शेरबहादुर देव समूहले भने 15 महाधिवेशनका लागि निर्वाचन समितिको संयोजक तोकेको छ। केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद गुइकेलका अनुसार एकराज पोखरेललाई उक्त जिम्मेवारी दिइएको हो। कंग्रेसको विधान 2017 संशोधन सहितको धारा 35 बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा पोखरेललाई तोक्ने निर्णय भएको देउवा पक्षले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। शशांक कोइराला संयोजक रहेको महाधिवेशन तयारी समितिले कंग्रेसको महाधिवेशन आगामी मंगसिर 21, 22 र 23 गते काठमाडौँमा गर्ने तयारी गरेको छ।
4: नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला संस्थापन र इतर समूह दुवैले गरेका महाधिवेशनमा सहभागी नहुने हुनुभएको छ। आफूलाई भेट्न पुगेका नेतालाई डाक्टर कोइरालाले पार्टी एक नहुँदासम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताएको जानकारी दिनुभएको हो। वहाँले एकताको महाधिवेशन नहुने अवस्था आएमा देशभर पार्टी एकताका लागि अभियान चलाउने बताउनु भएको हो। स्वकीय सचिव दिनेश चन्द्र थपलियाले कोइराला पार्टी एक नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने जानकारी दिनुभयो। पछिल्लो समय आफूलाई भेट्न आउने नेता कार्यकर्ताले डाक्टर कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम राख्न आफूले निरन्तर प्रयास जारी राख्ने र पार्टीका सबै नेता कार्यकर्ता सहभागी नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताउने गरेको थपलियाले बताउनुभयो।
3: विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई राजनैतिक हस्तक्षेप मुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्ने एन प्रतिस्थापनको गृह कार्य भइरहेको बताउनु भएको छ। आज सिंहदरबारमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन 2048 संशोधन तथा एकीकरण प्रतिस्थापन विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषय विज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। उहाँले मुलुकमा विज्ञान तथा नवपरिवर्तनको सुधार तथा विकासका लागि नास्टको संरचनामा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभयो। सोही आवश्यकताका आधारमा 2048 सालमा बनेको ऐन प्रतिस्थापन गरिने उहाँको भनाई छ। उहाँका अनुसार प्रस्तावित विधेयकमा नास्टको कुलपतिका रूपमा प्रधानमन्त्री रहने हालको व्यवस्था हटाइनेछ। प्रधानमन्त्रीलाई विज्ञान प्रविधि तथा नवपरिवर्तन क्षेत्रको शीर्ष तहमा राख्नुपर्ने भएकाले नास्टको कुलपति बनाउन व्यवस्था उपयुक्त नभएको मन्त्री पुनको तर्क छ। मन्त्री पुनले प्रतिष्ठानमा हुने राजनैतिक हस्तक्षेपका कारण संस्थागत विकास प्रभावित भएको भन्दै अब त्यसो हुन नदिने बताउनुभयो।
5: राजनीतिक हस्तक्षेपले केही कुराहरू सपार्यो होला भयो, तर राजनीतिक हस्तक्षेप गर्दाखेरि जसवटा चिज सग्रियो मान जसवटा चिज सग्रियो 20 चिज बिग्रियो भने त्यसलाई सग्रियो भन्ने कि बिग्रियो भन्ने पहिलो कुरा चाहिँ यसमा राजनीतिक हस्तक्षेप नपारौँ भन्ने कुरा चाहिँ यो लिएको छ। अहिलेसम्म चाहिँ यसमा प्रधानमन्त्रीले नेतृत्व गर्ने भन्ने थियो र प्रधानमन्त्रीलाई नै यसको चाहिँ चान्सलर कुलो राखिएको थियो र अहिले चाहिँ यसमा कुलो चाहिँ प्रधानमन्त्रीलाई नराख्ने किनभने उहाँले भ्याउनुहुन्न भन्ने कुरा हो।
4: काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ़दै गएको बाढ़ी अर्थात शहरी फ्ल्याश फ्लडको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाण्डु अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्ने उद्देश्यले यो अभियान अघि बढ़ाउन लागि हो। आज काठमाण्डु महानगर प्रहरी बलको 34वां वार्षिकोत्सव कार्यक्रममा कार्यभाग प्रमुख सुनिता डंगुलले काठमाण्डुमा थोरै पानी पर्दा समेत बाढ़ी आउने अवस्था सिर्जना भएकाले यसको दीर्घकालीन समाधान खोज्न लागि बताउनुभयो। वहाँका अनुसार शहरी बाढ़ीको समस्या समाधानका लागि अध्ययन समेत भइरहेको छ।
6: यो 30 वर्ष अगाडि समस्या हामीले शुरू गर्यौं, तर त्यसको व्यवस्थापन समाधान गर्नका लागि विशेष गरी अर्बन फ्ल्यास फ्लड, अहिले थोरै पानी पर्यो भने पनि पहिले पानी पर्दाखेरि आनन्दको निन्द्र लाग्छ भन्ने हामीलाई हुन्थ्यो, अहिले पानी परेपछि हामी चयनका साथ सुत्न सक्दैनौ, तर त्यसको समाधान हामीले कसरी गर्न सक्छौ भन्ने विषयमा पनि अध्ययन भइरहेको छ। अझ विशेष गरी अहिले हामीले गर्न सक्ने जेबाट काम गर्न सकिन्छ त्यसैबाट शुरू गरौं भनेर रिचार्ज काठमाडौँ क्याम्पेन हामीले शुरू गर्दैछौ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दंगालीबाट किनेर हेर न।
7: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825367775।
8: सम्पर्क नम्बर 98478263।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
14: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065।
3: एमसीए नेपालले आज उक्त प्रसारण लाइन निर्माण पूरा भएको जानकारी दिएको हो। नेपाल भारत बीच विद्युत आदान प्रदान तथा आन्तरिक प्रसारण सञ्जाल सुदृढीकरणका लागि यसलाई महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ।
4: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती र शास्ति अन्त्य गर्न कूटनीतिज्ञ नियोगहरूलाई निर्देशन दिएको छ। मागपत्र प्रमाणीकरण गर्दा समय लाग्ने र अपुग कागजातको जानकारी एकैपटक नदिँदा रोजगारदाताले शास्ति पाएको गुनासो आएको भन्दै मन्त्री स्तरीय निर्णय गर्दै परराष्ट्र मन्त्रालय मार्फत व्यवस्थित र पारदर्शी बनाउन भनिएको हो। अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिज्ञ नियोगमा आवेदन दिँदा नियोगले आवेदनको अध्ययन गरी आवश्यक पर्ने थप कागजातहरूको एकमुष्ट जानकारी रोजगारदातालाई गराउनु पर्नेछ। पटक पटक कागजात माग्ने परिपाटीले वैदेशिक रोजगारीको प्रक्रिया जटिल बनेकाले नियोगहरूले पहिलो पटकमै सबै अपुग कागजातको विवरण उपलब्ध गराउनुपर्ने नियम बनाइएको छ।
3: औषधि व्यवस्था विभागले बजारमा पाइने तर दर्ता तथा सूचीकृत नभएका जड़ीबुटीयुक्त सुगन्धित तेलको बिक्री वितरणमा रोक लगाउन उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ। विभागले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत अनधिकृत रूपमा जड़ीबुटी जन्य सुगन्धित तेलको विज्ञापन प्रचार प्रसार र बिक्री वितरण भइरहेको प्रति ध्यान आकर्षण भएको जनाएको हो। विभागले सूचना निकालेर बिना दर्ता यस्ता उत्पादनहरूको बिक्री र उपचार सम्बन्धी दावी सहित गरिने विज्ञापन रोक्न कड़ा निर्देशन दिएको छ।
4: नारायणकोट मुगलिन सड़क खण्ड अन्तर्गत तुइनखलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अप्नाएर दीर्घकालीन समाधान गर्न लागि गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँद पनि पहिरो खस्ने र सड़क अवरूद्ध हुने समस्या देखिएपछि ठूला ढुंगा पन्छाएर भीरको स्लोप बनाउँदै नेलिङ प्रविधि अप्नाउने तयारी गरिएको हो। सड़क डिभिजन भरतपुरले नेलिङसँगै रसायको पानी बाहिर निकाल्न होरिजोन्टल ड्रेन र बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरिने जनाएको छ। सड़क डिभिजन भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेका अनुसार अहिले तुइनखोलामा माथिबाट खस्ने ठूला ढुंगा काटेर पन्छाउने काम भइरहेको छ। ठूला ढुंगा काटेर पन्छाइएपछि थप जनशक्ति र उपकरण परिचालन गरेर काम अगाडि बढ़ाउने तयारीमा रहेको उहाँले बताउनु भएको छ। डिभिजन प्रमुख लामिछानेका अनुसार तुइनखोलामा गर्न लागि पहिरो रोकथामको कार्यमा मुख्यतया नेलिङ प्रविधि प्रयोग गरिनेछ। स्लोपको प्रकृति अनुसार टू डाइमेन्सनल र थ्री आयामी ढाँचा प्रयोग गरी बायो इन्जिनियरिङ मार्फत पहिरो रोकथामको उपाय अवलम्बन गरिने उहाँले बताउनुभयो।
3: रसुवा स्थित भट्टेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल दूरसंचार प्राधिकरणले संस्थागत रूपमा 15 करोड़ रूपियाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरे अनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो।
4: हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान 3 बजेदेखि खुल्ने भएका छन्। यस वर्ष भोलि परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ। मन्दिरमा आउनेहरूका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि 8 लाइन हुने गरी व्यवस्था मिलाइएको छ। दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ। अन्य सवारी साधनको पार्किङ स्थान भण्डार खाल पार्किङ, सिफल चौर, बनकाली पार्किङ, तिलगंगा र उमाकुण्ड पार्किङ स्थल निर्धारण गरिएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानी राष्ट्रपति मसूद पेजिस्कियानले अमेरिकी तथा इजरायली सैन्य दबाव र आक्रमणका बीच धम्क्याएर आफूहरूलाई आत्मसमर्पण गराउन नसकिने बताउनु भएको छ। भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका पेजिस्कियानले इण्डिया टुडेसँगको अन्तर्वार्ताका क्रममा इरान आत्मसमर्पण नगर्ने बताउनु भएको हो। पेजिस्कियानले इरानका सर्वोच्च नेता मुस्तफा खामेनी जीवित रहेको दावी समेत गर्नुभयो। शत्रुले खामेनीको सही ठेगाना पत्ता लगाउन नसकेका कारण विभिन्न अनुमान फैलाइएको उहाँको भनाइ छ। इरानका वर्तमान सर्वोच्च नेता खामेनी पदभार ग्रहण गरेको 6 महिना भइसक्दा पनि सार्वजनिक रूपमा देखिनु भएको छैन। यद्यपि उहाँका लिखित सन्देश अन्य व्यक्ति मार्फत संचार माध्यमबाट सार्वजनिक भइरहेका छन्। पेजिस्कियानले खाड़ी तथा अन्य छिमेकी देशलाई आफ्नो भूभाग इरान विरूद्ध अमेरिकी आक्रमणका लागि प्रयोग हुन नदिन आग्रह गर्नुभएको छ। उहाँले खाड़ी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडाबाट इरानमाथि आक्रमण भइरहेको आरोप समेत लगाउनुभयो। उहाँले ती देशका सरकारलाई आफ्नो भूभागबाट इरान विरूद्ध सैन्य कार्यवाही हुन नदिन आग्रह गर्नुभएको हो।
4: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा असोज 3 देखि 18 गतेसम्म आयोजना हुने 20 एसियन गेम्स खेल्ने नेपाली पुरूष क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल ओलम्पिक कमिटिले आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्रसँगै रोहित कुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल छन्। यसअघि टोलीमा नवटाएका कुशल मल्ल, कुशल भुर्देल र सोमपाल कामीले पनि टोलीमा स्थान बनाएका छन्। नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
4: भटिकोशी बाढ़ी हिमताल फुटेर नआएको पुष्टि वैज्ञानिक आधार खोज्न अध्ययनको प्रक्रिया अघि बढ़ाइयो
3: 12 दिनपछि कृष्ण भीरमा एकतर्फी यातायात सुचारू असोज 1 गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने तयारी
4: इतर समूहका सबैलाई केन्द्रीय सदस्य बनाएर जिम्मेवारी दिने कांग्रेसको निर्णय देउबा समूहको महाधिवेशन निर्वाचन समिति संयोजकको जिम्मेवारी पोखरेललाई
3: धम्काएर इरानलाई आत्मसमर्पण गराउन नसकिने राष्ट्रपति पेजेस्यानको भनाई इरान विरूद्ध आफ्नो भूभाग प्रयोग हुन नदिन छिमेकी देशहरूलाई आग्रह
4: र एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज
16: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ सर्जन फिजिसियन हाड जोड्ने नसा प्रस्तुति

0: dapat Gorkha Public Hospital Prali Goraitang Birami bhaye Gorkha Hospital dam phone number tipnus 082-563-414
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
5: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
4: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
4: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
5: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिपिचो घोराहीदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहीदाङ सम्पर्क मोबाइल 98-478-23-572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
15: मुटु रोग विशेषज्ञ डाक्टर
16: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-2570।
18: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
20: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
21: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
22: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिखानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
24: इन्डोस्कोपी सेवा
23: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138।
25: MBBS MD न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
26: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: डाक्टरद्वारा दिइने सेवाहरू
26: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
25: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
26: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
25: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
26: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
12: बिरामी जाँचने मिति यही असोज 10 गते शनिबार।
0: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
25: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: अन्य सेवाहरू,
12: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-3045, 98-478-3153 र 98-649-41-944।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
13: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
4: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
25: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू: मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि
5: समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन,
9: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 0825625 98478 1817 र 98478 3645।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
11: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
27: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
28: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
29: विस्तृत आँखा परीक्षण उपचार,
30: बाल दृष्टि रोग निदान उपचार,
31: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
29: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
31: कन्ट्याक्ट लेन्स सेवा,
27: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
31: कृत्रिम आँखा फिटिङ गरिन्छ,
29: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
31: दाङ जिल्लाकै पहिलो र एकमात्र
30: भिजन थेरापी सेवाहरू,
31: अल्छी आँखा उपचार,
27: डेढो आँखा उपचार,
31: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
29: डबल भिजन उपचार,
31: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
29: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
31: एएसडी डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
29: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
30: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
27: फोन नम्बर 98699 84602 र 98643874।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम,
7: सम्पर्क मोबाइल 98477
8: र 98578309।
9: न्युरो रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
10: वरिष्ठ न्यूरो फिजिक्सियन डाक्टर सन्दीप कुमार जयसवाल अब हरेक महिनाको दोस्रो शुक्रबार दिव्य फार्मेसी घोराई दाङमा।
9: डाक्टर द्वारा दिइने सेवाहरू:
10: टाउको दुखाई,
9: चक्कर लाग्ने, बेहोस हुने,
10: प्यारालाइसिस, पक्षघात,
9: मिर्गी रोग, छारे रोग,
10: इन्सिफलाइटिस, मेनेन्जाइटिस भएको,
9: पार्किन्सन रोग,
10: इइजी, इएमजी, एनसीभी गराउनु पर्ने अवस्थामा,
9: नसा च्यापिएको,
10: स्मरण शक्ति कम हुने,
9: मस्तिष्क घात, स्ट्रोक र न्यूरोलोजिकल जटिल भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला।
10: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
9: डाक्टर आउने समय यही असोज 16 गते शुक्रबार।
10: सम्पर्क फोन नम्बर 082-590-410, 98-478-28913।
11: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
12: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू:
14: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
13: सामान्य किराले खाएको दाँत भर्ने,
12: मेसिन द्वारा आरसीटी गर्ने,
13: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
12: खोल लगाउने,
13: बाङ्गो टिङ्गो दाँत मिलाउने,
12: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
13: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
12: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
9: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
15: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना:
16: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
15: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
16: क्याम्पस लोकेशन: काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
15: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
16: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
8: ल हजुर गजब अफर आयो कसरी बेकरी र बी एन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बी एन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयङ्कर मजा।
17: सञ्चालक नरेश कुमार श्रेष्ठ।
18: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.3।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: तेरो बाउले यो राखेर 1.5 लाख रुपए ऋण खाएको छ विश्वास गरेर यो पेन्सन पट्टा तिमीलाई दिदैछु पेन्सन उठाएर मेरो ऋण तिर्नु
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र

अनुभव प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: मृतात्माहरू अथवा पितृहरूको आशीर्वाद अथवा श्राप दुईटा हुन्छ, वरदान र श्राप भनिन्छ। आशीर्वाद अथवा कोप अथवा श्राप हुन्छ कि हुँदैन, प्राप्त हुन्छ कि हुँदैन, हुन्छ भने त्यस्तो आशीर्वादले मानिसको जीवनमा कस्तो प्रभाव पारेको हुन्छ? सुन्दर प्रश्न छ। हामी प्रभावमा बाँचेका हुन्छौं। कोही पनि व्यक्ति बिना प्रभाव एक अर्काको भर नभइकन यो जगतमा टिक्न सक्दैन, अथवा यो भनौं म मात्रै होइन, सबै मिलेर म भएको हो, म एक्लै हुँदै होइन, यहाँ म एक्लै छैन, एक्लै भएर म एकैछिन बाँच्न सक्दिन, म संयुक्त स्वरूप हुँ, हावा नभए म बाँच्दिन त्यसकारण म हावा पनि हुँ, पानी नभए म बाँच्न सक्दिन म पानी पनि हुँ, अन्नको दाना नभए म बाँच्न सक्दिन म अन्नको दाना हुँ, वनस्पति नभए बाँच्न सक्दिन म वनस्पति हुँ, साथी भाइ मानिसहरू नभए एक्लै बाँच्न सक्दिन म मानिसहरू समूह साथीहरू पनि हुँ, जीव जीवात्माहरू जंगली जनावरहरू नभए पनि बाँच्न सक्दिन त्यसकारण त्यो पनि म हुँ, यी सबै मेरो बाँच्ने आधारहरू हुन्। जसरी म मुठु नभए बाँच्न सक्दिन, फोक्सो नभए बाँच्न सक्दिन, रगत नभए बाँच्न सक्दिन, त्यसै गरी यी सबै नभए म बाँच्न सक्दिन। सबै हाम्रा अंगहरू हुन्। हामीले ठूलो त्रुटि गरेका छौं कि म मात्रै छु भन्ने सोच बनाएका छौं। हामी आफ्नो स्वार्थको लागि काम गर्छौं। यो त के हो भने नि, एउटा अंगको लागि काम गर्ने अरू अंगलाई छोडिदिए जस्तै हो। मलाई खुट्टा भए भइहाल्यो नि हात के काम भनेर हातलाई छोडिदिए जस्तो हुन्छ। होइन, सम्पूर्ण शरीर छ त्यसकारण न म छु, यो सबै मेरो अंगहरू हुन्, सबै सबैको कारणले म छु, म संयुक्त स्वरूप हुँ, म एक्लो होइन, सबै छन् त्यसकारण म बनेको छु, एक्लै म बन्न सक्दिन। यो तथ्यलाई जबसम्म बुझिँदैन तबसम्म पितृको कोप श्राप अथवा प्रसाद आशीर्वादलाई हामी बुझ्न सक्दैनौ। जसबाट हामीले केही लियौं पायौं त्यसप्रति अनुग्रहित हुन सकेनौं भने हामीले एउटा अंगलाई भूल्यौं बिर्स्यौं भन्ने बुझिन्छ, आफ्नै अंगलाई बिर्स्यौं भन्ने बुझिन्छ। पानी नभई म बाँच्न सक्दिन, पानीलाई मैले बिर्से भने पानीको गुणलाई बिर्से, पानीले गरेको सहयोगलाई बिर्से भने धेरै ठूलो त्रुटि भयो, गल्ती भयो भन्ने बुझिन्छ। किनभने जसबाट पनि हामी जे प्राप्त गर्छौं, जसको कारणले छौं, त्यो कारणलाई त बिर्सिनुहुन्न, स्रोतलाई त बिर्सिनुहुन्न। हाम्रा पूर्वजहरू पितृहरू मेरो हुनुको स्रोत हो, उनीहरू नभा भए म हुन्नथे। रूखको जरा छैन भने रूख कति बेर बाँच्न सक्छ र? रूखमा जतिसुकै फल लागे पनि जरा छैन भने, स्रोत छैन त्यो रसिधारको, त्यो प्राणको स्रोत छैन भने फलहरू एकैछिन टिक्न सक्दैनन्। फलले पोषण पाउँदैन, फल जीवित रहन सक्दैन। त्यसकारण स्रोत सबैभन्दा महत्वपूर्ण हुन्छ। स्रोतलाई सम्झिनु, स्रोतको याद गर्नु भनेको स्रोतको कल्याणको लागि होइन, उसको हितको लागि होइन, आफ्नो हितको लागि हो। रुखका हाँगाहरूले जराको रक्षा गर्नु भनेको जराहरूको हितमा होइन, आफ्नै हितमा हो। हामी त पितृ तर्पण श्राद्ध इत्यादि गर्छौं, पितृहरूलाई आफूले केही गरिदिएको ठान्छौं, पितृहरूलाई गुण लगाइदेऊ, अब मैले यति पिण्ड दिए पितृले खान पाए, मैले नद्या भए भोकै मर्थे भन्ने हामीलाई लाग्छ। होइन, यो पितृहरूलाई गुण लगाएको बिल्कुल होइन। किन होइन भन्नुहोला भने नि, सबैको आआफ्नो कर्मको भोग हुन्छ, आफ्नो कर्मको फल भोगिरहेका हुन्छन्। पितृहरू जो मरेर गए, छोराछोरीले दिरान र खाउला भनेर आशमा बसेका छैनन्। किन छैनन् भने, अर्काको भोग, अर्काको कर्मको फल खान पाइन्न। यो जगतमा कर्मफल कसैले खान सक्दैन, त्यही भएर त कर्म बन्धन भनियो नि। आफ्नो कर्मले बाँधिएको हुन्छ कोही पनि, आफ्नै कर्म भोग्नलाई जन्मिएको हुन्छ। हाम्रा सुख दुःखहरू, हाम्रो भाग्यहरू हाम्रो कर्मले बनाएको हो। जस्तो कर्म गर्दै जान्छौं, आजको कर्म भोलिको भाग्य बन्दै जान्छ। त्यसकारण आफ्नो भाग्य भोग्ने हो, अरूको भाग्य भोग्न पाइन्न। जीवनभरि राम्रो काम मात्रै गर्यो, शुभ कर्म गर्यो, सर्व कल्याणको लागि काम गर्यो, मर्यो, अब छोराछोरीले पिण्ड दिएनन् भन्दैमा दुःख पाउँछ कि क्या? शुभ कर्म गर्ने मानिस त जहाँ गए पनि आफ्नो कर्मको शुभ भोग नै भोगिरहेको हुन्छ। जीवनभरि असत कर्म गर्यो, नराम्रो मात्रै गर्यो, सारा मानिसहरूलाई दुःख दियो, ठग्यो, ढाट्यो, लुट्यो, त्यस्तो व्यक्ति मर्यो, अब छोराले पिण्ड दियो भन्दैमा सुख भोग गर्न पाउँछ कि क्या? स्वर्ग पाउँछ कि क्या? त्यस्तो त हुँदैन। सबैको आआफ्नो कर्म हुन्छ, कर्म फल हुन्छ। त्यसकारण मैले पिण्ड दान दिएर पितृहरू खुशी हुन्छन् र मलाई आशीर्वाद दिन्छन्, खान पाएपछि आशीर्वाद दिन्छन्। हाम्रो आफ्नो मनस्थिति छ नि, कसैलाई पनि केही दियो भने उसले पनि मलाई दिन्छ भन्ने छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
7: सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
8: दिन्छन् भन्ने हामीलाई लाग्छ त्यस्तो हुँदैन हामी त लोभबाट ग्रसित छौं के पितृहरूलाई पनि केही तर्पण गर्छौं भने श्रद्धा व्यक्त गर्छौं भने केही पाइन्छ कि भनेर ओहो यति तृप्ति श्राद्ध गरेपछि अवश्य आशीर्वाद पाइन्छ त्यसपछि मैले अलिकति सम्पत्ति कमाउन पाउला मेरो परिवारलाई सुख शान्ति होला आफ्नो लोभको कारणले हामी पितृलाई पनि पूजा गर्छौं देवतालाई पनि लोभकै कारणले गर्छौं पितृलाई पनि लोभकै कारणले गर्छौं यो लोभको खासै अर्थ छैन त्यसकारण लोभको कारणले गरिने डरको कारणले गरिने दुईटा कुरा आयो एउटा लोभ अर्को डर किनभने पितृहरूले श्राप दिन्छन् नराम्रो गर्यो भने पितृ तर्पण गरिएन पितृ पूजा गरिएन पितृलाई सम्झिएन भने पितृहरूले श्राप दिन्छन् र हामी दुःख पाउँछौ भन्ने एउटा डर भयो अर्को चाहिँ पितृहरूको पूजा गरियो भने पितृ तर्पण इत्यादि गरियो भने पितृहरूले आशीर्वाद दिन्छन् राम्रो हुन्छ भन्ने लोभ अर्कोतिर भयो यो दुईटा कारणले हामीले पितृको तर्पण गर्न थाल्यौं पितृ पूजा गर्न थाल्यौं एउटा लोभ अर्को डर लोभ र डरले गरिएका कुनै पनि कर्महरू फाइदाजनक नहुन सक्छन् राम्रो हुँदैन अहिले पनि हामी हेरौं कुनै पनि काम कसैले लगायो लोभ र डरलाई आधार मानेर काम गरेका छौं भने त्यो काम सफल हुँदैन त्यो कामको गुणवत्ता हुँदैन त्यो काममा गरिमा पनि हुँदैन त्यो काममा कुनै प्रकारको सकारात्मक ऊर्जा हुँदैन तर त्यही काम प्रेमको वशीभूत भएर डर र लोभ होइन प्रेमको कारणले चाहिँ मैले काम गरेको छु भने त्यसको गुण फरक हुन्छ त्यसको सफलतामा धेरै गुणा श्रृंगार बन्न सक्छ श्रृंगारित हुन्छ रसपूर्ण हुन्छ त्यो त्यसकारण हामी पितृ पूजा गर्छौं देवताको भगवानको पूजा गर्छौं भने के आधारमा पूजा गरिराखेका छौ त्यो आफ्नो हृदयलाई सोधे हुन्छ। डर र लोभको कारणले हामी पूजा गरिराखेका छौ या प्रेमको कारणले गरिराखेका छौ? आफ्ना पितृहरूप्रति प्रेम छ, प्रेम कहाँबाट आउँछ? अनुग्रहित भावबाट आउँछ। उहाँहरू भएको कारणले म छु है, नत्र म हुँदैनथे। मेरो स्रोत हो, मेरो जीवनको स्रोत मेरा पूर्वजहरू हुन्, त्यसकारण म एक्लै भएको होइन। उहाँहरू नभा भए हुँदैनथे। उहाँहरूप्रतिको अनुग्रहित भावबाट भक्ति जन्मिन्छ, प्रेम जन्मिन्छ। त्यो प्रेमको आधारमा गरिएको पूजा छ भने वास्तवमै आशीर्वाद होइन, वरदान होइन। त्यो वरदान भन्दा पनि माथि, आशीर्वाद भन्दा पनि माथि के हुन्छ? त्यो सब प्राप्त हुन्छ। भनाइको मतलब के भने, आशीर्वादबाट के प्राप्त हुन्छ? सुख प्राप्त हुन्छ। भगवानको आशिष पाइयो, गुरूजनहरूको आशिष पाइयो, पितृहरूको आशिष पाइयो भने के हुन्छ? आनन्दको अनुभूति हुन्छ। हो, यो आनन्दको अनुभूति आफै प्राप्त हुन्छ। त्यो ब्लेसिङ अनुभूति गर्छ व्यक्तिले, त्यो प्रसाद अनुभव गर्छ व्यक्तिले। त्यो अनुभूति हो, अनुभव हो, र सुख अनुभूतिमा लुकेको छ। जसले अनुभूति गर्न सक्यो, बस आनन्द त्यही लुकेको छ। आनन्द कुनै बाहिर बनी बनाएको वस्तु होइन, र आनन्द सुख कसैले दिने वस्तु हुँदै होइन। न यहाँ कुनै पितृले आनन्द दिने हो, न कुनै देवताले आनन्द दिने हो। आनन्द अनुभूति गर्ने चीज हो, अनुभव गर्ने चीज हो। बाहिरबाट आनन्द ल्याएर हाल्न सकिन्न। आनन्द बाहिरबाट ल्याएर हाल्न सकिने भए, आनन्द सुख किन्न सकिने भइदिया भए, धनी मान्छेहरू भन्दा सुखी कोही हुँदैनथे होला यो जगतमा। तर आज व्यक्ति जति सम्पन्न हुँदै गयो, त्यति मानसिक रूपमा दुखी कमजोर हुँदै गएको छ। धनी मानिसलाई हामी सुखी देख्छौ, तर सामान्यतया हेर्नुहुन्छ भने धनी होस् कि गरीब होस्, सुख दुःख त उस्तै नै छ, कहीँ पनि फरक भेटिन्न। हो, धनी मानिससँग सुविधा छ, त्यति मात्रै हो। गरीब मानिससँग गाडी छैन, ऊ पैदल हिँडेर दुःखको अनुभव गरिराखेका छ। त्यही दुःख गाडी चढेर अर्को मानिस पनि गरिरहेको हुन्छ। गाडी चढ्ने मानिस पनि उत्ति नै चिन्ता र तनावमा छ जति पैदल हिँड्ने मान्छे चिन्ता र तनावमा होला। यो चिन्ता तनाव पैदल या गाडीसँग सम्बन्ध राख्दो रहन्छ। धनी या गरीबसँग चिन्ता तनावको सरोकारै छैन। यो त सबैमा लाग्न सक्छ, यो किनभने यो आन्तरिक कुरा हो, बाहिरी कुरा होइन। सुख दुःख बाहिरी कुरा हुँदै होइन, सुख दुःख भित्री कुरा हो। त्यसकारण कसैले सुख हामीलाई दिने होइन, सुख अनुभूति गर्ने कुरा हो। र जुन व्यक्तिले आफ्नो स्रोतप्रति अनुग्रहित भयो र प्रेमपूर्ण रूपमा पूजा गर्न थाल्यो, त्यो व्यक्ति त स्वत सुखी भयो, अब स्वत आनन्दित भयो, आफू भित्रबाट सुख प्रकट गरायो। त्यसकारण पितृहरू आफूभित्रको सुख प्रकट गराउने औजार बन्न सक्छन्। देवी देवताहरू, भगवानहरू, गुरूजनहरू आफूभित्रको सुखलाई प्रकट गराउने माध्यम हुन सक्छन्। यी सबै माध्यम हुन्, यी औजार हुन्, अरू केही पनि होइन। सुख छ व्यक्ति स्वयंभित्र, त्यो स्वयंभित्रको सुख प्रकट गराउनको लागि, स्वयंभित्रको आनन्द प्रकट गराउनको लागि साधन चाहिन्छ। त्यत्तिकै सुख प्रकट हुँदैन। जस्तो मूल सुख, मूल आनन्द प्रेम भावमा छ, भक्तिभावमा छ। भक्तिभाव प्रेम भाव भन्दा बाहेक अन्यत्र आनन्द छ भने देखाए हुन्छ। म चुनौती दिन चाहन्छु, कसैले पनि देखाए हुन्छ, म पनि लिन चाहन्छु, छ भने हो। केही उत्तेजनामा आनन्दको अनुभूति हुन्छ, तर उत्तेजनाको आनन्द उत्तेजित रहुन्जेलसम्म मात्रै हो। उत्तेजना कति बेर रहन्छ र एकछिन पछि उत्तेजना गयो, आनन्द गयो, आनन्द गयो मात्र हैन, पहिला भएको पनि गयो, अझ तल जान्छ, अझ खस्छ व्यक्ति तर, अरू दुःखको दलदलमा फस्न सक्छ। त्यसकारण बाहिरबाट प्राप्त हुने प्रेम भन्दा बाहेक अहंकारबाट, उत्तेजनाबाट प्राप्त हुने सुख मृग तृष्णा हो। त्यो सुखलाई के सुख भन्नु? सुख आयो आयो भन्दा भन्दै गयो भइहाल्छ, कहीं पनि स्थिर छैन। तर भक्ति भावमा, प्रेम भावमा आएको सुख अलौकिक हुन्छ।
9: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
10: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
9: हाम्रा सेवाहरू
10: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
9: अर्डर अनुसार खाली बोतलको उत्पादन,
10: 20 लिटर जारमा होम डेलिभरी सेवा।
9: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसी, फोन नम्बर 082-563-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
10: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
11: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
12: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
13: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
14: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
15: युनिचियामा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
16: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
17: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
18: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू,
19: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
20: मुटु रोग विशेषज्ञ डाक्टर
21: कृष्ण चन्द्र अधिकारी,
22: सुगर, थाइराइड,
23: हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
24: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6383 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
25: विशेषज्ञ डाक्टरी सेवाहरू,
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
25: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
26: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
25: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684।
0: 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: डाक्टर आउने बारे सूचना।
2: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
1: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
4: बिरामी जाँचो निमित्त यही असोज 17 गते शनिबार
20: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ।
22: सम्पर्क फोन नम्बर 98479-57193 र 98182-89-08।
28: होइन के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
29: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
28: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
29: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
28: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
29: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
28: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
8: फरक प्रकारको आनन्द हुन्छ र हामीले खोजेको आनन्द, प्रत्येक व्यक्तिले खोजेको आनन्द, किन आनन्द खोजेको भने पितृ पूजा गरेर पनि आनन्दै खोजेर छ नि त, आशीर्वाद पाइन्छ कि भन्ने लोभ, गरेन भने हुँदैन कि आनन्द भन्ने डर, आखिर खोज्या त त्यही रहेछ। त्यो पितृ पूजा गरेर, लोभ र डरको आधारमा पितृ पूजा गरेर त्यो आनन्द रक्ति पनि पाइँदैन। जसले लोभ र डरलाई आधार मानेर पूजा गर्छ त्यो व्यक्तिले कहिल्यै पनि त्यो आनन्द प्राप्त गर्दैन। त्यसकारण नगरे हुन्छ यस्ता व्यक्तिहरूले पूजा गर्नुपर्छ भनेर गर्नुको केही अर्थ छैन। भावपूर्ण रह्यो, पितृहरूप्रति प्रेम छ, भक्ति छ, अथवा श्रद्धा छ, हो यस्ता व्यक्तिहरूले पूजा गरे भने वास्तवमै उनीहरूले भित्रबाट त्यो आनन्दको रस निकाले, भक्तिको रस निस्क्यो, श्रद्धाको, प्रेमको रस निस्क्यो, यहाँबाट प्राप्त हुन्छ आनन्द र पाउने आफूले हो। पितृले जे पाउँछन् उनीहरूको कर्म हो, आफूले पाउने आफ्नो कर्म हो। यदि म सुखी हुन चाहन्छु भने पितृहरूको सम्मान गर, पूजा गर, प्रार्थना गर, हृदयलाई जगाओ, आफ्नो हृदयमा पितृहरूप्रति श्रद्धाले भर, आफ्नो हृदयलाई भक्तिले भर, अहिलेको अहिले सुख प्राप्त हुन्छ, भित्रबाट सुख उत्पत्ति हुन्छ। प्रेम भाव, भक्ति भाव नै सुखको मूल स्रोत हो। त्यसकारण जे गर्दाखेरि प्रेम भाव उत्पत्ति हुन्छ त्यही गर्नु बुद्धिमानी हो र प्रेम भाव प्रकट गराउनको लागि आफ्ना पितृभन्दा सुगम विषय अरू नहुन सक्छ। किनभने हामी आफ्नो बुवा आमासँग त्यो प्रेमको सम्बन्धले नै जोडिएका हुन्छौं। सबैभन्दा गहिरो प्रेमको सम्बन्ध आफ्नो बुवा आमासँग हुन्छ। किन हुन्छ भने म उनीहरूको शरीरको अंग हौ, सिधा सिधा प्रत्यक्ष देखिने अंग हौ, हुन त सारा सृष्टि नै मेरो अंग हो, म उनीहरूको अंग हौ, हामी एउटै छौं। साँच्चो अर्थमा भन्नुहुन्छ भने सबै एउटै छौं, तर पनि अनुभव गर्नको लागि पितृ अलि नजिक, आफ्नो बुवा आमा अत्यन्तै नजिक। त्यसकारण आफ्नो बुवा आमाको, आफ्ना पूर्वजहरूको सम्मान गर्नु आफ्नो सम्मान गर्नु हो। पितृहरूको सुखको कामना गर्नु, शान्तिको कामना गर्नु आफ्नै शान्तिको, आफ्नै सुखको कामना गर्नु हो। पितृहरूको अपमान गर्ने व्यक्तिले त आफ्नै खुट्टामा बन्चरो हाल्यो। स्रोत काट्यो के, जहाँबाट सुख प्राप्त हुन्थ्यो त्यही ठाउँलाई उसले बिगार्यो। त्यसकारण श्रद्धा गर्नु, पितृ पूजा गर्नु अत्यन्तै शुभ छ, गर्नुपर्छ, आशीर्वादै आशीर्वाद प्राप्त हुन्छ। सारा अस्तित्वले दिन्छ आशीर्वाद, सारैतिरबाट आनन्दै आनन्द आउँछ। तर शर्त यति हो कि भावपूर्ण हुनु पर्यो, प्रेमपूर्ण हुनु पर्यो, भक्तिपूर्ण हुनु पर्यो। पूजा पितृ पूजामा भाव छैन, प्रेम छैन, भक्ति छैन, खालि लोभ र डरको कारणले मात्रै पितृ पूजा गरेछ भने त्यस्तो पितृ पूजाको चाहिँ केही अर्थ छैन। नगरे हुन्छ, न तपाईँको लोभ पूरा हुन्छ, न तपाईँको डरले केही काम गर्छ। दुइटै कुरा सत्य। मलाई केही चाहियो भनेर केही पाउनको लागि पितृ पूजा गरेछ भने नगर्नै राम्रो, बेकारमा समय बर्बाद भयो। त्यो पाउन बरु त्यस समयमा अरू काम गरे भए अलिकति कमाई हुन्थ्यो होला, बेकार गयो समय। होइन भने भक्ति छ हृदयमा, श्रद्धा छ आफ्नो बुवा आमा प्रति, आफ्ना पूर्वजहरूप्रति श्रद्धा छ भने बिल्कुल यसबाट प्राप्त हुने सुख, प्राप्त हुने आनन्द हामीले सोचे भन्दा धेरै बढी छ। हामीले कल्पना पनि गर्न सक्दैनौ कति आनन्दित हुन सक्छौ होला भनेर। त्यति धेरै आनन्द प्राप्त हुन्छ पितृ पूजाबाट, देव पूजाबाट, ईश्वरको भगवानको पूजाबाट। भगवानहरूको पूजा गर्नु भगवानहरूको लागि पटक्कै होइन। यही हामीले ठूलो गल्ती गरेका छौं कि भगवानको पूजा मैले भगवानको लागि गर्दिए, अब भगवानको लागि यत्रो पूजा गरेपछि भगवानले चाहिँ मेरो लागि गर्नु परेन। यहाँ त हामी व्यापार गर्छौं, लेनदेन गर्छौं, अब प्रत्यक्ष आम्ने सामने भए पो तिमी यति दिन्छु म तिमी मलाई दिन्छौ कि दिँदैनौ, शर्त गर्नुहुन्थ्यो, कागज पत्र गर्नुहुन्थ्यो, लेनदेन पनि पक्का हुन्थ्यो होला, पाइन्थ्यो होला। अब एउटा अदृश्य छ, भगवान देखे होइन, आफैले अब त्यतिकै आफ्नो मनगणन्ते पूजा गर्यो, अनि पूजा गरेपछि यति मैले यत्रो पूजा गरेपछि मलाई चाहिन्न, मलाई पनि चाहियो नि, तिमीले देऊ भने अब दिनेहाल दिन्छै दिने के था। यो लोभको आधारमा गरिने पूजाको केही अर्थ छैन। भगवानको पूजा केही पाउनको लागि गरिन्छ भने त्यो उसको कुरा हो, अलिकति चाहिँ होला, किनभने म एउटा मनस्थिति के भन्छ भने मैले भगवानको पूजा गरे अब मलाई केही प्राप्त हुन्छ, त्यो एउटा भरोसाभित्र भन्छ, एउटा विश्वास भन्छ। र मैले पूजा गरे अब मलाई केही हुन्छ, राम्रो हुन्छ भन्ने त्यो भरोसाले चाहिँ काम गर्छ। त्यही त्यो भरोसाले जति काम गर्छ त्यति बराबरको प्राप्ति हुन सक्छ। त्योभन्दा बाहेक भगवानले केही पनि दिने होइन। भगवान त आफूभित्रको आनन्द प्रकट गराउनको लागि हो। आफूभित्रको आनन्द प्रकट गराउनको लागि एउटै मात्रै तरिका हो भगवानको भक्तिपूर्ण पूजा, केही पाउनको लागि होइन। प्रेम छ त्यसकारण पूजा, पूजा भनेकै बुझा छैनौ हामीले। पूजाको अर्थ हो भक्तिको पराकाष्ठा। भक्ति अभिव्यक्त हुँदा कसरी अभिव्यक्त हुने त? भक्ति छ हृदयमा, भित्र छ, देखिन्छ कसरी? देखिँदाखेरि पूजा बन्द रहेछ कि अब यति धेरै भक्ति छ, के गरौं के गरौं के गरौं के गरौं, त्यो प्रेम कहाँ खन्यौं, भक्ति कहाँ खन्यौं? अनि प्रकट हुँदाखेरि पूजामा प्रकट भइदियो आफै। भक्तिको पराकाष्ठा हो पूजा। पूजा लोभको पराकाष्ठा होइन, तर हामीले अहिले लोभको पराकाष्ठालाई पूजा बनायौं। अब हामी पूजा पनि गर्छौं भने, मन्दिर पनि जान्छौं भने मात्रै लोभको कारणले। भगवानले केही दिन्छ, मन्दिर गए दिन्छ, नगए दिँदैन, त्यसकारण जाने। भक्तिको नामो निशान छैन। भगवानको लागि पूजा गरेकै होइन, आफ्नो स्वार्थको लागि पूजा गरेको। भगवानको लागि गर्दा पनि गर्दैनौ, र भगवान साँच्चो कुरा भन्ने हो भने भगवानको लागि गर्ने पनि होइन। आफूभित्रको भक्तिभाव जगाउनको लागि पूजा गर्नुपर्छ। प्रत्येक पूजामा सचेत हुनुपर्छ कि हिजो पूजा गरेको भन्दा आज पूजा गर्दा मेरो भक्तिभाव अरू बढ्यो कि भएन। हर एक पूजाले म भित्रको भक्तिभाव बढाउनु पर्छ। यदि बढाएन भने पूजा कमजोर भयो भन्ने बुझ्नुपर्छ। चाहे पितृपूजा होस् चाहे देव पूजा होस् गुरु पूजा होस् भगवान को पूजा होस् यी सबै आफू भित्रको भाव जगाउनको लागि हो कुनै कामना वासना पूर्तिको लागि होइन।